0: पुगेको छ। प्रतिनिधि सभा विघटनसँगै विद्यालय शिक्षा विधेयक 2080 निष्क्रिय भएपछि सरकारले नयाँ प्रक्रियाबाट विधेयक अगाडि बढाउने तयारी थालेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकको नयाँ मस्यौदा तयार गर्न शिक्षा मन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाको संयोजकत्वमा 7 सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा मन्त्रालयका पदाधिकारीसँगै शिक्षा क्षेत्रका विज्ञहरूलाई समेत समेटिएको मन्त्रालयले जनाएको छ। कार्यदललाई विद्यालय शिक्षामा बहुआयामिक पक्षीय वर्तमान आवश्यकता र दीर्घकालीन सुधार समेटेर नयाँ मस्यौदा तयार पार्ने जिम्मेवारी दिइएको संयोजक झाले बताए। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै नागरिक दैनिकमा खबर छ।
1: राजमार्ग अवरोधले बढाएको यात्रु चाप, दशैंसम्म उडान भरिभराउ शीर्षकमा खबर छ। भदौ 10 गतेको रसुवा बाढीपछि पृथ्वी राजमार्गको कृष्णवीर सड़क खण्ड 18 दिनसम्म अवरुद्ध हुँदा आन्तरिक हवाई यात्रुको चाप बढेपछि सन् 2026 को शुरूआती महिनामा खस्किएको वायु सेवा व्यवसायमा सुधार आएको छ। सड़क सञ्चालनमा आएपछि यात्रुको चाप केही घटे पनि वायु सेवा कम्पनीहरूको औसत अकुपेन्सी अहिले 70-80% हाराहारीमा कायम छ। सन् 2026 को अप्रिल, मे र जूनमा आन्तरिक हवाई यात्रुको संख्या 31% घटेपछि वायु सेवा कम्पनीहरूले कतिपय उडान गाब्नु परेको थियो। त्यही अवधिमा हवाई इन्धनको मूल्य बढ्नुका साथै हवाई भाडा समेत महँगिएको थियो। कृष्णवीर सड़क खण्ड अवरुद्ध भएपछि भने विशेष गरी पोखरा, भैरहवा र भरतपुर रूटमा यात्रुको चाप बढेको वायु सेवा कम्पनीहरूले बताएका छन्। नजिकिदो दशैंसँगै हवाई यात्रुको माग थप बढ्ने भएकाले पछिल्लो सुधार चाडपर्वसम्म कायम रहने उनीहरूको अपेक्षा छ। अहिले नै अतिरिक्त उडान थप्नुपर्ने अवस्था नआए पनि दशैंको अग्रिम बुकिङले वायु सेवा कम्पनीहरूलाई उत्साहित बनाएको छ। यस वर्ष असोज 25 गते घट स्थापना परेको छ। सेवा कम्पनीहरूका अनुसार असोज 28 गतेपछिका केही उडानको बुकिङ 100% नजिक पुगेको छ। रसुवा बाढीपछि वायु सेवा सञ्चालकहरूले हवाई भाडा नबढाउने मौखिक समझदारी गरेका थिए। केही कम्पनीले सार्वजनिक सूचना मार्फत दशैं तिहार र छठसम्म सस्तो भाडा दर कायम राख्ने घोषणा समेत गरेका छन्। दशैंको अग्रिम बुकिङ पनि उत्साहजनक छ। सस्तो दरमा टिकट बुकिङ खुला गरिएकाले असोज 28, 29, 30, 31 गतेका लागि अधिकांश टिकट बिक्री भइसकेको छ। त्यस्तै कृष्णवीर सड़क खण्ड ठप्प हुँदा समन्वयको तुलनामा यात्रु 25-30% बढेका छन् भने यसमा सड़क अवरोध मात्रै कारण नभई बाढीपछि वायु सेवा कम्पनीहरूले गरेको न्यूनतम दरमा टिकट बिक्री गर्ने समझदारी पनि रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्। त्यस्तै दशैंको अग्रिम टिकट निकै राम्रो रहेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्दरले समेत बताएका छन्। राजमार्ग अवरोधले बढाएको यात्रु चाप, दशैंसम्म उडान भरिभराउ शीर्षकमा आजको आर्थिक अभियानमा यो खबर छ।
0: देखिएको छ 72 ब्रोकर कम्पनीहरूको ट्रेन म्यानेजमेन्ट सिस्टम टिएमएस र सर्भर होस्ट गरिएको डाटा हब प्रणालीमा ऱ्याम्सवेयर साइबर आक्रमण भएको हो। डाटा हबमा साइबर आक्रमणपछि नेपाल स्टक एक्सचेन्ज नेप्सीले सोमबारको नियमित सेयर कारोबार पूर्ण रूपमा स्थगित गर्नु परेको थियो। पूर्णत विद्युतीय प्रणालीमा निर्भर भइसकेको देशको एकमात्र सेयर बजार डाटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण बन्द नै गर्न परेको हो। थापाथली स्थित शिखर वेज सेन्टरमा रहेको डाटा हब प्रणालीले ब्रोकर कम्पनीहरूलाई सर्भर तथा टिएसएम होस्टिङ सेवा प्रदान गर्दै आइरहेको छ। पुँजी बजारको डाटा सेन्टरमा साइबर आक्रमण आजको हिमालय टाइम्समा खबर छ।

0: गरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल
1: यो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब भित्री पृष्ठका खबर विभिन्न कम्युनिस्ट घटकहरू बीचको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टी नेकपालाई केन्द्रदेखि वडा तहसम्म अधिवेशन शुरू गर्न सकस परेको छ पार्टी एकता प्रक्रिया सम्पन्न भएपछि संगठनलाई व्यवस्थित बनाउन र सबै तहका कमिटीहरूलाई पूर्णता दिने काम लामो समयदेखि अधुरै छ
4: शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कारवाही गर्ने भएको छ शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कारवाही गर्न निर्देशन दिनुभएको हो साथै उहाँले देशभरका विद्यालयमा शिक्षकहरूको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभएको छ
3: सर्वोच्च अदालतले कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ
4: भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीले दर्जनौ घर मोटरेबल पुल सडक सञ्जाल र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ क्षतिको आर्थिक हिसाब किताब अझै पनि हुन बाँकी नै छ तर घटनाले विपद व्यवस्थापनको तयारी भू उपभोगको अनुशासन र जलवायु जोखिम प्रति राज्यको संवेदनशीलता बारे गम्भीर प्रश्न उठाएको छ
3: राजधानी छपाईको ठेक्का प्रक्रिया कानूनसम्म ठहर गर्दै सर्वोच्च अदालतले फ्रान्सेली कम्पनी आइडिमियाका तीनवटै रिट खारेज गरिदिएको छ तर यही प्रक्रियासँग जोडिएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको 10 अर्ब 13 करोड रुपियाँको बिगो माग दाबीको आधार र शैलीमाथि भने सर्वोच्चले गम्भीर कानूनी प्रश्न उठाएको छ
4: नेपालमा वित्तीय अपराधका घटनाहरू प्रत्येक वर्ष बढिरहेका छन् छोटो समयमा धेरै कमाउने लोभका कारण वित्तीय अपराधका घटना धेरै बढ्दै गइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्
3: राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्रिय बैङ्कको टोलीले दर्शन सहकारीको अनुगमन तथा निरीक्षण गरेको छ टोलीले पहिलो चरणमा 3 महिना सहकारीको नियमन र सुपरिवेक्षण गर्नेछ

0: को एकमात्र डीटीएच सेवा डिश हो डिश हो खुशी को कनेक्शन
1: सपना तपाई को साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोसी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईले भोग्नु भएको पीडा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं तपाई कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईको कुरा सुन्न र सहयोगका लागि सधैं तयार छौं त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुम्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईको साथमा छौं कृषि विकास बैंक लिमिटेड
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर मध्य पूर्व र युक्रेनमा जारी द्वन्द कृत्रिम बुद्धिमत्ता एआई को बढ्दो जोखिम तथा संयुक्त राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठिरहेका बेला विश्वभरका नेताहरू यसै साता न्यूयोर्कमा भेला हुँदैछन् यस वर्षको संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा र स्वयं संयुक्त राष्ट्रसंघको भविष्यका विषयमा विश्वभरका नेताहरूका बीचमा छलफल हुने देखिएको छ राष्ट्रसंघको 81 महासभामा करिब 130 राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ
6: अब खेल खबर जापानको आइची नागायोमा जारी विश्व एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक दिन बनेको छ पदकको आशा गरिएका खेलसहित विभिन्न प्रतिस्पर्धामा नेपाली खेलाड़ी तथा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन् महिला भलिबल पुरुष कबड्डी बक्सिङ कराते टेबल टेनिस सफ्ट टेनिसमा नेपाली खेलाडी पराजित भएका छन्
5: अब विचार विश्लेषणको पालो आजको हिमालय टाइम्समा प्राध्यापक डाक्टर भूप प्रसाद धमलाले लेख्नु भएको छ लोकतन्त्र भनेको कानूनको परिधिभित्र रहेर उपभोग गरिने पूर्ण स्वतन्त्रताको राजनैतिक सामाजिक अवस्था हो 18 शताब्दीदेखि नै आन्ध्र महासागरको वरपर लोकतान्त्रिक अवधारणाको तीव्र विकास भयो एसिया र अफ्रिकामा पनि यसको विस्तार भयो जताततै यो शासन व्यवस्था कायम भयो आजसम्म पनि लोकतन्त्र जति लोकप्रिय व्यवस्था अर्को आएको छैन तर वास्तविक अर्थमा लोकतन्त्रको अभ्यास भने अझै हुन सकेको छैन नेपाल एउटा सानो मुलुक हो जुन यो शताब्दीमा ताराशाही विरुद्ध वाम लोकतान्त्रिक आन्दोलनमा केन्द्रित रह्यो सन् 1990 दशकमा लोकतान्त्रिक दल नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको संयुक्त आन्दोलनले तानाशाही व्यवस्थाको अन्त्य गर्यो तर केही समय नेपाली काङ्ग्रेसले सरकार बनाए पनि केन्द्र कमजोर भयो अराजकता हावी भयो र आज पनि लोकतन्त्र अस्थिर अवस्थामै छ
6: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 443 4395 580 र 98 550 26 440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 6 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 22 तारिक भदौ शुक्ल पक्षको एकादशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बंगालको खाडीमा न्यूनचापीय क्षेत्र झन शक्तिशाली बन्दै शुक्रबारदेखि तीन दिन देशभर अत्यधिक वर्षाको सम्भावना, पूर्व तयारीसँगै सचेत रहन आग्रह।
0: प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन।
1: मलेसिया कामदार पठाउन 25 म्यान पावर मात्रै समावेश गरेको भन्दै व्यवसायी असन्तुष्ट, सबैलाई समान अवसर दिनुपर्ने र कूटनीतिक पहल गर्न सरकारसँग माग।
3: नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसायी जीवले समान तरिकाले स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउन पाउनुपर्छ भन्ने खालको लडाई छ।
0: टाइफुन डुजुआन जापान तर्फ अघि बढ्दै झन्डै 300 उडान रद्द, 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह।
1: र एन्फामाथि सिआइबीको छानबिन, खेल मिले महत्व र जर्सी खरिदमा अनियमितताको आरोप।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए, बिसिए, बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
2: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855563172 र 9852512206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर,
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रममा
7: मौसम बारेको खबर। मनसुनको उत्तरातिर आइपुग्दा आउँदो शुक्रबार, यही शुक्रबारदेखि तीन दिन देशभर वर्षाको आकलन गरिएको छ। नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिन मार्फत आउँदो आइतबारसम्म देशका धेरै जसो ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र केही ठाउँमा ठुलोदेखि अत्यधिक ठुलो वर्षाको चेतावनी दिएको छ। शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनीमा धेरै असर पर्ने देखिन्छ। यी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना छ। विभागले मधेश बाहेकका 6 प्रदेशको 42 जिल्लालाई सुन्तला रङको संकेत गरी बाढी पहिरोको जोखिम धेरै रहेको समेत जनाएको छ। तीमध्ये पनि गण्डकीका 11 जिल्ला र लुम्बिनीका 12 मध्ये रोल्पा, बाँके र बर्दिया बाहेक सबै जिल्लालाई सुन्तला रङको संकेत गरिएको छ। मधेश, कोशी, बागमती, सुदूरपश्चिमका थोरै ठाउँमा ठुलोदेखि अत्यधिक र कर्णालीका थोरै ठाउँमा अत्यधिक वर्षाको आकलन गरिएको छ। बाँकी 35 जिल्लामा भने पहेँलो रङको संकेत गरिएको छ, जसको अर्थ वर्षा हुने तर सूचना हेरेर अध्यावधिक भइरहनु पर्छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले अहिलेसम्मको अवस्था हेर्दा तीन दिन लगातार जसो पानी पर्ने देखिएको बताउनुभयो। बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको छ। यो प्रणाली बिस्तारै क्रमिक रूपमा पश्चिम उत्तर दिशातर्फ सर्दै जाने र थप शक्तिशाली भएर नेपालतर्फ आउने देखिएको छ। सरदर नेपालमा जुन 13 मनसुन प्रवेश गर्छ भने अक्टोबर 2 बाहिरिन्छ। यो अवधिमा 1472 मिलिमिटर पानी पर्नुलाई सरदर मानिन्छ। देशभर एकसाथ वर्षा हुने भएपछि बाढी पहिरोको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले चुरे, पहाडी र हिमाली क्षेत्रमा बाढी पहिरो तथा तराईमा डुबानको जोखिम बढेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बर्खाको पानीले जमिन गलेको र केही ठाउँमा यसअघि नै बाढी पहिरो गइसकेकोले जोखिम थप बढेको बताउनुभयो। शुक्रबारदेखि आइतबारसम्म अत्यन्तै जरुरी नभई टाढा र रातको समयमा यात्रा नगर्दा राम्रो हुन्छ, उहाँले भन्नुभएको छ। सूचना मार्फत पनि हामीले यही भनेका छौँ, महतले भन्नुभयो। प्राधिकरणले सम्बन्धित सङ्घीय मन्त्रालय तथा निकाय, प्रदेश र स्थानीय सरकार, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक लगायत सरकारवाला सबै र आम नागरिकलाई सुसूचित रहन र प्रतिकारका लागि तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ। शुक्रबारदेखि तीन दिन देशभर अत्याधिक वर्षाको प्रक्षेपण, सचेत रहन अपिल शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
8: संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गएको चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले नेपाली समय अनुसार असोज 9 बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयोर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता मात्र गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजसँगको भेट बाहेक अन्य कुनै पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने छैन। प्रधानमन्त्री शाह असोज 9 न्यूयोर्कमा सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रको कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भुटेकोसी नदीमा आएको विनाशकारी बाढी र त्यसले नेपालीहरूलाई पारेको असर मात्र नभएर यो क्षेत्रलाई दिने चेतावनी बारे समेत धारणा राख्नुहुनेछ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल भने न्यूयोर्क पुगिसक्नु भएको छ। यसैबीच लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल र सुशीला कार्की बाहेक नेपालका लगभग सबै पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसङ्घको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदारका रूपमा प्रस्तुत गरिसक्नु भएको छ। नेपालले वर्षौंदेखि अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको माग गरिरहे पनि त्यसको प्रत्यक्ष वित्तीय परिणाम भने नेपालको आवश्यकताको तुलनामा सीमित छ। अन्नपूर्ण पोस्टमा खबर छ।
7: यसैबीच प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिइएको छ। यसअघि 2072 वैशाख 12 गतेको भूकम्पको उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्कालीन संविधान सभा व्यवस्थापिकाले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोसी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिका विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासोपाबाट 8, नेपाली काङ्ग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिस्ट पार्टी, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ।
8: एमालेको केन्द्रीय कमिटिको बैठक सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली आफैले सञ्चालन गरेर बैठक अगाडि बढाउनु भएको हो। उहाँले बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नु भएको छ। अध्यक्ष ओलीले पछिल्लो समयमा पार्टीभित्र उठिरहेको पुनर्गठनको बहसको औचित्य नरहेको बताउनु भएको छ। उहाँले अहिले चलाइएको पुनर्गठनको हल्लाले न शब्दार्थ बोकेको छ न त भावार्थ नै रहेको दावी गर्नुभएको छ। उहाँले आत्मसमीक्षा गर्दै पार्टीलाई पुनर्निर्माण र संक्रमणबाट अघि बढाउने जिम्मेवारी आफूले लिनुपर्ने बताउनु भएको छ। 2082 भदौ 23 र 24 गतेको नवयुवाको आन्दोलन र 21 फागुनको निर्वाचनको परिणामपछि पार्टीको नीति, संगठन र नेतृत्व पुनर्गठन बारे तीव्र बहस चलिरहेको छ। निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलबाट आएका फरक प्रस्तावहरूलाई एकीकृत गर्ने प्रयास भए पनि नेतृत्व परिवर्तनको विषयमा मतभेद देखिएको छ। तर पुनर्गठनको आवाजलाई अध्यक्ष ओलीले स्वीकार गर्नु भएको छैन। अध्यक्ष ओलीले पुनर्गठनको विषय आफूलाई विस्थापन गर्नका लागि ल्याइएको भन्दै खारेज नै गरिदिनु भएको छ।
7: कहाया खैरनमा मलेसियाको रोजगारी बारे वैदेशिक रोजगार व्यवसाय संघका महासचिव डाँगीसँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जाऊ।
5: पाहाडीवासीहरूका लागि खुसीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
10: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
11: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459664977 र 98020352012।
12: एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
13: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
12: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
13: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
14: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
15: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
16: खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
4: यस माडी नगरपालिका पशु पंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
16: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550 5984 र भ्याक्सिनेटर युवराज अधिक।
7: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र जनशक्तिशाली बन्दै शुक्रबारदेखि 3 दिन देशभर अत्याधिक वर्षाको सम्भावना, पूर्व तयारीसँगै सचेत रहन आग्रह। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन, एमाले बैठकमा अध्यक्ष ओलीको 87 पृष्ठको प्रतिवेदन पेश लगायतका खबर प्रस्तुत गरे।
8: अब बाकी प्रसंग। मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्ये एक हो। मलेसियामा अहिले झण्डै 5 लाख नेपाली कार्यरत रहेको अनुमान छ। सेक्युरिटी गार्ड सहित म्यानुफ्याक्चरिङ, कृषि, होटल तथा सर्भिस क्षेत्रमा नेपालीको माग पनि छ। तर पछिल्लो समय मलेसियाले नेपालबाट कामदार पठाउन 25 वटा म्यान पावर कम्पनी मात्र छनौट गरेपछि विवाद बढेको छ। त्यसैमा थप 250 वटा सब एजेन्ट कम्पनी सूचीकृत गरिएपछि विवाद झनै चर्किएको छ। 25 म्यान पावर र 250 एजेन्टले मात्रै नेपाली श्रमिक मलेसिया पठाउन पाउने व्यवस्था कसरी बन्यो, यसमा तपाईँहरूको असन्तुष्टि के हो भन्ने विषयमा साथी महेश गेवालीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगीसँग कुराकानी गर्नुभएको छ।
17: त्यो FWCMS भन्ने एउटा प्रोटोकल, एउटा संस्था लिएर कुनै एउटा व्यक्तिले हाम्रो देशको कानुन, हाम्रो देशको संविधान, हाम्रो देशको स्वाभिमान भन्दा माथि रहेर नेपाल सरकारले दिएका 1100 देखि 1200 जना एजेन्सीहरूलाई चाहिँ बाहिर राखेर केही सीमित व्यक्तिहरूलाई मात्र अथवा केही सीमित संस्थाहरूलाई मात्रै मलेसिया पठा भनेर खालको जुन खालको प्रक्रियाहरू बाहिर ल्याउनु भयो र अहिले जुन आयो, हामी नेपाल वैदेशिक व्यवसाय संघ निरन्तर रूपमा चाहिँ नेपाल सरकारसँग नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसाय जीवहरूले समान तरिकाले, स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउनु पाउनुपर्छ भन्ने खालको लडाइँ छ र त्यसका हामी अगाडि बढी पनि रहेका छौँ र यसलाई जसरी सक्दो चाँडो सरकारले कुटनीतिक नोट पठाइसक्नु भएको छ र सरकारले निरन्तर रूपमा यी सबै व्यवसायले समान तरिकाले काम गर्नु पाउनुपर्छ भन्ने खालको अभिव्यक्ति पनि दिइराख्नु भएको छ र यसलाई चाहिँ अगाडि पनि बढाइराख्नु भएको छ। विभिन्न कालखण्डमा जस्तै मलेसियामा नयाँ सरकार, नयाँ चुनाव आउनु थाल्यो भने अनि जस्तै हाम्रो देशमा पनि विभिन्न कालखण्डमा विभिन्न घटनाहरू घटिरहेको बेलामा चाहिँ त्यो अलिकति कमजोर भएको बेलामा चाहिँ त्यस्ता प्रक्रियाहरू आउन थाल्छन्। हामीलाई विभिन्न प्राकृतिक विपद परिरहेको बेलामा चाहिँ आएका कुराहरू यो चाहिँ
18: तपाईँले संस्थागत भन्दा पनि व्यक्तिगत चलहेलो भन्ने कुरा गर्नुभएको थियो नि अलिकति.
17: मलेसियाको सरकारले FWCMS भन्ने एउटा पोर्टल ल्यायो. त्यो पोर्टल ल्याइसकेपछि जुन 25 जना व्यवसायहरूको नाम सम्प्रेषण गर्यो अथवा त्यहाँ इन्क्लुड राख्यो, त्यो 25 जना चाहिँ त्यहाँ मलेसियाको गभर्नमेन्टले कसरी थाहा पाउँछ नेपालको 25 जना संस्था मात्र क्यापेबल छ भन्ने कुरा त उसलाई थाहा हुँदैन नि त. हामीलाई समान तरिकाले व्यवसाय गर्नको लागि लाइसेन्स दिइसकेपछि त्यो कानुन लिएको देशमा त स्वइच्छाले स्वविवेकले स्वतन्त्र हिसाबले सम्पूर्ण व्यवसायले पठाउनु पाउनुपर्छ. र मलेसियाको कुनै एउटा व्यक्ति भनौँ न कुनै एउटा सीमित व्यक्ति त्यो FWCMS-को चाहिँ जुन सञ्चालक हुनुहुन्छ त्यो व्यक्तिको मिल्यो भने त ल्याएको कुरा प्रश्न देखिन्छ.
18: त्यो 25 वटा जति पनि म्यान पावर कम्पनी यसमा आबद्ध भएको देखियो सङ्घ अन्तर्गतको हो कि बाहिर
17: व्यवसायजीहरू चाहिँ हाम्रा सदस्य संस्था नै हो. तर जब चाहिँ यस्ता गलत क्रियाकलापमा लाग्नु हो त्यसपछि संस्थासँग त्यो अधिकार छ त्यो संस्थाबाट हामी निलम्बन गर्ने हटाउने. FWCMS-को के आधारमा सिलेक्सन गर्यो भन्ने कुरा त आश्चर्यजनक छ कि सबैभन्दा. कुनै व्यक्ति त आजसम्म मलेसिया नै सर्मिक पठाउनु भएको छैन, लाइसेन्स मात्रै लिएर बस्नु भएको छ, संस्था पनि छैन. आर्थिक चलखेल भयो कि अनि एकाधिकार गर्न खोज्दाखेरि कहीँनिर चाहिँ कालोबजारी भयो कि भन्ने कुराहरू पनि छ. यसलाई सरकारले अनुसन्धान गर्दैछ.
18: झन्डै 1 महिना जति भयो यो विवाद सृजना भएको. यो बिचमा चाहिँ हामीले श्रमिकहरू पठायौँ कि पठाएनौँ?
17: हामीले श्रमिक पठाउने प्रक्रियाहरू अगाडि बढाउँथ्यौँ. त्यो तरिकाले आका डिमान्डहरू गइराखेका छन्. पहिले चाहिँ आका डिमान्डहरूमा चाहिँ नयाँ पनि नर्मल हामीले पठाइ पनि राखेको छ. जो 250+25 संस्था बाहेक अरू संस्थाले चाहिँ श्रमिकहरू पठाइराख्नु भएको छ. 25 वटा मेन संस्था 250 सब एजेन्टका रूपमा जुन आएका छन् त्यो संस्थाहरूको चाहिँ प्रक्रियागत क्रियाकलापहरू रोकिएको छ. सरकारले अनुसन्धान गर्दैछ. यसमा चाहिँ मलेसियामा चाहिँ अहिले नयाँ एप्रुभलहरू सुरु भएको छैन. जुन कोटाहरू आउनु पर्ने त्यो कोटाहरू सुरु भएको छैन. यो अहिले जुन प्रक्रिया छ यो प्रक्रियालाई त्यो असर गरेको छ. जाने श्रमिकहरू गइराख्नु भएको छ. जुन पुरानो मेथड छ जुन प्रक्रिया छ त्यो प्रक्रियाबाट चाहिँ श्रमिकहरू गइराख्नु भएको छ. अब आउने नयाँ एप्रुभललाई जति सक्दो चाँडो चाहिँ सरकारले पनि यसलाई मैले अघि नै भनिसकेँ दुई देश बिच मिटिङ राखेर हुन्छ कि कुटनीतिक पहल गरेर हुन्छ कि यसलाई जति सक्दो चाँडो चाहिँ टुङ्ग्याउनुपर्छ. र आजसम्म तर त्यसले असर चाहिँ गरेको छैन.
7: नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगीसँग मलेसियाको सिन्डिकेट विवाद, नेपाली श्रमिकमाथि पर्ने असर तथा अन्य प्रमुख वैदेशिक रोजगार गन्तव्यसँग जोडिएका सरोकारको विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ. फेरि पनि खबरकै सिलसिला. दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अण्डा, माछा मासु लगायतमा चर्को मूल्य वृद्धि गरेका व्यवसायले भाउ नबढाउने प्रतिबद्धता व्यक्त गरेका छन्. नेपाल उद्योग संघ काठमाडौँले गरेको एक कार्यक्रममा थोक खाद्यान्न व्यापारीको संस्था खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भक्त प्रधानले मूल्य नबढाउने प्रतिबद्धता जनाउनु भएको हो. कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइटेलले नियमित बजार अनुगमनबाट मूल्य वृद्धि नियन्त्रणको प्रयास भइरहेको दावी गर्नुभएको छ. यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले ग्यास आपूर्ति सहज बनाउन प्रयत्नशील रहेको पनि बताउनु भएको छ. हिजोको संसद बैठकमा बोल्दै भारतबाट दैनिक 160 बुलेट ग्यास एक हप्तासम्म ल्याउन कूटनैतिक पहल समेत भइरहेको र ग्यास लोडिङ पनि बढिरहेको उहाँले बताउनु भएको छ.
19: कृषि मन्त्र नार्कसँग
20: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्. युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्. टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्.
7: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
20: बाढी र डुबानबाट बच्न के गर्ने?
21: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने. खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्.
20: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ.
21: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ.
20: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ.
21: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ.
20: सार्वजनिक हितका लागि उज्यालोको अनु

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। ललितपुरको गोदाम चौर हरिसिद्धि रत्न पार्क त्रिपुरेश्वर रुटमा चल्ने 5X4274 नम्बरको बस हिजो बिहान 10:30 त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रुहरू थिए। 25 वर्षीय अर्जुन दोङले चलाएको बस त्रिपुरेश्वरको चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लू बुक र लाइसेन्स माग्यो, तर आफूले हर्न नबजाएको भन्दै दोङले ब्लू बुक र लाइसेन्स दिन मानेनन्। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरी बीच चर्का चर्किने पर्यो। चालक दोङले ट्राफिक प्रहरीले कारवाही गर्न थालेपछि आफ्नो गल्ती नभएको सार्वजनिक रूपमा दावी गर्दै बोलिरहेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ। दोङले प्रज्वलनशील पदार्थ छर्किएर बसमै आगो सल्काए। त्यति बेला दोङ बसभित्रै थिए। करिब 20 मिनट पछि दोङलाई बसबाट निकालेर किर्तिपुरको वन अस्पताल लगियो। यस घटनापछि ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यातायात व्यवसायीहरूबाट समेत विरोध हुन थालेपछि समिति बनाएर छानबिन गर्ने निर्णय समेत भएको छ। नयाँ पत्रिकामा हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चिट काट्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकको खबर छ।
4: अब विदेशको खबर। टाइफुन डुजुआन जापानतर्फ अघि बढ्दै गर्दा झन्डै 300 उडान रद्द गरिएका छन् भने 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। जापान एयरलाइन्सले 135 र अल निप्पोन एयरवेजले 140 उडान रद्द गरेका छन्। टोकियो आसपासका 9000 भन्दा धेरै घरमा विद्युत सेवा अवरुद्ध छ। टोकियो, चिवा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवा समेत स्थगित भएका छन्। जापानको मौसम विज्ञान एजेन्सी JMA अनुसार आजसम्म हुने कुल वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाग्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना देखाएको छ। एजेन्सीले आँधी आउनु अघि नै वर्षा र हावाको गति बढ्ने चेतावनी दिएको थियो। विपद व्यवस्थापन अधिकारीका अनुसार राजधानी र आसपासका क्षेत्रमा 16 लाख भन्दा धेरै बासिन्दा

0: अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धान पछि आइतबार संघका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जय पाण्डे पक्राउ परेका हुन्। इन्फाका बाँकी केही पदाधिकारी समेत सीआईबीको अनुसन्धान दायरामा छन्। ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उमा चतुर्वेदीका अनुसार खेलाडीका लागि पोसाक खरिद र बहराइनमा भएको खेलमा अनियमितता तथा विश्वकपको टिकट अपारदर्शी रूपमा बिक्री गरेको विषयमा उजुरी परेपछि अनुसन्धान थालिएको हो। इन्फामा अनियमितता भएको भन्दै लामो समयदेखि प्रश्न उठिरहेको थियो। यो मामिलामा छानबिन गरिदिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि शिक्षा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी परेको थियो। केही वर्ष पहिले संसदको सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको थियो। खेल मिले मतो र जर्सी खरिदमा अनियमितताको आरोप, इन्फामाथि सीआईबीको छानबिन शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब केही खबर संक्षेपमा। अनलाइन सेयर कारोबार प्रणाली अर्थात् ट्रेड म्यानेजमेन्ट सिस्टम टिएमएसको सर्भर राखिएको डेटा सेन्टरमा साइबर आक्रमण भएको छ। 72 ब्रोकरको टिएमएस सर्भर राखिएको डेटा हब प्रणालीको डेटा सेन्टर आक्रमणमा परेपछि हिजोको सेयर कारोबार स्थगित गरियो। नेप्सीले आज बाँकी सेयर ब्रोकरबाट भए पनि कारोबार खुलाउने गरी तयारी गरिरहेको छ।
0: चालु आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घराएसी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य वृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले जेठ 15 चालु आर्थिक वर्षको बजेट ल्याउँदै घराइसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा गरेको थियो। ऊर्जा मन्त्रीको सचिवालयले हिजो दिउँसो ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा बिजुलीमा लगाएको भ्याट हट्ने जनाएको छ। सचिवालयले ऊर्जा मन्त्री श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वागले बीच भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको बताइएको छ।
1: कैरनमा अब पालो उखानको।
0: खण्ड खण्ड पानी मुण्ड मुण्ड मती।
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र झन शक्तिशाली बन्दै शुक्रबारदेखि 3 दिन देशभर अत्यधिक वर्षाको सम्भावना, पूर्व तयारी सँगै सचेत रहन आग्रह।
1: प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन।
0: मलेसिया कामदार पठाउन 25 म्यान पावर मात्रै समावेश गरेको भन्दै व्यवसाय असन्तुष्ट। सबैलाई समान अवसर दिनुपर्ने र कूटनीतिक पहल गर्न सरकारसँग माग।
1: टाइफुन डुजुआन जापान तर्फ अघि बढ्दै, झण्डै 300 उडान रद्द, 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह।
0: र एन्फा माथि सीआईबी को छानबिन, खेल मिले मतो र जर्सी खरिदमा अनियमितताको आरोप।
1: र अन्त्यमा आजको कार्टुन। चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको, केही दिन अघि पत्रकार सम्मेलन मार्फत एकजना धर्मगुरुले म पनि राजनीतिमा आउँछु भनेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना धर्मगुरु राजनीतिमा आउने बारेको खबर पढिरहेका छन् अनि अर्कोले खबर पढ्दै गर्दा भन्दैछन्, दिन बाँड्नेहरूकै छन् भने कहिले पानी बाँड्नेको त कहिले ज्ञान बाँड्नेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
2: 93.2 स्वदेश FM। नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। प्रधानमन्त्री बालेन्द्र शाह बालिन आज जलवायुको मुद्दा बोकेर अमेरिका जाँदै हुनुहुन्छ, न्यूयोर्क जाँदै हुनुहुन्छ। उहाँले चाहिँ प्रधानमन्त्री बालिन शाह संयुक्त राष्ट्र संघको महासभाको 81 अन्तर्गतको उच्च स्तरीय सप्ताहमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले बिहिबार सेप्टेम्बर 24 गते महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ भने, न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघ महासचिव एन्टोनियो गुटेरेस सँगको भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। महासभा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री सँगै परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्री प्रमुख सल्लाहकार कुमार बेन्जन लगायतकाहरू गइसक्नु भएको छ। परराष्ट्र मन्त्री न्यूयोर्क पुगिसक्नु भएको खबर पनि प्राप्त भएको छ। आदरणीय श्रोता, जलवायु न्याय नेपालको मुख्य मुद्दा बन्नु पर्दछ। चर्चा परिचर्चा गरिरहेका छौँ र नेपाली कङ्ग्रेसको आसन्न आउँदै गरेको बिचमा अधिवेशनका विषयमा पनि हामी चर्चा परिचर्चा गरिरहेका छौँ र नेपाली नेकपा एमालेमा पनि त्यस्तै खालको अवस्था छ। नेकपा एमाले चाहिँ अहिलेको अवस्थामा कुन स्थितिमा गुज्रेर आएको छ, केपी शर्मा ओलीको नेतृत्वका विषयमा पनि धेरै प्रश्नहरू यतिखेर उठेका छन्। यस विषयमा पनि हामी बहस गर्दैछौँ र तपाईँलाई थाहा छ त्रिपुरेश्वरमा जुन किसिमको घटना घटेको छ

0: आत्मदाहको प्रयास गर्दै गर्दा खेरि आज धेरै शरीरको भाग धेरै जलेको छ। आदरणीय श्रोता, त्रिपुरेश्वरमा 2.5 महिनाको अन्तरमा राज्यको नियमनकारी संयन्त्र विवादमा परेका 2 युवाले आगो रोजेको एउटा अवस्था छ। आज यसै विषयमा कुराकानी गर्दैछु। कुराकानीका निम्ति हामीसँग यतिखेर प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाल यातायात व्यवसायी संघका अध्यक्ष, महासंघका अध्यक्ष सरोज सिटौला यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सिटौलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद, नमस्कार।
0: अब सरोज सर, यो 2 महिनाको अन्तरमा त्रिपुरेश्वरमा होइन जुन किसिमको राज्यको नियमनकारी संयन्त्रसँग विवाद परिसके पछाडि 2 युवाले आगो झोसे, हिजो मात्रै यहाँलाई थाहा छ त्यहाँ पनि आत्मदाहकै प्रयास गरेको दावा लामाले भन्ने खालको विषय पनि आएको छ ट्राफिक प्रहरीसँग, र अन्य त्यहाँ सशस्त्र प्रहरी पनि देखिन्छन्, नेपाल प्रहरीका जवान पनि देखिन्छन्, त्यहाँ विवाद परेको दृश्य पनि देखिन्छ। तपाईँ अब यातायात व्यवसाय संघको एउटा संस्था महासंघको अध्यक्षका हैसियतले चाहिँ यो विषयलाई तपाईँले कसरी लिनुभएको छ, कसरी हेर्नु भएको छ?
1: पहिला त नेपाल यातायात व्यवसाय संघ होइन, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ हो। सच्याउन पनि अनुरोध गर्न चाहन्छु बम्बीलाई। र हिजोको जो घटना होस्, पहिला अस्तिको घटना होस्, यी असाध्य दुःखदायी घटनाहरू भएका छन्। म यो दुखित घटनाप्रति असाध्य नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अत्यन्त धेरै यो दुःख व्यक्त गर्दछ, दुःख प्रकट गर्दछु सर्वप्रथम त। र हिजो जुन किसिमको एउटा कागजाग्दो घटना हिजो पनि भएको छ, जोसुकै जेसुकै मानिस मृत्यु भए पनि मानिस त्यसरी चाहिँ दिनधारी एउटा चाहिँ अत्यन्त यो भएको घटनाको चाहिँ छानबिन दोषीमाथि कारवाही गर्नुपर्ने र पीडितहरूको चाहिँ जो हिजो घटना भएको छ उहाँको चाहिँ उपचारको लागि सरकारले कुनै किसिमको कसर मिलाइ गराउनु पर्छ भन्ने कुरामा हामी गइरहेका थियौँ र छलफल जारी भएको छ। र त्यहाँको प्रत्येक मैले त्यो चाहिँ जो घटनाको डिसिपी कम्पनीका चाहिँ के भन्छ अध्यक्ष लव केसीसँग पनि मैले तुरुन्तै त्यतिखेरै मैले फोन गरेको थिएँ। फोन मार्फत के भएको घटना भन्ने कुरा मैले उहाँसँग जानकारी लिएको थिएँ प्रत्यक्ष रूपमा फोन मार्फत। र उहाँले पनि यसो गरेर जो चालकले फोन गरेका छन्, त्रिपुरेश्वरमा यसरी घटना भयो, गाडी यसरी आउँदा अलिकति मोटरसाइकलहरूको पनि अलिकति घेराइ भएर त्यहाँ चाहिँ ट्राफिक जाम अस्तव्यस्त भयो र गाडीलाई चाहिँ रङ साइडबाट मोटरसाइकल धेरै मोटरसाइकलले बाटो काट्ने क्रम भयो, जाम भएको कारणले हरन थोरै सानो खालको हरन बज्यो। बज्दाखेरि ट्राफिक प्रहरीहरूले चाहिँ चारपट्टिबाट कुराकानी भयो र यसरी चाहिँ हरन किन बनाइयो भन्ने खालको नि त्यही जे कुरा आएको छ त्यही अनुसारले मलाई त्यो चाहिँ लजीले मलाई फोन गर्नुभएको थियो। त्यसपछि अन्य साथी त्यसका चाहिँ रीति सिद्धिका सञ्चालकहरू त्यो अनि निर्काजी कार्की लगायतका साथीहरू पत्नी साथीहरू छन् मेरो कुरा भयो, उहाँले एक एकै खालको कुरा ल्याउनु भएको थियो, त्यसलाई हामीले आफ्नो छलफल भयो र ट्राफिक प्रहरीसँग पनि हाम्रो कुराकानी फोन मार्फत भएको थियो। यी सबै किसिमको घटना हुँदै गर्दा जुन किसिमको घटना असाध्य दुःखदायी घटना भएर तत्कालीन हस्पिटलमा पाटन हस्पिटलमा चाहिँ लगेको कुराहरू आएर तपाईँ सञ्चार माध्यममा चाहिँ नि करिब करिब 90% चाहिँ जलेको कुरा र हामीले त्यो अब तस्विरमा देखिहाल्यौँ, जो चालकहरू भित्रबाट र सवारी साधन पनि अत्यन्त दण्डनीय ढङ्गबाट एउटा चाहिँ त्रिपुरेश्वर जस्तो जक्सनमा जो गाडी जलेको हामीले देख्यौँ। हामी असाध्यै दुखी छौँ, मर्माहित छौँ। यो यस्तो किसिमको घटना विभिन्न ठाउँमा विभिन्न समयमा किन भएको छ भन्ने सबैजना यसमा त्रसित छन्, त्रसित भएका छौँ र यसको चाहिँ फेरि पनि हामी छलफल आन्तरिक छलफलमा छौँ र हिजो बेलुका पनि विभिन्न निकायसँग छलफल भएको थियो। ट्राफिक प्रहरीले पनि बेलुका फोन गरेको थियो, राति मात्रै 11 बजे पनि ट्राफिक प्रहरी महाशाखाका एसएस साहबले पनि फोन गर्नुभएको थियो। यो चाहिँ पछिल्लो अवस्थामा सञ्चार माध्यम मार्फतै तपाईँकै सञ्चार माध्यम मार्फत दावा लामा उहाँ होइन, दावा लामा चाहिँ जो लाइसेन्स भएको मानिस अर्कै मानिस हो भनेर फेरि दावा लामाको अन्तर्वार्ताहरू विभिन्न तपाईँको सञ्चार माध्यममा आएको कुरा सुन्दा फेरि त्यसमा अझ बेसी गम्भीर ढङ्गबाट सोच्नुपर्ने बाध्यता परिस्थितिमा तपाईँ हामी पुगेका छौँ र गाडी कसरी त्यो चाहिँ अर्को मान्छेको नाम आयो के भरि आयो दिनभरि दावा लामा भनेर आएको थियो, बेलुका दावा लामा म हुँ मेरो लाइसेन्स हराएको भन्ने कुराको अन्यल भएको छ। हिजो मात्रै एसएसले पनि राति कुरा गर्दा अब यो मानिस कोही आएका पनि छैनन्, सम्पर्कमा आएका छैनन् र यो यो चाहिँ मानिसको चाहिँ अब मृत्यु भएको हो कि भन्ने खालको अब आधिकारिक कुरा त अब अहिले आज आउला के भएको अब कस्तो छ अवस्था भन्ने कुरा अझ आउला नै बाँकी त्यसपछि अरू कुरा गरौँला
0: घटनाहरू दोहोरिरहने कुरा जस्तो अब ट्राफिक प्रहरी जस्तो हामीले चाहिँ काठमाडौँको उपत्यकाको ट्राफिक जामलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिएको निकाय उसले चाहिँ गर्नुपर्ने व्यवहारका कुराहरू होइन नागरिक मैत्री सेवा प्रवाह गर्ने विषयहरू राज्यको नियमनकारी निकायहरूका चाहिँ पछिल्ला समयका गतिविधिहरू अझ यातायात व्यवसायकै पनि स्वयं गतिविधिहरू यसमा त यो त दिन प्रतिदिन बढ्दै गयो भने त यसले त राम्रो सङ्केत गरेन
1: पक्कै दिँदैन सङ्केत राम्रो भएन यो यो अत्यन्त सुरक्षामा पनि ठुलो ठुलो ठुलो थ्रेड भएको छ यो सबै सबै निकाय संयमित भएर पनि हेर्नुपर्ने अवस्था छ र यसलाई सूक्ष्म ढङ्गबाट हेर्नुपर्ने छ यो सामान्य छैन तपाईँले भने चाहिँ चित्रेश्वरको त्यस्तो ठाउँमा जुन बेला चाहिँ शिव नेपालीको चाहिँ त्यसै गरी भएको छ हिजो एउटै ढङ्गको भएको छ मलाई लाग्छ यो कसरी भएको छ यो कहाँबाट यसको अत्यन्त योभन्दा पनि हिजो छिटो छिटो गरेर चाहिँ हाम्रा केही साथीहरू पनि त्यहाँ पुगेर चाहिँ के भन्छ ट्राफिकमा कुरा गरेर अलिकति चाहिँ यसलाई अझ सूक्ष्म ढङ्गबाट म नेपाल चाहिँ राष्ट्रिय महासङ्घ के अनुरोध गर्न चाहन्छु भने अझ यसलाई सूक्ष्म ढङ्गबाट अझ उच्च स्तरीय ढङ्गको चाहिँ एउटा जाँचुक कमिटी एउटा सूक्ष्म ढङ्गबाट अध्ययन गर्ने जाँचुक कमिटी नै यसको चाहिँ भएर यो अहिलेको लागि मात्र होइन भोलिको दिनमा पनि यो सम्भावित यो घटना कसरी भएर किन भएर यो भोलि हुन नदिनको लागि के कुराको कसले अवलम्बन गर्नुपर्छ भन्ने कुराहरू पनि सबैको ध्यान चाहिँ जानुपर्छ भन्ने कुरा पनि म यो तपाईँको बिहानको रेडियो मार्फत सबै निकायमा जानकारी गर्छु यो यहाँ मात्रै भयो मेची महाकाली विभिन्न स्थानमा विभिन्न सवारीमा आगो लाग्ने भएको छ विभिन्न ठाउँमा सवारीहरू तोडफोड भइरहेको छ दुर्घटनापछि तोडफोड हुने कुनै विद्युतीय सवारी साधनहरू माइकोहरू कारहरू दिने दन्दनी आगो बलिरहेका छन् देशका विभिन्न स्थानमा हामीले पटक पटक बनाएको छौँ यो प्राविधिक सरकारको प्राविधिक प्रतिनिधिले यो चाहिँ किन गाडी जलेका छन् भन्ने जस्ता कुरा चालकै भित्र भएर चाहिँ अस्ति भर्खरै चितवनमा एउटा काली लाग्दो घटना भएको छ एउटा कारभित्र चाहिँ चालक सहित आगो दन्दनी बलेको छ किन त्यो ढोका खुलेन प्राविधिक कुरो के हो यही कुरा नेपाली देवेश्वर राष्ट्रिय महासङ्घले म अध्यक्षहरू छिटोला र सबै महासङ्घका प्रतिनिधिहरूले यो कुरा उठान बारम्बार गराएको छ सरकारको ध्यान आकर्षण गराएको छ विभिन्न फोरमहरूमा तपाईँहरूले देख्नुभएको छ विद्युतीय सवारी साधनको यसको सुरक्षाको लागि राज्यले असाध्य राम्रो संयन्त्र हुनुपर्छ र राज्यको निकायमै के भन्छ भने यसको प्राविधिक दक्ष प्राविधिक मान्छेहरू खोइ जो सवारी बेच्ने अरूको चाहिँ केही मात्रामा हुने तर सरकारको निकायमा यसको अध्ययनै नपुगेको कारणले गर्दा पनि यस्ता किसिमका अप्रिय घटनाहरू यो हिजो त्रिपुरेश्वरको एउटा आत्मदायको घटना त एउटा दुःखदायी प्रकाश त नै भएको छ तर यी विद्युतीय सवारी साधनको विषयमा पनि चासो राख्नु पर्यो कि भने परेन भनेर हिजो पनि मैले क्वेसन गरेको छु पटक पटक भनेको छु आधिकारिक सरकारको आधिकारिक फेरि प्राविधिक विद्युतीय सवारी साधनको प्राविधिक मान्छेले बोलेपछि मात्रै यसको के हो भन्ने कुराको मानिसहरू होसियारी अप्नाउँथे आज त यो विद्युतीय सवारी साधन चाहिँ किन्नै मानिसहरू डरमर्नु भइसक्यो के हो त यसको
0: कुरा आगो लागिरहेछ हेर्नुहोस् आज इभीमा भोलि टिभीमा भन्न थालिसके नागरिकहरू आज
1: अनि अनि अनि भइसक्यो त्यस कारण यो कुरा मिलेको छैन यो सरकारले उच्च रूपमा लिनु छ राज्यले चाहिँ कर आउँछ करको चाहिँ राजस्व आउँछ भन्ने नाममा जथाभावी ढङ्गबाट गाडीको चाहिँ इजाजत दिएको छ जथाभावी पर्मिट बाँडेको छ जेको पाए त्यो अस्ति मैले तपाईँलाई भने अस्ति के भन्छ भने मकवानपुरबाट भर्खरै मात्र एउटा 10-11 सिधे सानो माइकोमा होइन वीरगन्ज र काठमाडौँ आउने क्रममा हेटौँडामा जुन किसिमको दुर्घटना भयो दुर्घटनाबाट चाहिँ चारजनाको मृत्यु भयो अरू सबै बेहाल ढङ्गबाट घाइते भएका छन् यो उदाहरण हो यो त्यहाँ मृत्यु भयो यसको चाहिँ ज वर्गको सवारी साधनलाई प्रमिट इजाजत दिने मैले हिजो पनि भनेको छु कुन कार्यालयले दिएको छ मैले सबै निकायमा त्यसको फोटो पठाएको छु विभागका प्रतिनिधिहरूलाई मन्त्रालयका सचिवालयहरूलाई सबैलाई पठाएको छु ट्राफिक प्रहरीलाई सबैलाई पठाएको छु यो कुरा कसले नसुनिदिँदा पनि आज ठुलो समस्या परेको छ यत्रो विपत्ति छ मुलुकमा यत्रो प्राकृतिक प्रकोप छ मुलुकमा यत्रो हाम्रो अगाडि सबै किसिमका राष्ट्रिय पर्व विजय दशमी दिपावली छठका पर्वहरू आएका छन् मुलुक रोइरहेको छ होइन प्राकृतिक भुटेपछि लगायतको चाहिँ प्राकृतिक प्रकोपको कारणले कसरी कहाँ के होला भन्ने कुरा आइरहेको छ। अहिले भर्खरै फेरि मौसम विद्ले ठुलो चेतावनी दिएको छ। यस्ता सबै किसिमको एउटा डरलाग्दो परिस्थितिबाट हामी अगाडि जानुपर्छ। म फेरि पनि नेपाल देवेश्वर राष्ट्रिय महासङ्घको केन्द्र अध्यक्षको हिसाबले, सिङ्गो देशको यता व्यवसायको प्रतिनिधित्व गर्ने छात्र सङ्गठनको हिसाबले म अनुरोध गर्न चाहन्छु, यहाँ कुनै पनि किसिमको हिजोको घटनाप्रति अस्तिको घटनाप्रति यहाँ घुसपेट नहोस्। घुसपेट भएर चाहिँ सम्बन्धित पीडितहरू, त्यो चालक को हो त, यदि त्यो चालक यदावा लामा भन्ने नामको होइन भने त्यो चालक को हो त, यो चालक को भन्ने कुरामा पहिलो तपाईँ हामी सबै निकायहरू त्यस्ता सूक्ष्म ढङ्गबाट हामीले त्यो त्यो मानिस कहाँ कहाँ हुन्, हिजो बेलुका रातिसम्म पनि उसका पीडित पक्षका मानिसहरू चाहिँ अभिभावकहरू आफन्तहरू आइपुगेको छैन भन्ने कुरा पनि हामीले सुनेका छौँ। अहिले बिहानको रेडियो तपाईँको सुनिरहँदा अब हामी दिनभरिको त्यसमा पनि हामी सहयोग गर्न हामी तयार छौँ, तर यसलाई राजनीतिकरण गरेर यसलाई जथाभावी ढङ्गबाट अतिरञ्जक र उत्तेजित बनाउने काम चाहिँ हामी कसैले पनि नगरौँ, र सरकार पनि यसमा असाध्य ठुलो के भन्छ भने संयमित ढङ्गले सरकारले उच्च स्तरीय ढङ्गबाट एउटा चाहिँ अझ सशक्त रूपमा का एउटा
0: नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घको चाहिँ आजको अवस्थामा नेतृत्व तपाईँले गर्दै गर्दाखेरि देशमा अब त हामीले त करिब करिब विद्युतीय सवारी नै चढ्नुपर्छ, अब हामीले अलिकति सस्तो कस्टमा चढ्नुपर्छ भन्ने खालका जति पनि आवाजहरू उठिरहेछ नि, तर एकपछि अर्को गाडीमा चाहिँ हिँड्दा हिँड्दै आग लागि भइरहेछ, होइन कहिले काहीँ ढोकै खुल्ने नखुल्ने स्थिति छ भन्दा यसको नियमन र निगरानी चाहिँ कसले गर्ने, राज्यले यसमा चाहिँ कस्तो छ खालको मेकानिजम ल्याउनु पर्छ भन्ने लाग्छ जान्छ।
1: पक्कै पर्दैन, पक्कै पनि मैले भनिरहेको छु कि यसको चाहिँ यसको कार्यविधि नै बन्न सकेन। विद्युतीय सवारी साधन वारवारी चाहिँ यो चाहिँ नाङ्लो पसा लाके ढङ्गबाट विभिन्न आयातित कम्पनीहरूले बेच्ने कम्पनीहरूले 50-100 गाडी ल्याउने, 150 गाडी ल्याउने, 200 गाडी ल्याउने, अनि विभिन्न किसिमका ललिपप देखाएर चाहिँ सामान्यभन्दा सामान्य मान्छेलाई चाहिँ बेच्ने पार्टी गर्ने बेच्ने, अनि त्यस कारणले यसको आधिकारिक कुरा काहीँबाट पनि आएको छैन। तपाईँले भने जस्तो विद्युतीय सवारी साधनको यहाँ विरोध भएकै छैन, विरोधै होइन, यो सबैले बुझ्न जरुरी छ।
0: मान्छे बाँच्नु पर्यो नि त, मान्छे त बाँच्नु पर्यो, सुरक्षित हुनु पर्यो,
1: मान्छे बाँच्नको लागि सर्वोच्च टोलाले नेपाली तिब्बत राष्ट्रिय महासङ्घले पटक पटक मजदुर चेतनले उठाएका हामीले उठाएका कुरा पनि त गरिदिनु पर्यो नि त उनीहरू सरकारको निकायले। सरकार यसमा सबैभन्दा जिम्मेवार हुनुपर्छ। बग्रेल्ती ढङ्गबाट राजस्वको नाममा जस्ता पायो त्यस्ता गाडीलाई आज जसभावी ढङ्गबाट हचुवाको भरमा नेतिमाकाले आज तपाईँको 10 सिटे गाडीलाई बागलुङको पर्मिट दिएको छ, 10 सिटे गाडीलाई धनगढीको पर्मिट दिएको छ, दाङको पर्मिट दिएको छ, काठमाडौँबाट धनकुटाको पर्मिट दिएको छ, विराटनगरको ज प्रगतिको गाडीलाई यो नगरिदिनुहोस्, उहाँ चाहिँ ओखलढुङ्गाको पर्मिट दिएको छ, पहाडी मुलुकमा चलेको छ, तिनपाङले गाडी जथाभावी जहाँ पायो त्यहाँ चाहिँ पहाडका चाहिँ अत्यन्त विकट ठाउँमा गाडीहरू चलिरहेका छन्। मान्छे मार्नु त भएन, ज्यान मर्नु भएन नि, ज्यान नमर्नुको लागि चाहिँ यो कुरा गरियोस्, अनि दुर्घटना भयो भने व्यवसायीले जबरजस्ती गाडी चलाए भन्ने किसिमको आरोप लगाउने यो गरिनु हुँदैन। विद्युतीय सवारी साधनको प्राविधिक असाध्यै राम्रो प्राविधिक ढङ्गबाट यसको चाहिँ तत्कालभन्दा तत्काल यसको के भन्छ कार्यविधि बन्नुपर्छ। यसका मोडपाट, यसका चार्जिङ स्टेसनहरू, यसको पूर्वाधारको वातावरण बनाउनुपर्छ भन्ने आवाज उठाउँदा उठाउँदा म त हैरान भइसकेको छु। त्यस कारणले अझ पनि हैरान नभइकन म यो निरन्तर रूपमा यो आवाज उठाइरहने छु यो सबै निकायको, किनभने सवारी पनि आउन्, विद्युत सवारी चल्नुपर्छ, तर मान्छेले बाँच्न पनि पाउँछ। चालकै सुद्ध आगो लागेको छ भित्रै गाडीमा, यात्रु सुद्ध आगो लागेको छ, मानिस भित्रै आगो लागेर दन्दनी बलेको छ, अनि यो भयो त, अनि यो भएर भन्ने कुरा त बुझिदिनु पर्यो नि, सुनिदिनु पर्यो नि त निकायहरूले, होइन प्रदेश सरकार होस्, सङ्घीय सरकार होस्, प्रदेश सरकारले चाहिँ सवारी साधन विभिन्न मेची महाकालीका जुन जुन साथै प्रदेशले सार्वजनिक यातायात सम्बन्धी कुनै पनि राम्रो परिवर्तन हुने ढङ्गबाट प्रदेश सरकारले कहिले पनि ऐन कानुन बनाएन, कामै गरेन, गाडी दर्ता गर्ने अनि राजस्व आउँछ अनि तलब खाने अनि सुविधा लिने बस्ने काम मात्रै, म सबै प्रदेशका निकायले त्यही काम गरेको छ। म यो बिहानको समयमा यो पपुलर रेडियो मार्फत सबैको ध्यान आकर्षण गराउन चाहन्छु, र सम्बन्धित यातायात कार्यालय प्रदेशका यातायात कार्यालयले यस्ता किसिमका हसुवामा जो पर्मिट दिने गरेको छ यो पर्मिट अविलम्ब ढङ्गबाट रोकियोस्, होइन भने जसले तपाईँहरू पर्मिट दिनुपर्छ तपाईँहरू दुनियाँमा सबैभन्दा दुःख पाउनु हुनेछ, यो नगरियोस्, दिनुपर्ने गाडीलाई मात्रै पर्मिट दियोस् र गाडीको सडकको बाटोको अवस्था हेरेर कुन ठाउँमा कस्ता गाडी, यसको नीति ऐन कानुन पनि बन्ने क्रममा छ, अगाडि बढ्दैछ, प्रविधि मैत्री यातायात बन्नुपर्छ भन्ने कुरामा पनि उठ्दैछ। त्यस कारणले काठमाडौँ उपत्यकाकोलाई चाहिँ अझ क्रूपको वातावरण बन्दैछ। केही साझाका गाडीहरू ल्याएर चाहिँ यसलाई निजी क्षेत्रको सवारी साधन यति लगानी गरेका स्वरोजगार मानिसहरूप्रति चाहिँ राज्यले छलफल गरेर स्थानीय नगरपालिकाहरू महानगरपालिकाले आज पूर्वाधार बनाउनु पर्छ पर्दैन। त्यो गाडी यदि हिजो जलेको गाडी राम्रो रोक्ने स्टोपेजहरू थियो, राम्रो रोक्ने ठाउँ थियो भने कहाँ छ गाडी? भक्तपुरबाट हिँड्दाखेरि कतिवटा स्टोपेज छन्? आज थानकोटबाट चाहिँ रत्न पार्क आउँदा के भन्छ बुढालीकोट रत्न पार्क आउँदा जोरपाटीबाट रत्न पार्क आइपुग्दाखेरि बालाजी गोङ्गोबाट रत्न पार्क आइपुग्दा मलाई थानकोटबाट आइपुग्दा कति ठाउँ स्टोपेज छ? त्यसको पूर्वाधार पहिला बनाउने कि बडो सेलिब्रेटी बेटीको रूपमा चाहिँ नयाँ नयाँ गाडी चाहिँ आए भनेर चाहिँ प्रचार गर्ने, पहिला पूर्वाधार बनाउनु पर्यो, पछि स्टोपेजहरू बनाउनु पर्यो, यात्रु प्रतीक्षालयहरू बनाउनु पर्यो, विभिन्न रिङ रोड लगायतका स्थानभित्र बाटोमा चाहिँ के भन्छ भने शौचालयहरू बनाइदिनु पर्यो, चालकहरू शौचालयमा जाने वातावरण बनाइदिनु पर्यो, अनि छरक प्रष्ट पारेको छ, जे पाए त्यो काम गरेको छ, अनि पपुलारिटीको लागि जसो पनि गरेको छ यो मिलेको छैन। निजी क्षेत्रसँग अत्यन्त वृहत छलफल गरेर सरकारले अनि यस्तो किसिमको काम गर्नुपर्छ। स्थानीय सरकार सेलिब्रेटी मात्रै भएर हुँदैन भन्ने म अनुरोध पनि गर्न चाहन्छु।
0: हस् अध्यक्षज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष सर्वश्रेष्ठ लादने सुत्ता। नेपाली बसमा छोटो विशाल हुन्छ, विशालपछि पुनः उपस्थित हुनेछ।
2: माडीवासीहरूका लागि खुसीको खबर,
3: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरशिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: अस्ट्रेलियाबाट नेपाली कङ्ग्रेसका युवा नेता दीपक डल्लाकोटी जोडिनु भएको छ। दीपकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: नमस्कार, जय नेपाल श्याम सर।
7: अब दीपकजी, नेपाली कङ्ग्रेसमा निकै ठुलो रिफर्म आइरहेको छ, नेपालको राजनीतिलाई पनि तपाईँले नजिकबाट हेरिरहनु भएको छ। अस्ट्रेलियाबाट हेर्दाखेरि काठमाडौँ अझ विशेष गरी नेपालको राजनीति पोलिटिक्स कस्तो देखिरहनु भएको छ अहिले ठ्याक्कै हेर्दा कङ्ग्रेसको राजनीति?
8: अहिले यो फागुन 21 गतेको चुनावपछि जसरी चाहिँ प्रतिपक्ष दलको भूमिका नेपाली कायस गयो, त्यसपछि गगन थापाले अदालत सबै कुराहरूलाई तयारी सबै कुराहरूलाई अगाडि बढाउँदै जाँदाखेरि अहिले जसरी माहौल क्रिएट गर्नुभयो, नयाँ अहिले 15 मार्जिन गर्नुपर्छ एक वर्षभित्रै, त्यो पनि विदिन द टाइम फ्रेमभित्र गर्नुपर्छ जसरी अगाडि बढ्नुभयो, त्यसले नयाँ जोस जाँगर चाहिँ सम्पूर्ण कार्यकर्ता देश र विदेशहरूका साथीहरूलाई भरेको छ, र एउटा नयाँ जोस जाँगर एउटा महाकुम्भ मेलाको रूपमा अगाडि बढेको छ, र यसले एउटा यस्तो ऊर्जा भरेको छ कि हरेक नेपाली काङ्ग्रेसका मतदाता 18 लाख मतदाता जसले एप्रुभ पनि गर्नुभयो 21 गतेको चुनावमा, र 8 लाख अहिले 70,000 चाहिँ कार्यकर्ता हुनुहुन्छ, उहाँहरू सबैमा ऊर्जा भरेको छ, र यसले नयाँ सन्देश चाहिँ सम्पूर्ण देशवासी र अन्तर्राष्ट्रिय रूपमा रहेका सम्पूर्ण साथीहरूलाई नेपालीहरूलाई पुर्याएको विश्वास छ।
7: अब नेपाली कङ्ग्रेसलाई चाहिँ रिफर्म गरेर लैजान सक्ने सामर्थ्य गगन थापाले राख्नुहुन्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ होइन?
8: अनि गगन थापाले राख्न सक्नुहुन्न भने त अहिलेसम्म हेर्नुहोस् यत्र दिनसम्म चाहिँ को चाहिँ गगन थापाको विरुद्ध म उठ्छु, गगन थापालाई म च्यालेन्ज गर्छु, पार्टीभित्र म चाहिँ प्रतिस्पर्धात्मक रूपमा गगन थापाको एगेन्स्टमा म सभापति लड्छु, मेरो भिजनहरू यौन, मेरो रिजनहरू यौन, चाहिँ मैले त्यो डिजर्भ गर्छु सभापतिको उम्मेदवार भने कोही आएको छैन नि, किन आउन सकेन भने हि गगन थापा मस्ट डिजर्भ देन एनी वान इन नेपाली कङ्ग्रेस पार्टी भन्न चाहन्छु।
7: अब अस्ट्रेलियामा पनि अलिअलि लागेका छन् त होइन नेपाली कङ्ग्रेसको राजनीति यतिखेर?
8: तीन गतेबाट सुरु भएको अधिवेशन पनि
7: आवश्यकता के हो होइन त्यहाँ चाहिँ कसरी अगाडि बढिरहेको छ अधिवेशन
8: जनसम्पर्क समिति चाहिँ खासमा यो यहाँका नेपालबाट आएका नेपालीहरूको लागि उहाँहरूको सुख दुःखको साथी बनेर उहाँहरूलाई सहयोग गर्ने होइन उहाँहरूको सुख दुःखमा एड्रेस गर्नको लागि चाहिँ एउटा सहयोगी भूमिका निभाउनलाई यो जनसङ्घ समिति आवश्यक छ. कति साथीहरू नेपालबाट विशेष गरी विद्यार्थीहरू आउनुहुन्छ पेसा गर्दै जाँदा उहाँहरू चाहिँ यहाँको वातावरणसँग यहाँको चाहिँ क्लाइमेटसँग यहाँको चाहिँ जनजाति यहाँको चाहिँ मानिसहरूसँग चाहिँ राम्रो चाहिँ समन्वय गर्नको लागि असमर्थ भएको अवस्थामा सहयोगी भूमिका खेल्ने रेसिडेन्समा सहयोग गर्ने पढाइहरूमा सहयोग गर्ने उहाँहरूले एउटा चाहिँ नेपालीपन दिनको लागि यो राष्ट्रिय रूपमा रहेको अस्ट्रेलियामा रहेको जनसमितिको महत्त्वपूर्ण र अस्ट्रेलिया मात्र होइन विदेशमा रहेको सम्पूर्ण जनसमितिको भूमिका भनेकै त्यो नेपालीहरू जो विदेशमा आउँछन् प्रवासमा आउँछन् उनीहरूलाई नेपालीपन दिनको लागि र नेपाली मन र नेपाली भावना जागृत राख्नको लागि आवश्यक छ भन्ने चाहिँ मेरो बुझाइ.
7: अब अस्ट्रेलियामा जनसम्पर्क समितिको निर्वाचन लाग्दै गर्दाखेरि अहिलेको अवस्थामा छ नेपाल अस्ट्रेलिया जनसम्पर्क समितिमा तपाईँले पनि आफ्नो दावेदारी उम्मेदवारी दिनुभएको छ यो पाँचौँ अधिवेशन चाहिँ के कसरी भइरहेछ त्यहाँको अवस्था के हो अहिले?
8: जसरी चाहिँ यहाँ चाहिँ नेपालमा हाम्रो आदरणीय सदस्य सभापति गगन थापाले जिम्मेवारी चाहिँ आदरणीय केन्द्रीय सदस्य दिनेश कोइरालालाई दिनुभएको थियो. उहाँ चाहिँ यहाँ आएर फिल्ड भिजिट गरेर सबै प्रदेशहरूमा गएर भिजिट गरेर त्यसपछि चाहिँ अभिमन्यु केसीजीलाई चाहिँ संयोजकको रूपमा जिम्मेवारी दिएर जानुभयो. अभिमन्युजीले चाहिँ यो टाइम फ्रेमभित्र मैले गर्नुपर्छ भनेर यही असोजको तिन गते हामीले चाहिँ रकडेलमा चाहिँ हामीले कार्यक्रम उद्घाटन गऱ्यौँ. त्यो कार्यक्रम उद्घाटन गर्दाखेरि आदरणीय सदस्य सभापतिजीले सम्बोधन गर्नुभयो, शुभकामना दिनुभयो. त्यसै गरी तपाईँको नेपाली कांग्रेस प्रवक्ता देवराज चालिसी दाईले पनि शुभकामना र सन्देश दिनुभयो. त्यसै गरी महामन्त्री प्रदीप पौडेलजीले पनि शुभकामना सन्देश दिनुभयो र दिनेश कोइराला सोमले पनि शुभकामना सन्देश र निर्देशन दिनुभयो. सफल रूपमा यो कार्यक्रम सफल होस् र नयाँ कार्य समिति आओस् र यसले चाहिँ नयाँ सन्देश त्यहाँ नेपालीवासीहरूलाई पनि दियोस् र देशलाई पनि दियोस् भन्ने सबैको भावनात्मक र एकात्मक सन्देश.
7: तर के छ विवाद अस्ट्रेलियाको अधिवेशनको विवाद चाहिँ कस्तो प्रकृतिको छ? त्यहाँ पनि लफडै चलेको छ भन्ने आएछ नि त अहिले होइन?
8: अलिकति सामाजिक सञ्जालमा चाहिँ स्पष्ट रूपमा छरपष्ट भएको छ. तर खासमा चाहिँ म आफू दिपक डल्लाकोटी पनि अस्ट्रेलियाको चाहिँ जनसमिति सभापति उम्मेद्वार हुँदै गर्दाखेरि म धादिङबाट हो. अर्को एकजना मित्र हुनुहुन्छ मभन्दा सिनियर हुनुहुन्छ, उहाँ चाहिँ गणेश पौडेलजी हुनुहुन्छ चितवनबाट. अनि अर्को एकजना मभन्दा जुनियर हुनुहुन्छ, युवा हुनुहुन्छ, उहाँ चाहिँ शीतल गिरी हुनुहुन्छ, उहाँ चाहिँ स्याङ्जाबाट हुनुहुन्छ. हामी तिनजना चाहिँ प्रतिस्पर्धीहरू हौँ र हामी चाहिँ अहिले मेरो चाहिँ बढी प्रतिस्पर्धी चाहिँ मेरो अलिक यङ जेनेरेसनका शीतल गिरीलाई देखिरहेको छु. उहाँ चाहिँ अलिक बढी चाहिँ मेरो चाहिँ च्यालेन्जिङ रहेको अवस्था छ.
7: भनेपछि त्यो विवाद चाहिँ के हो? ठ्याक्कै विवादको जरो के हो त्यहाँ चाहिँ? किन कहाँनिर अड्कियो? हेलो.
8: विवादको जरो चाहिँ कस्तो भने यो उता नेपालबाटै आएको विवाद हो, यताबाट विवाद चाहिँ भएको छैन.
7: यहाँ भइसकेको
8: अवस्था छैन, त्यो प्रक्रियामा भएकै जस्तो लाग्छ.
7: भनेपछि देउबापक्ष त्यहाँ पनि हाबी हुने भयो अस्ट्रेलियामा?
8: हाबी चाहिँ अब हाबी भन्दा नि यस्तो भयो, उहाँहरू चाहिँ हामीभन्दा अग्रज हुनुभयो. अग्रजहरू पक्कै पनि महत्त्वपूर्ण भूमिका हरेक ठाउँमा नेपालमै पनि विदेशमा नै रहिहाल्छ. अनि यो मेन समस्या चाहिँ कस्तो हो जस्तो लाग्छ भने हामी अधिवेशनमा जाने सङ्ख्या चाहिँ 14 भयो. अब त्यहाँ हाम्रा शीर्ष नेताहरू नै 30-40 हुनुहुन्छ. अब कसलाई समेट्ने कसलाई नसमेट्ने भन्दाखेरि एउटा म यो यसरी गयो भने चाहिँ हाम्रो पक्षमा चाहिँ हुन्छ कि भन्ने भयो. जब हामी चाहिँ उम्मेदवारी सकिसकेपछि बन्द सत्रमा गयो, बन्द सत्रमा गइसकेपछि के भने उसले उसलाई भन्ने कोहीले केन्द्रमा भन्ने फेरि यहीँ मिलाउने गर्दा गर्दै 2 गयो. हेर्नुहोस् अब आज चाहिँ तपाईँको आज 3 पनि भयो भनौँ न, अब आज बेलुकासम्म फाइनल हुन्छ भन्ने कुरा त भएन भने चाहिँ हामीले चाहिँ हाम्रो माग चाहिँ जसरी चाहिँ यो विधान र प्रक्रिया अनुसार पार्टी अगाडि बढाएको छ त्यसरी नै बरु सरसम्मत भयो ठिकै छ, भएन भने चाहिँ तपाईँको निर्वाचन मार्फत चाहिँ अन्तिम निर्णय होस् भन्ने मेरो चाहिँ आफ्नो शुभेच्छा हो. त्यसले चाहिँ एउटा सही सन्देश जान्छ, जसले निर्वाचित भएर आउँछ उसलाई फेरि हातखुट्टा बाँध्ने काम गर्नु हुन्न है. जसरी गगन थापा त विश्वनाथिसनबाट अगाडि बढ्दै गर्दाखेरि हाम्रा नेताले हातखुट्टा बाँध्नु भएन नि त, कहिले अदालतमा जाने मुद्दा हाल्ने, कहिले चाहिँ भेटघाट गर्ने, 5-7 चाहिँ प्रस्ताव ल्याइरहने, त्यो गगन थापाको हातखुट्टा बाँधेर हिँड्न नदिने अनि असफल भयो भनेर देखाउने जो प्रकृति छ यो विदेशमा नि त्यो रोग नसरोस् र स्पष्ट रूपमा जसले जित्छ प्रत्यक्ष चुनावबाट उसले अगाडि बढ्न पाउनुहोस्, उसले नेतृत्व गरोस् र उसले चाहेको मान्छेहरू चाहिँ कार्य समितिमा राखेर अगाडि बढाउने वातावरण सिर्जना हुनुपर्छ भन्ने मेरो धारणा.
7: अब एउटा कुरा के छ भने नि, जस्तो अब विदेशमा त अलिकति मिलेर पो बस्नुपर्छ नेपालीहरू भन्ने छ, तर यो राजनैतिक रूपमा चाहिँ विभाजन हुने, कोभाजन हुने, त्यहाँ पनि अलिकति रस्ताकस्ती गर्ने, पदको लडाइँ गर्ने, लुछाछुडी गर्ने, यो नेपाली पारा जागा पनि एउटै हो होइन? त्यसो भए दिपकजी,
8: नेपालीहरूको म त अब अरू देशमा पनि युरोपमा पनि बसेको घुमेको आधारमा चाहिँ नेपालले जागा पनि अलिकति बाठो चाहिँ हुनै पर्ने क्या। प्यासन भन्ने कुरो छैन, टाइम छ भन्ने नै छैन। अरू कसैले नराम्रो काम गर्यो भने आफू गएर चाहिँ मैले चाहिँ जाँदा थियो भनेर उसलाई हेल्प गर्नु खोज्ने, त्यो जो कि उसले त्यो हेल्पको एक्सपेक्ट नै गरे, एक्सपेक्टेसन नै गरेको हुँदैन क्या। अर्को मान्छेले कसैले मलाई हेल्प गर्छ भन्ने धारणा नै राखेको हुन, तर नेपालीलाई जहाँ गयो नि त्यो सहिद्रे हेल्प गर्ने भावना। तर यो परदेशमा जसरी यो एसियन के अरे यो पश्चिमी मुलुकहरूमा चाहिँ प्रायः जस्तो अरूले उसले नचाहिकन हेल्प नगर्नु भन्ने चाहिँ धारणा हुन्छ। त्यस्तै हाम्रो पार्टी, हाम्रो यो नेपाली कार्य मात्र होइन, नेपाली हरेकमा चाहिँ त्यो छ देखिन्छ। त्यही भएर मेरो चाहिँ अनुरोध के छ भने कसैले तपाईँसँग केही कुरा आशा राख्यो भने तपाईँले सहयोग गर्नु, उसको अनुमतिमा गर्नु राम्रो हुन्छ। नत्र कसैले आशा राखेको छैन भने तपाईँ आफ्नो बाटोमा लाग्नु, आफ्नो काम गर्नु, द्याट्स इट भन्ने चाहिँ यहाँको चाहिँ त्यो पश्चिमेली त्यो भाषा शैली चाहिँ संस्कार चाहिँ त्यस्तो हो जस्तो लाग्छ।
7: समस्या समाधान के गर्दा हुनसक्छ, कसरी सहमति जुट्न सक्छ? अस्ट्रेलियामा चाहिँ नेपाली कङ्ग्रेसको जनसम्पर्क समितिको निर्वाचनमा कुटाकुट भयो है भन्ने खालका समाचारहरू हामी कसरी सुन्न नपाउने स्थिति बन्न सक्छ?
8: त्यस्तो चाहिँ भइसकेको छैन, तर मैले जो संयोजक हुनुहुन्छ, अब हामी उम्मेदवार भएको नाताले संयोजकलाई हामीले धेरै अनुरोध पनि गरेका छौँ, एज सुन एज पोसिबल हि हेज टु सर्ट आउट दिस मेसेज होइन इस्युज भनेर भनेको छौँ हामीले। सठिक चाँडो तपाईँले सक्नुपर्छ भन्दा भन्दै पनि डिले भएको छ। अब यसको मेसेज चाहिँ अब हामी उम्मेदवारहरू बिच पहिला छलफल गर्छौँ, त्यसपछि केन्द्रमा भन्नुपर्छ, कहाँ भन्नुपर्छ, हामी अगाडि बढ्ने अवस्थामा छौँ। र अनि एउटा कुरो, दोस्रो कुरो के भने जिम्मेवारी लिएको व्यक्तिहरू जो अग्रजहरू हुनुहुन्छ उहाँले आफ्नो जिम्मेवारी अन टाइममा फिनिस गरिदियो भने त्यसले सकारात्मक सन्देश जान्छ भन्ने कुरा। जसरी तपाईँ क्यानाडामा चाहिँ विवाद थियो, क्यानाडामा सर्ट आउट भयो, केशव दालजी चाहिँ त्यहाँको अहिले सभापति चाहिँ अब नियुक्ति हुनुभयो अथवा त्यहाँ उहाँ सर्वसम्मतमा हुनुभयो, उहाँलाई पनि हामी हार्दिक शुभकामना दिन चाहन्छौँ यसै प्लेटफर्ममा। त्यस्तै पोल्यान्डमा थियो, पोल्यान्डमा पनि भीमजी भीम परियारजी चाहिँ उहाँ चाहिँ सर्वसम्मत हुनुभयो, उहाँलाई पनि हार्दिक शुभकामना दिन चाहन्छौँ। त्यस्तै जापानमा, कोरियामा, सबै जसो अलमोस्ट देशहरूमा जहाँ चाहिँ नियरली पोसिबल थियो त्यहाँ सबै ठाउँमा अधिवेशन सम्पन्न भएको, त्यस्तै इजरायलमा पनि हुँदैछ होइन। त्यहाँ इजरायलमा चाहिँ अनु थापाजीले चाहिँ प्रतिनिधि नेतृत्व गरेर शुक्रबार चाहिँ त्यहाँ सम्पन्न हुँदैछ होइन अधिवेशन। सबैलाई त्यहाँ अधिवेशनको शुभकामना म यसै प्लेटफर्ममा दिन चाहन्छु। र सम्पूर्ण नेपालमा रहेका 6,263 चाहिँ वडाहरूको बिहानसम्म न्युज थियो, अहिलेसम्म चाहिँ 6,500 समथिङको वडाहरूको अधिवेशन सम्पन्न भइसक्यो भन्ने अवस्था छ। म आफू एउटा जिम्मेवार नेपाली कार्यकर्ता भएको नाताले सम्पूर्ण वडा कमिटीका साथीहरूलाई चाहिँ शुभकामना दिँदै, र जनपर जो चाहिँ क्षेत्रीय प्रतिनिधि भएर आउनुभएको छ, मोर देन 15,000 चाहिँ युवा र त्यो 3 generationका पिपुलहरू चाहिँ प्रतिनिधि भएर आउँदाखेरि एउटा हर्ष उल्लास छ। उहाँहरू सबैलाई जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न, अधिवेशनमा योग्य मान्छे महाधिवेशनमा पठाउन, योग्य मान्छे चाहिँ स्थानीय तहका सभापतिको नियुक्ति गर्न, किनभने उहाँहरूको जिम्मेवारी छ नि त। कस्तो मान्छेलाई अब चाहिँ गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका, महानगरपालिकामा सभापति बनाउने भन्ने कुरा इम्पोर्ट, किनभने हिजोको दिनमा स्थानीय तहका सभापतिहरू चाहिँ महाधिवेशन प्रतिनिधि हुँदैन थियो। अहिले गगन थापा आएपछि यो न्यू रुल्स ल्याएको, नयाँ कानुन ल्याएको कि गाउँ र स्थानीय तह र तपाईँको चाहिँ महाधिवेशन प्रतिनिधि हुन पाउने अधिकारले गर्दाखेरि उहाँहरूको बढी जिम्मेवारी छ। त्यो जिम्मेवारी चाहिँ उहाँले कुशलतापूर्वक व्यक्त गर्नुहुन्छ भन्ने चाहिँ धारणा छ। र यो 15 मार्चलाई भव्य र सभ्य बनाउन सबैको महत्त्वपूर्ण भूमिका रहनेछ। जो नेपाली कार्यका शुभेच्छक साथीहरू हुन्छ उहाँले सकारात्मक कुरा सन्देश सम्प्रेषण गर्न, इभन तपाईँ कोहीसँग संवाद गर्नु चाहिँ काङ्ग्रेसको यो अधिवेशन सम्पन्न गराउनुपर्छ भन्ने भावना तपाईँ भित्रबाट जागिर गरेर बोल्नुभयो भने यो पक्कै पनि सफल र एउटा देशको लागि एउटा सही बाटोमा दिशानिर्देश गर्न सहयोग गर्छ भन्ने मेरो विचार छ।
7: मैले हिजो मात्रै प्रदीप पौडेलजीसँग कुरा गरेको छु होइन, हाम्रो गुरुराज घिमिरेजीसँग कुरा गरेको छु, नेपाली कङ्ग्रेसमा पनि मैले चाहिँ एनपी साउजीहरूदेखि लिएर उदय शमशेर जबरादेखि लिएर पुष्पा भूषालजीसँग पनि कुरा गरेको छु नेपाली बसमा। उहाँहरूले चाहिँ नेपाली कङ्ग्रेसले एक डिक्का बनाउनु पर्छ भनेर भन्नुहुन्छ, तर कङ्ग्रेसको यो विवादलाई मिलाउन सकिएन। आज आएर एउटा पक्ष छुट्यो, अब नेपालमा पनि अधिवेशन सुरु भइसकेका छन्, एउटा अधिवेशन सम्पन्न भइसकेका छ होइन। अब कङ्ग्रेस एउटा लोकतान्त्रिक पार्टी चाहिँ मिल्नुपर्ने अवस्था हो नि त। तपाईँहरू विदेशमा बसेका युवाहरू, अझ भनौँ नेपाली युवाहरू, भोलि राजनीतिमा भविष्य देखेका युवाहरूले चाहिँ अहिलेको कङ्ग्रेसभित्रको यो प्रक्रिया, यो लुछाचुडीलाई चाहिँ कसरी लिनुभएको छ, कसरी हेर्नु भएको छ?
8: यो नेपाली काङ्ग्रेसमा एउटा चाहिँ यो विधानमा नभएको कुरा एक्सेसमा भइरहेको, त्यो प्राक्टिसमा गइरहेको छ। त्यो के हो भने विधानमा वरिष्ठ नेताको चाहिँ प्रावधान छैन। हिजो चाहिँ गणेशमान होइन, तपाईँको गएर चाहिँ कृष्ण प्रसाद भट्टराई, अनि तपाईँ गएर गिरिजाबाबु हुँदाखेरि एउटा उनीहरूको मिस अन उनीहरूको बिच अन्डरस्ट्यान्डिङ हुन्थ्यो, एकअर्का बिच त्यो सही दृढ भावना थियो र एक्लै अर्काले वरिष्ठ नेता स्वीकार्थे तर अहिले चाहिँ कस्तो विधानमा वरिष्ठ नेताको ऊ छैन जस्तो गोपालन जो बितेर जानुभयो उहाँलाई चाहिँ वरिष्ठ नेता घोषणा गर्नुभयो तर त्यो विधानमा व्यवस्था छैन अनि यहाँ चाहिँ मेरो समस्या के हो भने यदि मेरो आफ्नो मत पार्टी सभापति हुन्थ्यो र नेपाली काङ्ग्रेस हो भने के चाहिँ कुरा अहिले आवश्यक छ भने नेपाली काङ्ग्रेसका पूर्व पदाधिकारीहरूलाई व्यवस्थापनको सबभन्दा मुख्य चुनौती हो त्यही भएर मेरो चाहिँ मेरो गगन थापालाई पनि मेरो अनुरोध छ कि तपाईँले चाहिँ आउने 15 महाधिवेशन के चाहिँ कुरो एड्रेस गर्नुपर्छ भने विधानमै व्यवस्था गरेर वरिष्ठ नेताको एउटा पद राख्ने पार्टी कार्यालयमा एउटा वरिष्ठ नेताको ठाउँ पनि राख्ने त्यो वरिष्ठ नेताको टिओआर चाहिँ के हुने भने उहाँ पूर्व पदाधिकारीहरू त्यो वरिष्ठ नेताको अन्डरमा बस्ने सदस्य हुने अनिवार्य अनि उहाँहरू चाहिँ त्यही भित्र छलफल गर्नुहुन्छ पार्टी कार्यालयमा आउनुहुन्छ मनका अन्तर्मनको कुराहरू चाहिँ साटासाट गर्नुहुन्छ र पार्टीलाई निर्देशन दिनुहुन्छ जसै गर्दाखेरि समन्वय पूर्ण भूमिका पार्टीभित्रै हुन्छ न कि कुनै ब्याङ्केटमा गएर चाहिँ मिटिङ गरेर यस्तो गरे उस्तो गरेर भन्ने पनि वातावरण आउँदैन भोलि गगन थापा पनि पूर्व पदाधिकारी हुनु भने त स्पेस त के त पार्टीले नियुक्ति गर्नु पर्यो नभने उहाँ त स्पेस त छैन पार्टीभित्र पूर्व पदाधिकारी स्पेस बनाउनको लागि पार्टीमा वरिष्ठ नेताको पदको व्यवस्थापन गरेर पार्टी वरिष्ठ नेताको टिओआर दिएर विधानमै दिएर अनि उहाँहरूले चाहिँ पार्टीलाई निर्देशन दिने काम गर्यो भने एकदम चुस्त दुरुस्त रूपमा पार्टी अगाडि बढ्छ त्यो चाहिँ फेरि तपाईँको यो केन्द्रमा मात्र होइन प्रदेशमा नि त्यही समस्या छ तपाईँ प्रदेशको सभापति हारेपछि उसको स्पेस हुन्न त्यहाँ त्यो प्रदेश सभापति जित्नेले उहाँलाई नियुक्ति गर्यो भने प्रदेश सदस्य भएर आएर प्रदेशको मिटिङमा बस्ने हो उसँग त हुन्छ नि त एउटाले 51% ल्याउने अर्को 49%का मतदाता त उसँग हुन्छ त्यसलाई सम्बोधन गर्न विधानमा व्यवस्था गरिनुपर्छ भन्ने कुरा पनि म गगन थापा आफ्नो सदस्य सभापतिलाई अनुरोध गर्छु र अर्को कुरा चाहिँ अहिले पार्टीभित्र मेन समस्या भनेको अर्को एउटा मूल समस्या त्यो के हो भने नेपाली काङ्ग्रेसका पुराना कार्यकर्ता जो क्रिया सदस्य छन् उनीहरूको समस्या उनीहरू के समस्या हो भने नयाँ आउनेले ओभरटेक गर्दै माथि जाने 10 वर्ष 20 वर्ष नेपाली काङ्ग्रेस झन्डा बोकेर बसेकाहरू एउटा क्षेत्रीय प्रतिनिधि हुन पनि कसैलाई बुथ पोलिस गर्नुपर्ने कसैको नजिक हुनुपर्ने कसैको माया लाग्दै हुनुपर्ने कसैलाई भोट हालिदिन्छु भनेर हुनुपर्ने किन अवस्था आयो त वर्षौँदेखि काङ्ग्रेस झन्डा बोक्ने माओवादीसँग लड्यो पञ्चायतसँग लड्यो सारा संसारसँग लडेर बसेका मान्छेहरू एउटा माध्यम क्षेत्रीय प्रतिनिधि हुन जान पनि कसैको नजिक हुनुपर्ने वातावरण सिर्जना नभइकन म चाहिँ गगन थापालाई आउँदो चाहिँ 15 महाधिवेशनबाट विधान के व्यवस्था हुनुपर्छ भने एटलिस्ट दुईवटा एउटा अधिवेशन पुरा गरेपछि क्रिया सदस्य एउटा चाहिँ पार गरेर अर्को अधिवेशन सुरु हुँदा दुईवटा अधिवेशन चाहिँ अटोमेटिक उसले क्षेत्रीय प्रतिनिधिमा जान पाउने व्यवस्था गरिदिनुपर्छ र तेस्रो अधिवेशनमा जाँदाखेरि चाहिँ फेरि पुनः नियुक्ति भएर आउने व्यवस्था भयो भने त्यो चाहिँ एउटा तपाईँलाई मान्छेलाई हुन्छ नि त एउटा मैले पनि पार्टीको झन्डा बोकेर बसेँ भने म एक दिन चाहिँ क्षेत्रीय प्रतिनिधि हुन्छु त्यो क्षेत्रीय प्रतिनिधि नभए उसको राजनीति भविष्य त छैन नि पार्टीभित्र त्यहाँ चाहिँ सिन्डिकेट आएको छ त्यो सिन्डिकेट पार्टीको यो ग्रास रुटमै पार्टीको सिन्डिकेट ओपन गर्नको लागि तपाईँ चाहिँ पार्टी ठुलो बनाउनु पर्छ भनेर नेताहरूले भाषण गर्नुहुन्छ भारी पनि पोका पनि कस्नुहुन्छ तर पोका कसरी कस्नुहुन्छ त्यो त्यो घाँटी नै सानो बनाए त्यो पोकामा कसरी सामान जान्छ जाँदैन नि त तपाईँ घाँटी ठुलो बनाउनु स्पेस बनाउनु सिन्डिकेट पार्टीभित्र सिन्डिकेट चाहिँ बिल्कुल यो हटाउनुपर्छ पार्टीभित्र सिन्डिकेट नहटाइकन कार्यकर्ताहरू नयाँ पनि र पुराना पनि आशा र भरोसा केन्द्र हुन्छ उनीहरूलाई कसैको नजिक भएर किन पार्टीमा राजनीति गर्ने भने आफ्नो क्षमताले आफ्नो आफूले गर्व गरेर पार्टीको राजनीति गर्ने होला नि त त्यो कुरा चाहिँ सिन्डिकेट लागेको छ र गगन थापा आदरणीय सभापतिजीलाई मेरो अनुरोध छ आउने अधिवेशनमा उहाँले यो कुरा एड्रेस गर्नुपर्छ पार्टीमा विधानमा लेख्नुपर्छ एउटा वरिष्ठ नेताको व्यवस्थापन हरेक तहमा प्रदेशमा अनि त्यहाँबाट स्थानीय तह र वडामा म चाहिँ फेरि आफ्नो व्यक्तिगत रूपमा भन्नु छ भने नेपाली काङ्ग्रेसले चाहिँ अब नेतृत्व गरेर सुशील कोइरालाजीले चाहिँ नेतृत्व गरेर संविधान दियो संविधान हामीले चाहिँ फेडरलिजम भनेर संहिता ल्यायौँ तर नेपाली काङ्ग्रेस भने त हाई ऱ्याङ्किङहरू केन्द्र भने त प्रदेश भने त जिल्ला भने त क्षेत्र भने त प्रदेश कख गाउँपालिका वडा हो यत्रो हाई ऱ्याङ्किङ भएपछि जम्मै गुटी गुटो यो सबै तहस नहस गर्नुभयो मैले त के भन्छु भने म आफू यदि पार्टी सभापति हुन्थ्यो भने प्रष्ट रूपमा संविधान त केन्द्र राख्थे प्रदेश राख्थे स्थानीय तर वडा राख्ने हो यो जिल्ला पनि आवश्यक छैन न जिल्लामा बजेट हुन्छ त्यति गुटबन्दी गरेका छन् चिया खाछन् हल्ला गरेका छन् काम केही गर्नु छ यस्तो यो भद्र भोलि एउटा चाहिँ मान्छेले मन परेन भने 10-40 जिल्ला सभापति बोकेर मिटिङ गरेर ल म चाहिँ असमर्थ पार्टी खोल्छु भने के हालत हुन्छ पार्टीको यो जिल्ला समिति आवश्यक छैन क्षेत्रीय समिति नै आवश्यक छैन प्रदेश समिति कख नै आवश्यक छैन स्थानीय तहलाई मजबुत बनाउनुपर्छ स्थानीय तहका कमिटी र वडा कमिटी र प्रदेश र के अरे यो सङ्घीय राखेर जस्तो संविधान व्यवस्था त्यसरी नै पार्टीको संरचना अगाडि बढायो भने यो भविष्यमा नेपाली काङ्ग्रेसको भविष्य पनि छ देश र जनतालाई सेवा गर्नलाई महत्त्वपूर्ण भूमिका रहनेछ भन्ने कुरा राख्न चाहे
9: र जाँदा जाँदै तपाईँ अस्ट्रेलियाको नेपाल अस्ट्रेलिया जनसम्पर्क समिति सभापतिको उम्मेद्वार हुनुहुन्छ तपाईँ सम्हाल्न सक्नुहुन्छ यो पोजिसनमा बसेर तपाईँले पत्याउँछन् त त्यहाँका नेताहरूले कार्यकर्ताहरूले शुभेच्छुकहरूले के छ तपाईँसँग त्यस्तो
8: स्पष्ट मसँग स्पष्ट धारणा छ मसँग स्पष्ट धारणा छ म चाहिँ नेपाली विद्यार्थी राजनीतिसँग आएको म गगन थापासँगको साथी सहकक्षी साथी पनि हो गगन थापाले पार्टीको नेतृत्व आइसकेको अस्ट्रेलिया जनसमितिको सभापति हाक्न सक्दैन भन्ने कुरा त मैले बताएको कुराहरूबारे प्रश्न पार्छ होला सायद किनभने म चाहिँ यतिसम्म चाहिँ विश्वास छ कि म आफूलाई अब मेरै साथी मेरो मित्र होइन म समकती साथी आदरणीय गगन थापा पार्टी त्यत्रो ठुलो पार्टीको एउटा विरासत हाइसक्नु भयो अन्तर्राष्ट्रिय जग्गामा प्रभाव पार्नु भयो नेपालमा रहेका नेपालीहरू बिच प्रभाव लोकप्रिय हुनुहुन्छ अनि उहाँका चाहिँ भिजन र त्यो तपाईँको उहाँको चाहिँ एउटा चाहिँ प्रस्तुत हुने शैली कति फरक छ हेर्नुहोस्। त्यो एज त्यो मेरो साथी नाताले र उहाँलाई के मेरो अनुरोध छ भने हामीसँग हेर्नु नि टचिङ छ क्या एकदम। अनि यो त केही पनि होइन, सामान्य कुरा मेरो लागि यो त केही पनि ठुलो कुरा होइन, यसलाई सजिलै ह्यान्डल गर्न सकिन्छ। वैधानिक रूपमा पनि सकिन्छ, व्यक्तिगत रूपमा पनि सकिन्छ, वैचारिक रूपमा पनि सक्छु, सङ्गठनिक रूपमा पनि सक्छु भन्ने मेरो पूर्ण विश्वास छ।
9: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दीपक दल्लाकोटीजी विदेशमा हुनुहुन्छ, अस्ट्रेलियामा हुनुहुन्छ, यहाँका नेपालीहरूको अवस्था के छ? सबै राम्रो छ होइन?
8: नेपालीहरूको अवस्था राम्रो छ, तर अहिले यहाँको चाहिँ पेट्रोलको भाव बढेको छ तपाईँलाई
9: थाहा छ। धेरै राम्रो हुन्छ भन्ने छ नि त, नेपालबाट अस्ट्रेलिया जान पाउँदा धेरै राम्रो हुन्छ, एकदमै भविष्य सेक्योर हुन्छ भन्ने खालको छ नि त त्यहाँ पनि। तर अमेरिकामै जाँदा पनि धेरै नागरिकहरू बेहालमा भएका स्थितिहरू पनि छन्, त्यहाँको ठ्याक्कै चित्र के हो बताइदिनुहोस् न अलिकति जाँदा जाँदै।
8: चित्र के हो भने समुद्रमा हाम फालेर हिरा चाहिँ खोज्न सकिन्छ, तर समुद्रमा हाम फालेपछि पौडी खेलेर निक्लिने कसरी भन्ने जान्नुपर्छ। भने तपाईँ यदि सिप छ भने चाहिँ तपाईँ यु हेभ स्कोप, तर तपाईँ समुद्र हाम फालमा हिरा खोज्नु होला, हिरा पनि पाउनु होला, तर तपाईँ पौडिएर आफू उत्रन सक्नुहुन्न भने तपाईँ डुब्नुहुन्छ। तपाईँ डुब्नुहुन्छ भने तपाईँ डुब्न चाहनुहुन्छ, हजुर, त्यो तपाईँको इच्छा भर पर्छ।
9: तपाईँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु दिपकजी। नमस्कार।
8: नमस्कार, जय नेपाल, धन्यवाद।
0: हस्त श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 056-5569-5353।
11: अहिले 7 बजेको छ।
12: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
13: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगा हर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगा हर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवनमा उद्योग दर्ता नवीकरण नामसरी ठाउँसरी लगायतका सेवा अब अनलाइनबाट लिन सकिने भएको छ। बागमती प्रदेशको उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयले असोज 5 गतेदेखि प्रदेशका 10 जिल्लामा उद्योग प्रशासन सम्बन्धी सेवा अनलाइनबाट उपलब्ध गराएको हो। उद्योग वाणिज्य तथा पर्यटन कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार चितवनमा औपचारिक रूपमा अनलाइन सेवा शुरू गरिएको हो। अनलाइन प्रणालीबाट उद्योग दर्ता नवीकरण नामसारी ठाउँसारी नाम परिवर्तन उद्देश्य परिवर्तन पुँजी वृद्धि खारेजी उद्योगीको स्तर परिवर्तन कानूनी स्वरूप परिवर्तन र वर्ग परिवर्तन लगायतका काम गर्न सकिने उहाँले बताउनुभयो। केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्खामा परेका छन्। केराको मूल्य आधा घटेको छ। बिक्री नभएर बारीमा सडेका छन्। बिग्रने चिन्ताले किसान चिन्तामा छन्। गत वर्षबाट केरा आयात रोकिएको छ। आयात रोकिएसँगै किसानले उत्पादन बढाएका थिए। नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्थले हाल किसानले रु 3-4 प्रति कोसा केरा बिक्री गर्न बाध्य भएको बताउनुभयो। बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ ज्ञानुसङ लामाले बाढी तथा विपदबाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार शिक्षा स्वास्थ्य र आय आर्जनसँग जोडेर दीर्घकालीन व्यवस्थापन गरिने जानकारी दिनुभएको छ। संचारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रभावित नागरिकको पुनर्स्थापना र आत्मनिर्भर बनाउने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल मारवाड़ी युवा संगठनको केन्द्रीय अध्यक्षमा विराटनगरका गोपाल अग्रवाल सर्वसम्मत चयन हुनुभएको छ। चितवनको पर्यटकीय नगरी सौराहामा 2 दिनसम्म चलेको महाधिवेशनबाट अग्रवालको अध्यक्षतामा 31 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो। संगठनको उपाध्यक्षमा चितवनका नितेश महेश्वरी र वीरतामोडका यज्ञ राज अग्रवाल चयन हुनुभएको छ। यस्तै विराटनगरका मोहित लालवानी महासचिव, चितवनका राजकुमार चौधरी सचिव र हेटौडाका राहुल सिंगानिया कोषाध्यक्षमा मनोनित भएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। काठमाडौँको त्रिपुरेश्वरमा सोमबार दिउँसो आफैले चलाएको बसभित्र आगो लगाएर आत्महत्याको प्रयास गर्नुअघि चालक 25 वर्षीय दावा लामाले ट्राफिक प्रहरीसँग विवाद गरेको तथ्य बाहिरिएको छ। सड़कमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले आफूमाथि बिना गल्ती दुर्व्यवहार गरेको र हातपात गरेको भन्दै आक्रोशित बनेका लामाले त्यसको केही समयपछि नै यात्रुविहीन बसभित्र आफैलाई थुनेर आगो लगाएका हुन्। सम्मानजनक सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा चालक दावा लामा ट्राफिक प्रहरीमाथि निकै आक्रोशित मुद्दामा प्रस्तुत भएको देख्न सकिन्छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चर्को रूपमा उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडे अस्वीकार गर्नुभएको छ। उहाँले आफूले अध्यक्ष पद नछाड्ने निष्कर्ष समेत केन्द्रीय समिति बैठकमा सुनाउनु भएको छ। सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन मार्फत उहाँले संकटको समयमा पार्टीलाई नेतृत्वविहीन बनाएर आफू मैदान छाड्ने नभाग्ने प्रश्न पार्नु भएको हो। र स्वनिर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा भदौ 10 गतेको विनाशकारी बाढीका कारण हालसम्म 39 जनाको मृत्यु भएको पुष्टि भएको छ। 439 जना अझै सम्पर्कविहीन रहेका छन्। भुटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीले आयोजना स्थलमा व्यापक क्षति पुर्याएपछि जारी खोज तथा उद्धारका क्रममा यति ठूलो संख्यामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको हो। प्रतिनिधि सभाको सोमबारको बैठकले राष्ट्रिय सेवा दल विधेयक 2083 सर्वसम्मत रूपमा पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाले विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभयो। समितिको प्रतिवेदनमाथि सदस्यहरूले राखेको धारणाको जवाब प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दिनुभएको थियो। इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका 10 संविधान चोक स्थित निर्मला स्टील फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्ने उदयपुर सौदण्डेगढी नगरपालिका 2 घर भई हाल इटहरीमा बस्दै आएका 20 वर्षीय शिवम बिकको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष हमालले जानकारी दिनुभयो। चीन सरकारले भुटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई ₹1,10,00,000 प्रदान गरेको छ। नेपालका लागि चिनिया राष्ट्र चाङ माओ मिङले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
र प्रतिनिधि सभाको बैठकमा बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 माथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सोमबार सर्वसम्मत रूपमा स्वीकृत भएको छ। बैठकमा महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सदनले मन्त्री बादीको प्रस्तावलाई स्वीकृत गर्दै विधेयकलाई थप छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय गरेको हो। अवस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज
1: हाम्रो बेसमा नेपाली कंग्रेसका महामन्त्री प्रदीप पौडेल हुनुहुन्छ। महामन्त्रीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। कंग्रेसको 15 महाधिवेशन अगाडि बढ्यो, कतिको उत्साहित हुनुहुन्छ, कतिको रौनक छ यो 15 महाधिवेशनमा यतिखेर?
2: एकदमै उत्साहित हुने वातावरण बनेको छ, एकदम रौनक बढेको छ, आएको छ। देशभरि 3388 वडाहरूमा हाम्रो अधिवेशन हिजो सम्पन्न भएको छ, बाँकी आज सम्पन्न हुने गरी अगाडि बढेको छ। धेरै जसो करिब करिब 80%भन्दा बढी ठाउँहरूमा सर्वसम्मतिबाटै साथीहरूले क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति चयन गर्नुभएको छ। साथीहरू उत्साहजनक ढङ्गबाट अधिवेशनमा सहभागी भएको देखिन्छ। देशव्यापी रूपमा एक खालको तरङ्ग आएको छ। नेपाली कङ्ग्रेस पार्टी को गतिविधिमा धेरै साथीहरू संलग्न हुनुभएको छ, उत्साहित ढङ्गबाट साथीहरू अगाडि बढिरहनु भएको छ। त्यसरी यो अधिवेशनले नयाँ रक्त सञ्चार गरेको छ भन्ने मलाई लाग्छ। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन हिजोबाट वडाहरूको अधिवेशन गरेर सुरु भएको छ, यो सुचारू ढङ्गले अगाडि बढ्दैछ।
1: अब असन्तुष्ट पक्ष बाहिर छ, महाधिवेशनको प्रक्रिया सुरु नै भइसक्यो, भनिसके पछाडि त समेट्न नसकिएका पक्षहरू चाहिँ अब छुट्नु हुने भयो होइन? त्यसोलाई
2: मलाई हामीले यो असोज 3 गते वडा अधिवेशन 3 पटक सारेर हामीले त्यहाँ यहाँसम्म पुर्याएका हौँ। यसको कारण के थियो भने वडा अधिवेशन सुरु भइसकेपछि प्रक्रिया सुरु हुन्छ, त्यहाँ छुट्नुभएकाहरूले फेरि अधिवेशनमा सहभागी हुने स्थिति हुँदैन भन्ने लागेरै हामीले पटक पटक यसलाई सारेका हौँ। सबै साथीहरूलाई नेताहरूलाई समेट्नका निम्ति हामीले सारेका थियौँ। सदस्यताको विषय पनि हामीले अध्यावधि भन्यौँ, तर सबै नेताहरू साथीहरू समेट्ने स्थिति बनाउनका लागि हामीले अध्यावधि जारी राख्दै निरन्तरता मतलब यो नवीकरण गरेका सबै सदस्यहरूलाई स्वतः सहभागी हुन पाउने व्यवस्था हामीले गऱ्यौँ। केन्द्रीय कार्य समितिमा 14 महाधिवेशनबाट निर्वाचित हुनुभएका सबै साथीहरूलाई आउन मिल्ने सम्मानजनक ढङ्गबाट आउने वातावरण हामीले निर्माण गऱ्यौँ। त्यसैले अरू पनि समितिहरू बनाउने, त्यस अनुसार सहभागिता बढाउने सबै

0: साथीहरूलाई लागेका अप्ठ्याराहरू छुकाउने त्यो सबै कामहरू चाहिँ हामीले यस बिचमा गर्यौँ। त्यो चाहिँ पार्टीमा यो अधिवेशन प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै सबै सहभागी गराउनका निम्ति सबै नेताहरू साथीहरू सँगसँगै अगाडि बढ्नका निम्ति हामीले यो प्रयत्नहरू गरेका थियौँ। अब वडा अधिवेशन सुरु भइसकेको कारणले यो अधिवेशनको प्रक्रियामा बाहिर रहनुभएकाहरूलाई
1: असोज 15 गतेदेखि आफ्नो अधिवेशनको तयारी गर्नुभएको छ, मिति तोक्नु भएको छ, अब अर्कै ढङ्गले चाहिँ उहाँहरू पनि अगाडि बढ्ने स्थिति चाहिँ बन्यो अहिलेको अवस्थामा। प्रदीपजी
0: होइन, मतलब त्यसरी अगाडि बढ्ने कुरा मेरो विचारमा उपयुक्त हो भन्ने मलाई लाग्दैन। म उहाँहरूलाई सम्मान गर्दै म यो एकताको प्रक्रिया त अधिवेशन सम्पन्न भइसकेपछि पनि फेरि गर्न सकिन्छ। त्यसैले नेपाली कङ्ग्रेस पार्टीलाई खण्डित गर्ने, नेपाली कङ्ग्रेस पार्टीको अक्षुणता सुरक्षित नहुने स्थिति कसैबाट पनि हुनु हुँदैन। देशव्यापी रूपमा यत्रो ठुलो उत्साह र यति धेरै सहभागिताबाट नेपाली कङ्ग्रेसको अधिवेशन अगाडि बढिरहेको यो सन्दर्भमा अब अन्य कुराहरू कामहरू गर्ने कुरा पार्टीको पक्षमा हुन्छ भन्ने मलाई लाग्दैन।
1: पूर्णबहादुर खुने भन्ने खालका रस्साकसी पनि होला नि, तपाईँ महामन्त्रीकै दाका लागि
0: छलफल गरेर अगाडि बढ्न खोज्दैछौँ। गगन थापाको नेतृत्वको यो टिमलाई सशक्त बनाउने सन्दर्भमा सबैलाई सहभागी बनाउन गराउन खोज्दैछौँ। यस सन्दर्भमा अब यो
1: तपाईँको दावेदारी महामन्त्रीमै रहन्छ होइन अहिले यो अवस्थामा? उता नैनसिंह महर्जीले पनि महामन्त्री भनेर हिजो कता हालिराख्नु भएको छ सञ्चार माध्यममा होइन, अनि दुईजना महामन्त्रीका प्रखर दावेदार चाहिँ मैदानमा आइ नै सक्नु भएको छ, त्यसपछि अन्य पनि हुनुहुन्छ भने रस्साकसी त यो पाला पनि हुन्छ नि त पदका लागि पोजिसनका लागि।
0: मतलब आकाङ्क्षा राख्ने त्यो कुरा अस्वाभाविक होइन, हामीहरूले छलफल गरेर त्यस बिचबाट अधिकतम सहमति खोजेर अगाडि बढ्छौँ।
1: अब क्रियाशील सदस्यताको साङ्गो पाङ्गो राम्रै तरिकाले लाग्यो, कहीँ कतै अलिकति अब्जेक्सनहरू पनि आएका थिए, त्यो मिल्यो सबै?
0: मतलब यो केही प्राविधिक पक्षमा कहीँ कतै त्रुटिहरू भएका हुन सक्छन् भए पनि, तर हामीले त्यसलाई मिलायौँ, व्यवस्थापन गऱ्यौँ, साथीहरूको सहयोगबाट त्यसलाई चाहिँ व्यवस्थित गर्दै गयौँ। र अब यो व्यवस्थित भएको छ, अब आज आधा जति वडाहरूमा आज अधिवेशन हुँदैछ। त्यसैले
1: शेरबहादुर देउबाजीको गिरा जिल्लामा पनि आजै रहेछ वडा अधिवेशन,
0: हजुर त्यहाँ पनि आजै छ।
1: तर उहाँ कर्णबहादुर मल्लजीले चाहिँ स्थगन गर्नुहोस् यसलाई, अहिले चाहिँ नगर्नुहोस् अधिवेशन भनेर आह्वान गर्नुभएको थियो हिजो विज्ञप्ति निकालेर।
0: हामीले अगाडि नै यसलाई चाहिँ घोषणा गरेका हौँ, यो अधिवेशन हाम्रो लागि बाध्यकारी थियो, त्यो चाहिँ उहाँहरूले पूर्णदाले पनि बुझ्नु भएको छ। त्यसैले यो परिस्थितिको बाध्यताबाट हामीले अब उहाँले सार्न भनेर जुन आह्वान गर्नुभएको छ त्यो कुरालाई हामीले आत्मसात गर्न नसक्ने स्थिति भयो। त्यसैले यो हामीले यो समयमा अधिवेशन सम्पन्न गर्नै पर्थ्यो, जति सार्न मिल्ने हो हामीले सार्यौँ, तर योभन्दा थप लम्ब्याउन नसक्ने स्थिति भएपछि हामीले अधिवेशन अगाडि बढाएका हौँ।
1: शेखर कोइराला, शशाङ्क कोइरालाहरूको भूमिका कस्तो रह्यो? उहाँहरू त मेलमिलापको नीति लिएर अगाडि बढेको एउटा विरासत बोकेको परिवारको व्यक्ति पनि हो, त्यसमा उहाँहरूलाई पनि किन मिलाउन सकिएन यतिखेर महामन्त्रीज्यू?
0: होइन, हामीहरूले उहाँहरूलाई पनि आग्रह गरेको हो, विशेष गरी शेखर दाईले यो बिचमा मिलाउनका निम्ति विभिन्न प्रस्तावहरू पनि ल्याउनु भयो, उहाँले निकै कोसिस गरेको पनि देखिन्थ्यो, तर शेखर दाईले ल्याउनु भएका सबै विषयहरूलाई हामीले कार्यान्वयन गऱ्यौँ, तर ती सबै विषय कार्यान्वयन हुँदा पनि चाहिँ सबै मिल्ने परिस्थिति बनेन। शेखर दाईले गर्नुभएको प्रयास चाहिँ त्यो भनौँ न त्यसलाई म सम्मान गर्न चाहन्छु, तर ती सबै कामहरू पुरा हुँदा पनि सबै आउने स्थिति नबन्दा चाहिँ अलिकति खल्लो भएको स्थिति छ। त्यस कारणले चाहिँ अब उहाँहरूलाई पनि हामीले बारम्बार अनुरोध गरेका हौँ, आग्रह गरेका हौँ, उहाँहरूले भन्नुभएका कुराहरूलाई स्वीकार गरेर अगाडि बढेका हौँ, विशेष गरी शेखर दाईले, तर त्यो परिस्थिति बनेन अब यो कुरा त मैले चुने जस्तो भयो भन्दा पनि ती कुराहरू पुरा भइसकेपछि पनि किन आउनु भएन भन्ने कुरा त शेखर दाईसँगै सोध्नुपर्ने हुन्छ।
1: तर अहिले अब जुन किसिमले कङ्ग्रेसले आफूलाई चाहिँ एउटा बलियो एक डिक्का बनाएर लैजान सक्ने गरी चाहिँ काम गर्न सक्नुपर्ने थियो, त्यसमा सुरुवाती दिनदेखि नै अब यो मुद्दा त अदालतमा अझै पनि एउटा विचाराधीन छ, मूल मुद्दा अदालतमा विचाराधीन छ, त्यो मुद्दाका विषयमा पनि धेरै तर्क वितर्कहरू पनि आएका छन् महामन्त्रीज्यू, अब यो मुद्दाले पनि भोलि कङ्ग्रेसलाई अझ कतै कमजोर त बनाउँदैन?
0: यो राजनीतिक विषय हो, यो अदालती फैसलाको बाटोतिर जाने कुरा उपयुक्त होइन, तर गइ नै सक्यो, अब कसले लानुभयो त्यो एउटा कुरा भयो। त्यसैले अब मुद्दा परिसिएर बस्नुभन्दा पनि आपसी समझदारी गरेर अगाडि बढ्ने कुरा चाहिँ उपयुक्त हो। त्यसैले यो हाम्रो एउटै पार्टी हो, यो हामी एउटै परिवारका सदस्यहरू हौँ, त्यो पार्टी निर्माण गर्न हामीले भन्दा अग्रज नेताहरूले अझ बढी योगदान गर्नुभएको छ। त्यसैले अहिले समय को माग के हो, पार्टी कसरी अगाडि जाँदा सशक्त हुन्छ भन्ने कुरालाई आत्मसात गरेर हामीहरूले आफूभित्र एकता कायम गर्नका निम्ति सबैले प्रयत्न गर्नुपर्छ। अदालती प्रक्रियाको पर्खाइमा हामी अगाडि बढ्ने कुरा त्यति उपयुक्त होइन, तर त्यस निम्ति हामीले बनाउनु पर्ने वातावरण गर्नुपर्ने निर्णय चाहिँ हामीले सबैले गरे जस्तो लाग्छ। हामीले प्रक्रिया विशेष अधिवेशनको प्रक्रियालाई पनि सुरक्षित गर्नुपर्ने, त्यो विशेष अधिवेशनको दायरा फराकिलो बनाएर त्यहाँ नआउनुभएका साथीहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्ने हाम्रो जुन भूमिका हो, त्यो भूमिकालाई हामीहरूले गगन थापाको नेतृत्वमा हामीहरूले त्यस ढङ्गबाट परिस्थिति बनाउनका निम्ति हामीले थुप्रै प्रयासहरू गरेको कुरा चाहिँ जगजाहेरै छ। तर पनि केही मतलब नेताहरू समेट्न सकिए,
1: अब असन्तुष्टहरूलाई समेट्न सक्ने के आधारहरू तपाईँले देख्नु भएको छ, सँगै पार्टीमा मिलाएर ल्याउन सक्ने, अब यस पछाडिका केही विकल्पहरू?
0: मतलब यसो छलफलै हुन सक्दैन, विकल्पहरू निकाल्नै सकिँदैन भन्ने होइन, तर विकल्प निकालेर चाहिँ अगाडि बढौँ भन्ने चाहिँ प्रस्ताव अथवा चाहिँ के गर्दा चाहिँ सबै समेटिन सक्नुहुन्छ, नआउनुभएकाहरू आउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ अब नआउनुभएकाहरूबाटै प्रस्ताव भयो भने हामीले त्यसलाई चाहिँ अनुकूल बनाउने प्रयत्न गर्न सक्छौँ।
1: ए भनेपछि अब एउटा नदी हो, नदी आफ्नो रफ्तारमा बगि नै रहन्छ, अब छेउछाउमा यसो खाल्डाखुल्डी बनेर जमेको पानी चाहिँ त्यही रहन्छ भन्ने लाइनमा तपाईँहरू पुगिसक्नुभयो?
0: होइन, मतलब डेफिनेटली पार्टी त एउटा आफ्नो प्रक्रियामा अगाडि बढ्छ, अब यसको व्यक्तिभन्दा पार्टी केही प्रधानता भइ नै हाल्छ, त्यसैले एउटा प्रक्रियामा अगाडि बढिरहेको हो। यो प्रक्रियाभित्र सबैलाई समेट्ने सन्दर्भमा चाहिँ हामीहरूले परिस्थिति बनाउन कोसिस गरेका हौँ, अब अझै पनि गर्दैछौँ।
1: के भन्न चाहनुहुन्छ देशभरिका नेता कार्यकर्ताहरूलाई, किनभने धेरैले सुनिराख्नु भएको छ नेपाली बस यतिखेर कङ्ग्रेसको यो उल्लासमय महाधिवेशनको पूर्व सन्ध्यामा एउटा महामन्त्रीका हैसियतले चाहिँ तपाईँको आग्रह के छ, आह्वान के छ?
0: मतलब यो नेपाली कङ्ग्रेसको अधिवेशनले एउटा उत्साह ल्याएको छ, देशव्यापी रूपमा नेपाली कङ्ग्रेसका साथीहरू जुटेर अधिवेशनमा सहभागी भइरहनु भएको छ, यो चाहिँ नयाँ उत्साहका साथ हामीहरू अगाडि बढिरहेका छौँ। हिजो चाहिँ धेरै ठाउँमा सहमतिका साथ अधिवेशन सम्पन्न भएको छ, आज पनि म सम्पूर्ण साथीहरूलाई उत्साहजनक ढङ्गबाट अधिवेशनमा सहभागी हुनका निम्ति अनुरोध गर्न चाहन्छु, सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्ने प्रयत्न गरिदिन अनुरोध गर्न चाहन्छु। अब त्यो प्रयत्न सफल नभएको अवस्थामा विधि अप्नाएर अगाडि बढ्ने कुरा स्वाभाविक नै हुन्छ। त्यसैले नेपाली कङ्ग्रेसको आज हुनेवाला अधिवेशन भव्य रूपमा सम्पन्न गर्नका निम्ति, सुव्यवस्थित ढङ्गबाट सम्पन्न गर्नका निम्ति सबै साथीहरूलाई अधिवेशनमा सहभागी हुन र एकताको सन्देश दिने गरी नेतृत्व चयन गर्न विशेष ढङ्गले अनुरोध गर्न चाहन्छु।
1: हस् महामन्त्रीज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनको शुभकामना पनि। नमस्कार।
0: हजुर, धन्यवाद।
1: हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: नमस्कार, म ऋषि थपलिया। बालनको सत्तामा सुरनको गृह मन्त्रालय अनि धर्मगुरुको दबदबा, यो समय हो कि धर्मको आडमा राजनीतिक प्रभाव जमाउने प्रयास। जेनजीले सत्ता मात्र होइन राज्य चलाउने पुरानो शैलीमाथि

0: श्रीनिवास आउनु हो, सुरु गरौं आचार्य श्रीनिवाससँग जनता जान्न चाहन्छन्। आचार्य श्रीनिवासजी, जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई।
1: धन्यवाद, स्वागत।
0: बालन सरकारलाई तपाईँहरूले हाइज्याक गरिदिनु भएन?
1: यो के सोध्दै हुनुहुन्छ हजुरहरूले? मैले कुरै बुझिनँ। हामीले सरकारलाई हाइज्याक गर्ने भन्ने कुरा, यो हाइज्याक भन्ने एक त शब्दै हो, कस्तो खालको के शब्द भन्नुभयो हजुरले? हामी त एउटा धार्मिक, एउटा आफ्नो धर्म रक्षा हुनुपर्ने एउटा अभियन्ताहरू चाहिँ हौ। हामी कुनै सरकारको हाइज्याक अथवा कुनै यो विषयमा चाहिँ खोइ, यो शब्दै हजुरको कस्तो कस्तो लाग्यो?
0: विगतमा जसरी भदौ 23 र 24 गतेको आन्दोलनपछि
1: हजुर
0: सरकार हाइज्याक भयो भनेर पुराना दलहरूले भने नि, त्यसपछि अन्तरिम सरकार बन्यो, चुनाव भयो, बालेन सरकार बन्यो, जनताले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाए, त्यो ठाउँमा पुर्याए, अनि त्यही बालेन सरकारलाई गुरुहरूले हाइज्याक गरिदिनु भयो।
1: हाइज्याक
0: गुरु स्पष्ट छ त,
1: कस्तो हाइज्याक?
0: तपाईँहरूको चल्छ नि त अहिले सरकारमा।
1: वाट डु यु मिन हाइज्याक भनेको चाहिँ के हो? यो
0: तपाईँहरूले अपहरण गरिदिनु भयो सरकारलाई।
1: कसरी अपहरण गर्ने? हाम्रो के हैसियत छ त्यहाँ? हाम्रो यो सरकारसँग के साँडगाँठ छ? न हामी कुनै यो सरकारको पार्टीमा छौँ, न कुनै यो अहिलेको दुई तिहाईको पार्टीमा छौँ। हामी राम्रोको पक्षमा, नराम्रोलाई खबरदारी गर्ने पक्षमा, हामी पब्लिक, हामी जनता, होइन, हामीलाई जनता भएर बाँच्न दिनुहोस्। हामीलाई राजनीतिक मुभमेन्ट्समा उभिने बाध्यात्मक परिस्थिति नबनाउनु समाजले भन्न खोजे मात्रै हो। मैले पटक पटक मैले कुनै हाइज्याक गर्न गएको जस्तो मलाई लाग्दैन। के हाइज्याक?
0: त्यसमा चित्र र चरित्र त भदौ 23 गतेको जेएनजी शहीद स्मृति दिवसको दिन तपाईँहरूको प्रभाव, पहुँच अनि त्यहाँको अस्तित्व देख्दाखेरि थाहा हुन्न तपाईँहरू कति शक्तिशाली हुनुहुँदो रहेछ भनेर।
1: अब यो तपाईँको यो भनाइ विचारले अनि यो मिडियामा अहिले चलिरहेको उमले देख्दाखेरि त नि, नेपालमा नेता चाहिँ होइन, जनता चाहिँ फेर्नु पर्ने रहेछ जस्तो लाग्यो मलाई। नेपाली जनताहरू यति विभाजित भइसके, यति टुक्रिसके, यो भनी साध्य छैन। र जेएनजीको कार्यक्रममा शहीद परिवारहरूले निमन्त्रणा गर्नुभयो, हामी गयौँ, त्यहाँ हामीलाई सरकारसँग के मतलब?
0: खैला बैला मचाइदिनु भयो, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विभाजन ल्याउने काम गर्नुभयो तपाईँहरूले।
1: त्यो हाम्रो काम होइन, हामीले त्यस्तो कहिले पनि गर्दैनौँ। हाम्रो चाहना हो देशमा सबैले शान्तिपूर्वक बाँचुन्, सबै खुसी हुन्।
0: स्टेजमा तपाईँहरूको स्पेस देखिसकेपछि रासोपाभित्र के कतिसम्म घटना परिघटना भए,
1: केही त्यहाँ माननीयहरूले कुराहरू राख्नुभयो, त्यो कुराको हामीले आपत्ति जनायौँ, शहीद परिवारले पनि आपत्ति जनाइसक्नुभयो। उहाँहरूलाई त हामीले गेस्टको रूपमा बोलाएको हो नि, सांसदहरू, माननीयज्यूहरू, मन्त्रीज्यूहरू, गुरुजीहरू। हामीले त आफ्नो छोराहरूको चाहिँ नाममा, शहीदहरूको नाममा चाहिँ एउटा स्मृति दिवसमा चाहिँ एउटा श्रद्धाञ्जली दिने कार्यक्रममा धार्मिक गुरुहरूलाई ल्याउँदाखेरि के आपत्ति भयो भने उहाँले कुरा राखिसक्नु भएको छ। अब विवादित धार्मिक गुरु भनेर भन्नुभयो, विवादित धार्मिक गुरुहरूलाई किन ल्याउनु भयो भनेर दुई चारजना माननीयहरूले बोलेको सुन्न पाइयो, त्यहाँ विवाद ठुलै भएको सुन्न पाइयो, गृहमन्त्रीसँग नजिक किन भए त गुरुहरू भन्ने कुरा आयो। यो एउटा सङ्कीर्ण सोच हो। नेपाल सरकारको निमित्त सबै नेपाली समान हुन् होइन, त्यसमा पनि उहाँ एउटा गृह मन्त्रालयको पदमा जिम्मेवारी भएर बस्नुभएको व्यक्ति, उहाँ त्यति बेला त्यो स्थानमा बस्दा उहाँ सुदन गुरुङ होइन, एउटा देशको गृहमन्त्री हो।
0: रासोपा सांसदहरूको भनाइअनुसार त तपाईँहरू विवादित,
1: विवादित
0: कथित
1: के हो? विवादित, विवादित भनेको बेला बेलामा विवादमा परिरहनुलाई
0: बाहिर एउटा रूप रूप देखाउने गुरुहरूको चरित्र
1: त्यो होइन,
0: चित्र र चरित्र उदाङ्गो पारिसक्नु हो रासोपा सांसदहरूले।
1: मेरो भनाइ के हो भने, हामीहरू गुरुहरूले गरेको गल्ती के छ देखाउनुहोस्। हाम्रो गल्ती के हो? हामीले समाजमा धर्मको प्रचार गर्नु हाम्रो गल्ती हो।
0: तपाईँहरूले हिंसा भड्काउने काम गर्नुभयो,
1: कसरी हिंसा
0: भड्काउनु? हाबी हुन खोज्नुभयो
1: न अस्ति, त्यत्रो त्यो मुसलमान र अनि हिन्दूको त्यत्रो धार्मिक युद्ध हुँदाखेरि हामी त मिलाउने पक्षमा गृहमन्त्रीजीसँग आएर टेबलमा वार्ता बसेर त्यो त साम्य बनाउने काममा हामी सबै लागे हो। खोइ हामीले हिंसा
0: आगो झोस्ने आचार्य श्रीनिवास,
1: कसरी आगो झोसिन्?
0: गुरुहरू चाहिँ आजकल शान्ति फैलाउन भन्दा पनि हिंसा भड्काउनलाई उद्धत हुनुभयो क्या?
1: कसरी हुनुभयो? उदाहरण दिनुहोस्।
0: सुनसरी, कप्तानगंज, देवानगंजको घटनादेखि लिएर, घटनादेखि लिएर
1: के गुरुहरूले गरेको,
0: अशान्त बनाएको
1: त्यो गुरुहरूले गरेको,
0: कोशी प्रदेश अशान्त बनाएको
1: हामीले गरेको,
0: तपाईँहरूको इसारामा,
1: हाम्रो इसारामा तपाईँ के प्रमाण दिन सक्नुहुन्छ? तपाईँ
0: मैले भनिरहेको छैन,
1: सुनसरी घटना, सरलाई घटना,
0: जनताले भनिरहेछन्, जनताले सोधिरहेछन्,
1: जति पनि हिन्दू मुस्लिमको धार्मिक द्वन्द भयो, जति पनि विषयहरू भयो तराईमा, त्यसमा एक रति पनि श्रीनिवासको उपस्थिति या कहीँ पनि गएर साँठगाँठ या कुनै पनि त्यहाँ मतलब त्यो विषयमा मेरो कुनै सम्बन्ध तपाईँले देखाउनु भयो भने

0: जीवनमा मुख देखाउन म लायक हुन्न, म आउँदिन पनि कि।
1: त्यसो भए तपाईँहरू कुन हैसियतमा चाहिँ जनकपुरमा सम्झौता गर्न जानुभयो त गृहमन्त्री?
0: जनकपुरमा हाम्रा धार्मिक युवाहरूको उपस्थितिमा गृहमन्त्रीले 3 महिनाभित्र म संसदीय दलमा मतलब संसदीय मतलब यो कानुनको चाहिँ नि उसमा हाम्रो संसदको टेबलमा म यो प्रस्ताव लिएर जान्छु र यो कानुन संविधानको चाहिँ नि जुन एउटा यो संविधान संशोधन भन्ने कुराहरू आएछ त्यसभित्र म यो आवाज उठाएर हिन्दू राष्ट्रको लागि हामी पहल गर्छौँ भनेर गृहमन्त्रीले त सम्झौता गरेर आउनुभएको छ। त्यही सम्झौतालाई हामीले पर्खिराखेका छौँ। अर्को कुरा, देशमा हामी गुरुहरूले चाहेको के हो भने हिन्दू धर्म, सनातन धर्म, बौद्ध धर्म, किराँत धर्म, जति पनि मुस्लिम, क्रिस्चियन, इसाई हामीहरू छौँ, हामीहरू सबै मिलेर बस्ने वातावरण बनोस्, जसरी हिजो पनि हामी मिलेर बसेका थियौँ। तर आज के कुराले चाहिँ यो देशमा झगडा गराइरहेछ? विदेशी लगानीहरू ठुलो मात्रामा देशमा भित्रिराखेका छ, कानुनमा धर्म परिवर्तन हुनु हुँदैन भनेको कुरालाई झन् बेसी कानुनमा चाहिँ नि भएको कुरा पनि उल्लङ्घन गरेर चाहिँ
1: अहिले धार्मिक हिंसा भड्किएको चाहिँ धर्मप्रति जसरी तपाईँहरू आक्रामक भएर उत्रिरहनु भएको छ नि,
0: कहाँ आक्रामक?
1: अतिवादी सोच,
0: कस्तो अतिवादी? तपाईँहरूले नै मलाई राजनीतिक बनाउँदै हुनुहुन्छ। मेरो काम त्यो होइन, मेरो काम सन्देश फैलाउने, मेरो काम राम्रो बाटोमा हिँड भन्ने सबलाई, मेरो काम सबैलाई सत्मार्गको बाटो देखाउने हो नि। तर मलाई यस्ता कुराहरू सोधिदिएर तपाईँहरूले राजनीतिमा जबरजस्ती तान्दै हुनुहुन्छ क्या? राजनीतिमा तपाईँहरूले तान्दै हुनुहुन्छ हामी जस्तो धार्मिक गुरुहरूलाई। अब
1: तपाईँहरूले धर्म छोडेर राजनीतितिर
0: आफै सुन्नुहोस्, जीवनमा यो शरीरले बरु प्राण छोड्छ तर धर्म छोड्दैन श्रीनिवासले। हामी जस्ता धेरै गुरुहरू छौँ, हामी धर्म छोड्दैनौँ। हामी पाप र धर्ममा चेष्टा राखेर कार्य गर्छौँ।
1: नेपालको राजनीतिलाई मुठीमा राख्नु भएको छ नि त तपाईँले,
0: कसरी मुठीमा राखेका छौँ? के बोल्दै
1: त्यति शक्ति देखाउन सक्नुहुन्थ्यो त नत्र?
0: त्यो शक्ति के शक्ति देखायो
1: स्टेजमा गृहमन्त्रीसँग मन सेयर गर्नेदेखि लिएर धर्म विवाद हुँदाखेरि सम्झौता गर्नेदेखि लिएर
0: त्यो तपाईँले बहुत अर्कै कस्तो प्रसङ्गको कुरा गर्नुभयो। गृहमन्त्रीज्यू त्यहाँ हुनुहुन्छ, अब अतिथिको रूपमा शहीद परिवारले बोलाउनु भयो, हामी गयौँ, हामीलाई यहाँ बस्नुहोस् भन्नुभयो, त्यहाँ बसिदिउँ। हामीलाई त्यो मन सियर गर्न के आवश्यकता थियो र हामीलाई त्यहाँ नबोलाइदिएको भए बरु बेस हुन्थ्यो। बोलाइदिनु भयो, नजाँदा पनि त्यहाँ ए धार्मिक गुरुहरू यस्ता हुँदो रहेछन् बोलाउँदा आएनन् भन्ने एउटा त्यो विवाद आउँथ्यो। जाँदा पनि यस्तो खालको
1: श्रीनिवासले हुँदा हुँदा रासोपाका सांसदहरूलाई राजनीति सिकाउन थाल्नुभयो, त्यो पनि 5 पटक सांसद बनिसक्नु भयो डाक्टर अमरेश कुमार सिंहलाई।
0: 5 पटक सांसद भएको मान्छेले मान्छे चिन्दै नचिनिकन यत्तिकै विवादास्पद गुरुहरूलाई अगाडि किन राख्यो मन्त्रीहरूको अगाडि भन्ने? मिथिला समाजमा त्यत्रो धार्मिक संस्कार सिकेर आएको मान्छेले गुरुलाई अगाडि राख्ने कि पछाडि राख्ने त्यति ज्ञान छैन उहाँमा? उहाँले त त्यो आफ्नो पार्टीभित्रको एउटा कन्ट्रोभर्सी र आफ्नो चाहिँ पार्टीभित्रै एक अर्कालाई ब्लेम लगाउनलाई चाहिँ एउटा धार्मिक गुरु विवादलाई ल्याएर तिमीहरूले काम गर्यो भनेर आफ्नै पार्टीभित्र त्यो डस्ने ठुङ्ने काम गरेर चाहिँ हामी गुरुहरूलाई विवादित देखाउनु भएको नि त उहाँले। उहाँसँग मेरो व्यक्तिगत आपत्ति केही पनि होइन। सुन्नुहोस्, मलाई
1: पृष्ठभूमिलाई उहाँहरूले उद्धत गर्नु भएको होला नि त।
0: एउटा कुरा सुन्नुहोस् न, विगतको पृष्ठभूमि मेरो, मलाई आजभोलि समाजमा सबैजनाको मैले भावना विचार बुझ्दै गर्दा धेरैले मलाई भन्छन् होइन गुरुले किन यस्तो बोलिरहेको होला, गुरुले नबोल्दा नि हुन्थ्यो, अथवा मन्त्र वेद पाठ गरेर बसिरहे हुन्थ्यो गुरुहरूले यसो बोल्दाखेरि हामी भक्तहरूलाई पनि चित्त दुख्छ, कतिपय ठाउँमा मान्छेहरूले नराम्रो भनिदिँदा भन्ने। मैले के भन्छु भने ठुलो बेडालाई उठाउनको लागि, पार लाउनको लागि यो गाली ताली सामान्य कुरा हो। यो सामान्य कुरा छैन, नेपालमा हिन्दू अधिराज्य फर्काउने भन्ने कुरा, नेपालमा हिन्दू अधिराज्य जबसम्म हुँदैन यो राष्ट्र शान्ति हुँदैन, यो लेखेर राख्नुहोस्, यो भविष्यवाणी हो, यो दूरदर्शितालाई मैले विचार गरेर भनेको कुरा हो। र मेरो कुनै राजनीतिमा आउने अभिप्राय होइन, जब जब धर्ममाथि अन्याय हुन्छ, गौमाथि अन्याय हुन्छ, संस्कृतिमाथि, मौलिकतामाथि, राष्ट्र राष्ट्रियतामाथि यदि खलल पुग्दछ भने अब राष्ट्र धर्म कसरी जोगाउने भनेर एउटा त्यो योगीले पनि सोच्न पाउँछ, साधकले पनि सोच्न पाउँछ, एउटा साधुले पनि सोच्न पाउँछ। साधु बनेकै समाजको लागि, राष्ट्रको लागि, जनहितको लागि, साधु आफ्नै लागि मात्रै बन्नु थियो भने त म एउटा गुफामै मात्रै बसेर तपस्या गरेर आफ्नो जपमाला गरेर बस्थेँ होला नि त। मलाई कुनै राजनीति गरेर कुनै पदमा बसेर रोटी सेकाउँछु, मेरो आफ्नो बालबच्चा पाल्छु, मेरो आफ्नो घर बनाउँछु भन्ने मेरो कुनै सपना होइन नि।
1: रासोपा सांसदहरूको उदाहरण त तपाईँले स्पष्ट रूपमा हेर्नु भएको छ
0: नै,
1: सुन्नु भएको छ।
0: तपाईँहरूको राजनीतिक धर्म के हो भन्ने मेरो प्रश्न हो कि, उहाँ राजनीतिक धर्म भनेको त समग्र नेपाली जनतालाई आफ्नै परिवार समान ठानेर कुनै पनि भेदभाव नगर्ने
1: भन्नु भएको छ कि? उनीहरूले राजनीति गर्ने होइन,
0: कुनै पनि भेदभाव नगर्ने, तपाईँहरूले सच्चा रूपले राजनीति गर्नु पर्यो, तपाईँहरूले धर्मनीतिले राजनीति गर्नु पर्यो, तपाईँहरूले पाप नीति बोकेर राजनीति गर्नु भएन। धर्मनीति भनेको सत्य कुरालाई धारण गरेर राजनीति गर्नुहोस्, जनतालाई आश्वासन मात्र दिएर तपाईँहरू चाहिँ बेकुफ नबनाउनुहोस्।
1: जनताबाट निर्वाचित सांसद डाक्टर अमरेश कुमार सिंहलाई तपाईँले स्वाठ भनिदिनु भयो,
0: उहाँको मति नै
1: रासोपाको सचेतक क्रान्ति शिखा धिताललाई तपाईँले टिके सांसद भनिदिनु हो,
0: अनि उहाँहरू त विममा आउनुभएको सांसद हो सबै। विम एउटा हुन्छ नि त्रिशुलीको बाढीले के के बगाएर ल्याए त्यहाँ कसैलाई थाहा छ? हो त्यो एउटा जेन्जिया मुभमेन्ट्स पछिको आन्दोलन पछिको त्यो फागुन 21 गतेको चुनाव के थियो भने एउटा घन्टी र बालेन्जीको विमले एउटा मान्छेहरूलाई चाहिँ एउटा तरङ्ग ल्याएको, त्यो तरङ्गमा बगेर आएका बाढीहरू हुन् उनीहरूले आफ्नो काम कर्तव्य जिम्मेवारी पुरा गरेर जनताको अगाडि विश्वास लिएर आएको उहाँहरू होइन नि त, उहाँहरू त कुपनमा परेको, उहाँहरू केमा एउटा केवल घन्टी छाप र बालेन्जीको विममा आउनुभएको हो, अनि उहाँहरूले आएर अब मैले के गर्नुपर्छ त्यसको लागि
1: मैले सोचे सांसद भन्दै नि चिट्ठामा परेको छाउछाउको कुपनमा त्यो पनि
0: त्यो त
1: जनताको मतलाई अवमूल्यन गर्ने
0: छन्, साराले भनिराखेका छन्। गुरु भएर यस्तो कुरामा किन बहस गराए होलान् भनेर आजभोलि धेरै कमेन्ट्सहरू आउन थाले क्या। तपाईँहरूले हामीलाई धर्मको कुरा सोध्नुहोस् न,
1: कसैले गालामा एक थप्पड हान्यो भने पनि चुप लाग्नु, अर्को गाला थाप्नु, गुरुहरूको दृष्टिकोण बुझाइ, गुरुहरूप्रति मान्छेले जुन अपेक्षा गरेका हुन्छन् नि, तर तपाईँ चाहिँ आरोप प्रत्यारोपमा उत्रिने।
0: सुन्नुहोस् न,
1: तपाईँ साथमा अभिव्यक्ति दिने,
0: तपाईँ गोरखनाथलाई चिन्नुहुन्छ, यो राष्ट्रको गोरखनाथ गुरु चिन्नुहुन्छ, योगी नरहरिनाथ गुरु चिन्नुहुन्छ, चिन्नुहुन्न?
1: चिन्छु मैले, गोरखनाथ गुरु चिन्छु, योगी नरहरिनाथ
0: चिन्नुहुन्छ, उहाँहरूको वक्तव्य सुन्नु भएको छ, उहाँहरूको विचार सुन्नु भएको छ, म उहाँहरूको विचार बोल्दैछु। नेपालमा धर्म संस्कृति गौ आमा र तिम्रो अस्मिता सकिन्छ भने अहिंसा परमो धर्म हिंसा धर्म तथैव छ भन्छ शास्त्रले। अनि तपाईँ बुद्धको मात्रै वचन मान्नुहुन्छ, एक थप्पड गालामा तपाईँलाई म हान्छु, तपाईँ सहनुहोस् होइन, तपाईँमा त्यो क्षमता होला या तपाईँमा कुनै, अहिले म एक थप्पड गालामा खाएर चाहिँ स्टन्ट देखाएर पनि म ठिक हुन्छु भन्ने कुरामा तपाईँले अहिले आउनुहुन्छ इलेक्सनलाई,
1: अलौकिक शक्ति त छैन त,
0: एउटा कुरा
1: धार्मिक व्यक्ति
0: तपाईँलाई एक थप्पड हानेको तपाईँ सहन सक्नुहुन्छ होला, तर तपाईँको अस्मिता तपाईँको आमा तपाईँको संस्कार संस्कृतिमाथि हानेको चाहिँ सहन सक्नुहुन्न तपाईँ, यदि सच्चा तपाईँ यो देशको माटो हो भने। क्या मैले सबै कुरा सहन्छु, मलाई प्रहार गरेको सहन्छु, मैले यत्रो गोली त सहेँ, आफैलाई आरोप लगाए त्यो त सही,
1: गोली त आफै हान्न लगाउनु भयो चर्चित हुनको लागि, फन्डा गर्नको लागि, स्टन्ट गर्नको लागि, भाइरल हुनको लागि, स्थापित हुनको लागि।
0: तपाईँलाई म एउटा सुई ल्याएर दिन्छु, छेडेर देखाउन सक्नुहुन्छ?
1: प्रहरी रिपोर्टले स्पष्ट भनेन,
0: प्रहरीहरूको
1: उदाहरण हेर्नु भएको छैन,
0: बकाइदा अदालतले सबै चिट दियो,
1: मोरङको तत्कालीन प्रहरी प्रमुख एसपीको भनाइ सुन्नु भएको छैन?
0: त्यो एसपीले के गरे त तपाईँले त्यो पनि बुझ्नुभयो? त्यो एसपीले एउटा मसँग भएका अङ्गरक्षक भनिने साना भाबु कलिलाहरूलाई आँखामा पट्टी बाँधेर घरदेखि उठाएर तर्साई तर्साई राति राति जङ्गल पुर्याएर अम्लामा सियो सियो घोचेर कानमा चाहिँ नि तपाईँको रगत आउने गरी कानमा हिर्काएर साईको जस्तो चाहिँ तपाईँको चाहिँ नि त्यो ड्रामा देखाएर तर्साई तर्साई बिचकाई बिचकाई जबरजस्ती साइन गराउने, त्यो प्रशासनको धर्म हो?
1: प्रशासनले
0: अनुसन्धान गर्यो, प्रहरी प्रशासनले अनुसन्धान गर्यो,
1: प्रभावमा पारेर
0: सुन्नुहोस् न
1: प्रतिवेदन तयार पार्यो,
0: प्रभावमा पार्यो, त्यतिखेर प्रहरी पनि बिक्यो देशमा, किन त्यतिखेर माओवादीको सरकार थियो देशमा, गृहमन्त्री बादल त्यतिखेर गृहमन्त्री हुनुहुन्थ्यो, एक महिनापछि ठिक भएको मान्छेलाई हस्पिटलबाट निकालेर एकैचोटि आफैले आफैलाई गोली हानेको भन्ने चाहिँ नि यो धार्मिक समाजमा हिंसा भड्किन्छ कि भन्ने यो अर्थ लाग्छ भनेर उहाँहरूले एउटा आरोपमा प्रति जुन लगाउनु पनि, त्यसको पनि एक दिन समय आउँछ, हिसाब किताब आउँछ,
1: थाहा
0: छ यो कुरा,
1: प्रहरीको रिपोर्ट माथि नै तपाईँहरूले आशंका गर्ने प्रश्न उठाउनु
0: कुनै ठाउँमा। त्यो तपाईँको जुन पन्त हाम्रो बहिनी निर्मला पन्त हत्या हुँदा बलात्कार हुँदा त्यही पुलिस प्रशासनले चाहिँ नि त्यो दिलीप विष्टलाई दोषी देखा होइन, तर जनताले प्रतिकारमा उत्रेपछि त ए होइन रहेछ भनेर पछि लुकेनन्, त्यतिखेर त्यस्तै प्रतिकार गर्ने शक्ति भएको भए मलाई गोली हान्ने दोषीको त्यतिखेर पत्ता लाग्थ्यो। तर
1: त्यसो भए 2075 सालमा जुन घटना भयो त्यो घटनामा
0: नारायण प्रसाद पोखरेल मार्ने माओवादी, सुन्नुहोस् नारायण प्रसाद पोखरेल मार्ने माओवादी हुन त अहिले देशमा माओवादी छैन, माओवादी पूर्व माओवादी भइसक्यो अहिले, उहाँहरूकै साँठगाँठमा र गोपाल गुरुङ नामक एकजना व्यक्ति सो सिक्किमका उनका अनुयायीहरू जो नेपालमा चाहिँ लागि परेर यो देशमा क्षेत्री बाहुन र हिन्दूहरू काट्नुपर्छ मार्नुपर्छ भनेर जो लागिरहेछन् रात दिन, र माओवादी त्यतिखेर जो गृह मन्त्रालयमा थिए बादलजी त्यतिखेर माओवादी हुनुहुन्थ्यो, अहिले त एमाले हुनुभएछ, यो
1: सबै
0: प्रहरी प्रशासनले छानबिन गर्ने कि तपाईँले बोल्ने, तपाईँ न्यायाधीश हो कि तपाईँ न्यायाधीश हो पत्रकारको नाममा, न्यायाधीशले बोल्ने कि
1: स्पष्ट रूपमा भन्नु पर्यो नि त प्रश्न उठाइसकेपछि,
0: स्पष्ट रूपले त अदालतले त्यत्रो चाहिँ बयान जारी गरेका छ त, वक्तव्य दिएको छ त अदालतले, उहाँ निर्दोष हुनुहुन्छ, उहाँलाई चाहिँ फसाइयो, उहाँलाई चाहिँ गलत गरियो, यो निर्दोष काम हो, यो उहाँले चाहिँ यस्तो काम गर्न सक्नु भएको छैन भनेर अदालतले बोलेको छैन, जिल्लाले बोल्यो, उच्च
1: गोलीकाण्डमा तपाईँको कुनै पनि संलग्नता छैन,
0: यदि
1: आफैलाई गोली हान्न लगाउनु भएको होइन,
0: यदि थियो भनेदेखि म आज जेलमा हुन्थेँ होला नि त, यदि कुनै दोष म माथि प्रमाणित हुन्थ्यो भने म दोषी ठहर हुन्थेँ होला नि त, म आफूले आफूलाई गर्वको साथ छाती पिटेर ए देशको लागि हिम्मत राखेर छातीमा गोली खाने हो म भनेर बकैताको साथ हिँड्थेँ होला नि त, म कसको डर थियो र मलाई, मलाई राज्यले गलत दोषी प्रमाणित गर्थ्यो भने छातीमा मैले गोली हान्थेँ भने छाती पिटेर भन्थेँ होला म देश र हिन्दू धर्मको लागि मैले गोली खाएँ भनेर, तर झुटो आरोप र मुद्दा म माथि लगाएर मलाई जुन बदनाम गर्ने प्रयास गरियो आजसम्म मलाई विवादित बनाइराखेको छ, म यसैको इन्टेन्सन हो, नेपालमा गौ माताको रक्षाको लागि हिन्दू राष्ट्र रक्षाको लागि मेरो प्राणको बलि किन नजाओस् म छोड्नेवाला छैन,
1: त्यही बेलादेखि तपाईँ स्थापित हुनुभयो नि त,
0: मलाई स्थापित विस्थापितसम्म मतलब
1: अनि समाजमा
0: मलाई कसरी स्थापित
1: गरेर सन्देह उत्पन्न हुनु स्वाभाविक होइन,
0: सुकै भन्नुहोस् एउटा कुरा के विचार गर्नुहोस् भने आज हामी धर्मगुरुहरूले शान्ति रूपमा आफ्नो चाडपर्व रीतिरिवाज मठ मन्दिर मानेर बस्न पाउने अवस्था छैन, आज कहीँ मन्दिर अगाडि अनौपचारिक रूपमा चाहिँ नि विभिन्न राजनीतिक पहुँच लिएर आएर मान्छेले मन्दिरको दैलो अगाडि कहीँ चर्च बनाइदिइराखेको छ, कहीँ गएर हिन्दूमाथि चाहिँ नि गोली प्रहार भएर मारिदिइराखेको छ, हिजो मात्रै पनि सुनसरीमा गोली चलेको छ तपाईँहरूले देखिराख्नु भएको छ, कहीँ नारायण प्रसाद पोखरेल जस्ता मान्छे हिजोदेखि मार्दै आए यिनीहरूले, अहिले पनि कहीँ पुजारी मारिन्छ, कहीँ को मारिन्छ, कहीँ मठ मन्दिर भत्काइन्छ, कहीँ चाहिँ नि डोनेसन र चाहिँ नि उसको नाममा विभिन्न तपाईँले देख्न सक्नुहुन्छ पाल्पामा एउटा हस्पिटल छ,
1: त्यसो भए के
0: धर्म परिवर्तनको नाममा राज्यले यत्रो कानुन
1: बनाउनु,
0: धर्म परिवर्तन
1: हुनुको उद्देश्य
0: के रे, राष्ट्रलाई खतरा हुन्छ हुँदैन, हिजो बङ्गलादेश हिन्दू राष्ट्र थियो,
1: तपाईँ
0: प्रश्न मात्रै गर्नुहुन्छ कि उत्तर पनि सुन्नुहुन्छ, बङ्गलादेशमा हिजो हिन्दू राष्ट्र थियो, हिन्दूहरूको बाहुल्यता थियो, आज त्यहाँ हिन्दूहरूको अवस्था के गरिदिए त्यो हेर्नुहोस्, तपाईँ आज चाडबाड कुनै आयो अरू धर्मको कहिले विरोध गर्नुहुन्न, दसैँ आयो अनि सोह्र श्राद्ध आयो अनि चाडबाड आयो हिन्दू धर्मकै विरोध किन हुन्छ नेपालमा, यो सनातन भूमि हो, यहाँ कसैले आएर चाहिँ विदेशी एजेन्डामा विदेशीको शक्तिमा आडमा चाहिँ कसैले यहाँ आएर चाहिँ धर्मयुद्धको चेतावनी नदियोस् हामीलाई,
1: त्यसमा नेपाल
0: यदि 84% हिन्दूहरूको विरोध किन भएको छैन,
1: धर्मयुद्धको चाहिँ चेतावनी रोङ्गिया
0: रोङ्गिया मुसलमानहरू आएर वीरगन्जमा हिन्दू भगाओ भनेर नारा लाउने हो यो देशमा, यो रोङ्गियाहरूको बाउको देश हो यो होइन नि त, यो त हामी नेपाली स्वाभिमानीहरूको देश हो, यो नेपालमा हिजो पनि मिलेर बस्ने हाम्रा गोर्खामा तनहुँमा विभिन्न ठाउँहरूमा वीरगन्ज तपाईँ नेपालगञ्ज हेर्नुहोस् नेपाली मुसलमानहरू ती नेपालमा हिन्दू राष्ट्र भएको हेर्न चाहन्छन्, हिन्दू राष्ट्रमा हामी सुरक्षित छौँ,
1: नेपाली
0: पहिला उत्तर सुन्नुहोस्
1: तपाईँका छन्
0: पहिला उत्तर सुन्नुहोस्
1: र उकास्ने काम चाहिँ तपाईहरु गर्नुहुन्छ,
0: एउटा कुरा सुन्नुहोस् मुस्लिमले हिजो पनि हज गर्न जाँदाखेरि ढाका टोपी लगाएर गएर हामी हिन्दू राष्ट्रबाट आएको मुसलमान भनेर गौरव गर्थे, भ्याटिकन सिटी जाँदाखेरि क्रिस्चियनहरू गर्व गर्थे, हामी हिन्दू मुस्लिम क्रिस्चियन मिलेर बसेका थियौँ, 2062-63 साल अगाडि जब राज संस्था थियो नेपाल हिन्दू राष्ट्र थियो त्यतिखेर दरबार अगाडि मस्जिद छ, पशुपतिनाथको जग्गामा कालो पुल छेउमा चर्च बनेको छ, त्योभन्दा अलिक ठुलो धार्मिक सहिष्णुता के हुन्छ नेपालमा, अब धार्मिक सहिष्णुताको त्यतिखेर जुन परिवेश थियो अहिले त्यो छैन, अहिले त यहाँ धर्म परिवर्तनको लागि विदेशबाट लगानी बङ्गलादेशबाट हिन्दूको नरसंहार गर्ने मान्छे आएर नेपालमा रात बाँड्ने, नेपालमा चाहिँ रोङ्गिया मुस्लिमहरू पठाउने, आइडी चेक नहुने, नेपालको सरकारले भारतको बोर्डरबाट छिर्ने जति पनि मान्छेहरू छन् तिनको आइडी हेरेर तिमी नेपाली हो कि इन्डियन हो कि बङ्गलादेशी हो कि रोङ्गिया हो कि तिमी भुटानिज हो भनेर सोध्न किन सक्दैन?
1: तपाईँले यो किन नसोधेको गृहमन्त्री सुदन गुरुङलाई?
0: सोधे मैले,
1: पटक
0: भेट भने खुला गर्नुभयो, बोर्डरमा किन आइडी चेक गर्दैन हाम्रो नेपाल पुलिसले? इन्डियनले हामीलाई कहाँसे आया तुम नेपालसे आयो भन्दा पनि 10 चोटि हाम्रो नागरिकता माग्छ। हाम्रो चाहिँ नेपालमा सारा यी रोङ्गियाहरू छिरिराखेका छन्, के हेरेर बसिरहनु भएको छ राज्यले? तपाईँहरूले देशमा भोलि ठुलो द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ भनेर त मैले पटक पटक भनेको छु। हेर्नुहोस्, यो दिनमा एउटा यस्तो दिन आउनेछ यो राष्ट्रमा, यो समय एक दिन यस्तो आउनेछ कि नेपालमा बाध्यता र परिस्थिति यस्तो आउनेछ कि जसरी हिजो 3 वर्षको उमेरमा राजा ज्ञानेन्द्रलाई राजा हुनुपर्ने बाध्यात्मक परिस्थिति बन्यो, फेरि आएर तपाईँको 58 सालमा दाजु भाउजूको विभत्स त्यो दरबार हत्याकाण्ड हुँदा त्यतिखेर बाध्यात्मक परिस्थिति बन्यो, र फेरि एउटा यस्तो बाध्यात्मक परिस्थिति आउँदैछ देशमा। तपाईँ लेखेर राख्नुहोस्, यो मेरो मनगणन्ती कुरा होइन, यो मेरो शुद्ध भावले मनले बोलेको कुरा हो। अबको विकल्प र अबको क्रान्ति भनेको नेपालको अभिभावक हिन्दू अधिराज्य, राजा सहितको हिन्दू राष्ट्र, जनताले चुनेको प्रधानमन्त्री गृहमन्त्री, यो तरिकाको व्यवस्था नेपालमा जब आउँछ
1: त्यसको नाममा धर्मको नाममा तपाईँहरूले हिंसा भड्काउन खोज्दै हुनुहुन्छ।
0: तपाईँले के
1: अहिले त नेपाल त
0: तपाईँले यो कुरा के बुझेर हिंसा भड्काउन खोज्नुको कारण हो के? अमेरिका
1: धर्मनिरपेक्ष राष्ट्र हो,
0: अमेरिका धर्मनिरपेक्ष राष्ट्र हो के हो भन्नुहोस् त?
1: तपाईँ भन्नुहोस् न,
0: साउदी अरेबिया किन राष्ट्र हो, कुन राष्ट्र हो? तपाईँ त पत्रकार, तपाईँ हामी जस्तालाई चाहिँ प्रश्न गर्न सक्नेले यदि जवाब तपाईँसँग छैन, को साउदी, साउदी कन्ट्री कुन कन्ट्री हो? मुस्लिम कन्ट्री हो? भुटान कुन कन्ट्री हो? बुद्धिस्ट कन्ट्री हो? त्यहाँ बुद्धिस्टको बहुमत छ? तपाईँको भ्याटिकन सिटी कुन कन्ट्री हो? क्रिस्चियन कन्ट्री होइन हो? विश्वमा यत्र अरबौँ हिन्दूहरू छन्, विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल रहँदा चाहिँ आपत्ति कसलाई?
1: अनि भन्छन् त तपाईँहरूलाई कसको इसारामा गाइडेड हुनुहुन्छ?
0: हामी हामी आफ्नो मातृभूमिको इसारा, राष्ट्रको इसारा, यो माटोको इसारामा छौँ। हामी कुनै कसैको दलाल होइन, हामी कसैको कुरा सुनेर कसैको उकसावटमा लाग्ने
1: होइन।
0: के कुरा बोल्नुहुन्छ तपाईँहरू? तपाईँहरूले त एउटा सामान्य एउटा चाहिँ राजनीतिक गरेर भ्रष्टाचार गरेर आउने नेतालाई सोधे जस्तो प्रश्न भयो तपाईँहरूले? हामीले त्यस्तो गरेका छैनौँ, हामीलाई त्यस्तो प्रश्न नसोध्नुहोस् तपाईँहरूले। तपाईँले त हामीसँग ज्ञानको कुरा सोध्नुहोस्, पुराणको कुरा सोध्नुहोस्, शास्त्रको कुरा सोध्नुहोस्, पाप धर्मको कुरा सोध्नुहोस्, राजनीति गर्नेले कसरी राजनीति गर्नुपर्छ, राजनीति धर्म पनि के हो त्यो सोध्नुहोस् न।
1: म त्यता त आउँछु नि
0: हो, तपाईँ सोधिराख्नु भएको छ मलाई। तपाईँ हिंसा भड्काउनु लाग्यो, के हिंसा भड्काउनु लाग्यो? एउटा जीव पनि मर्नु हुँदैन भन्ने मान्छे हो हामी, एउटा कमिला पनि मर्नु हुँदैन, एउटा कुनै पनि जात जातिमा छुवाछुत हुनु हुँदैन, सबैको आत्मसम्मान हो भनेर भन्छौँ हामी।
1: कमिला मर्नु हुँदैन, जात जातिमा हिंसा हुनु हुँदैन,
0: सबैमाथि दया राख भन्नुहुन्छ
1: हो।
0: तर तपाईँको धर्ममाथि, तपाईँको गाईमाथि, धर्ममाथि
1: मिलेन।
0: सुन्नुहोस् न, रामले रावण मार्नु धर्म कि अधर्म? त्यहाँ त हजारौँको कल्याणको लागि एउटा रावण मार्नुपर्ने थियो, स्वयं नारायणले राम भएर आएर मार्नुभयो नि त। रामलाई आज पनि पूजा गर्छौँ, रावण पनि त्यति गलत थिएनन्, रावण विद्वान हो, रामभन्दा धेरै अगाडि हो उहाँ उमेरले पनि, सबै कुराले, साधनाले पनि। तर एउटै मात्र रावणले गल्ती के गर्यो? पर स्त्रीलाई गलत नजरले हेऱ्यो, त्यति गल्ती थियो उसको। अन्त रावणभन्दा पनि गए गुज्रेका छन् यहाँ, रावण त आफ्नो धर्म निष्ठा गर्थ्यो।
1: नेपालमा आजको दिनमा को राम को रावण, को कृष्ण को कम छ गुरुको दृष्टिकोणमा?
0: जसले विदेशीको कलो खाएर विदेशीको व्यवस्था यो नेपालमा भित्र्याए र एउटा सनातन धर्मको प्रतीक हिन्दू सम्राट राजालाई नागार्जुन वनवास पठाए, हाँसी हाँसी बाई बाई गर्दै गर्दै गाडीबाट आफै गाडी चलाएर दरबारबाट निस्केर जाने, हाँसी हाँसी जाने, सत्ता छोडेर त्यागेर जाने त्यस्ता दयालु राजा ती राम स्वरूप हुन्। र रावणको लायक छैनन् यिनीहरूलाई, रावण भन्नु मिल्दैन। रावण त धेरै भक्ति थिए, रावण त धेरै शिवजीको भक्त, वा कैलाशै उठाएर लान खोज्थे उनले, शिवजीलाई त्यति प्रेम गर्थे उनले। यी त रावणका लायकमा त यिनीहरूलाई त्यो पनि बुझ्नु मिल्दैन, जसले विदेशीको कलो खाएर आफ्नो आमामाथि बलात्कार गर्छ, आफ्नो राष्ट्रमाथि धोका दिन्छ।
1: को को हुन् त भन्दिनुस् न,
0: ती को को हुन् जसले यो व्यवस्था ल्यायो, जसले यो धर्मनिरपेक्षता ल्यायो, जसले यो संहिता ल्यायो? ती नेपाल आमाका गद्दार कुपुत्रहरू हुन्, जो नेपाल आमाको सच्चा भक्त हो। उसले नेपालको माटो र नेपालको जनहितभन्दा बेगरको काम गर्नै सक्दैन। उसलाई माया हुन्छ, उसलाई म एक दिन मर्नुपर्छ भन्ने पाप र धर्मको चेष्टा हुन्छ। जब हृदयमा पाप र धर्मको चेष्टा हुँदैन, मान्छेले जे मैले गर्यो त्यही सही भन्ठान्छ, अहङ्कार बोक्छ, मै ठुलो, म त मर्न पनि पर्दैन, संसारकै मै हुँ अधिपति भन्ने सुन्छ। त्यस्ता कस्ता कस्ता यो पृथ्वीलाई बोक्ने हिरण्यकशिपु पनि आयो, रहेन। रावण जस्ता पराक्रमीहरू आए, रहेनन्। कस्ता कस्ता राजा महाराजाहरू त रहेनन्। तिमीहरू को हो? म को हो? तपाईँ के हो? आज त्रिशुलीको बाडीमा खाना खाने लागिरहेको बेलामा कसलाई एक झड्कामा आएर लिएर जान्छ भन्ने थाहा थियो? समय तपाईँ हाम्रो हातमा छैन, समय ईश्वरको हातमा छ। समय अनुसार चल्नु, कर्म राम्रो गर्नु, त्यही हो मेरो कुनै पनि मेरो राजनीति गर्ने अभिलाषा छैन। तर राजनीति गर्नेहरूले हाम्रो धर्मलाई नजिस्काऊ, नेपालमा गौहत्या नगरौ
1: गर्दै हुनुहुन्छ तपाईँ।
0: सुन्नुहोस्, यदि नेपालमा वैदिक सनातन धर्ममाथि प्रहार भइरहन्छ, धर्म परिवर्तन भइरहन्छ, गाई हत्या पनि भइरहन्छ, सनातन धर्ममाथि आक्रमण भइरहन्छ, भोलि बङ्गलादेशको जस्तै एउटा हिन्दूमाथि जुन एउटा चिन्मयानन्दजीको हालत यदि नेपालमा पनि गराउन खोज्छन् भने हामीहरू प्रतिकारमा उत्रिनुपर्छ। त्यति बेला पनि प्रतिकारमा नउत्रेर माला जपेर बसिरह्यो भने
1: सुन्नुहोस् जिहाद छेड्नुहुन्छ
0: होइन। यदि त्यतिखेर पनि माला जपेर बस्यो भने हामी जिन्दो मुर्दा हो। माला जप्ने पनि समय हुन्छ, पूजा आराधनाको पनि समय हुन्छ, र धर्म र सत्यको पक्षमा लाग्ने पनि समय हुन्छ। अर्जुनले आफ्नै हजुरबालाई मार्नुपर्ने कारण थियो र त्यहाँ आफ्नै दिदीबहिनीहरू विधवा हुनु पर्यो, त्यहाँ त्यत्रो लडाईँ भयो, त्यहाँ उनले युद्धमा गर्न खोजेका थिएनन्। कृष्ण म त भिख मागेर खान्छु, प्रत्येक व्यक्तिको घरमा बास बस्दै हिँड्छु, बरु मलाई महाभारत नगरौ, मलाई हजुरबा मारेर राज्य चाहिँदैन, मलाई त्यो सुख लिनु छैन भन्दा सुख र राज्य र पदको प्राप्तिको कुरा मैले गरिनँ राजन, तैँले मारे पनि नमरे पनि त यिनीहरू त अब शरीर छोड्नेवाला छन्, गर्ने गराउने अर्कै छ, तँ निमित्त भएर काम गर, उठा धनुष, हान यो पापीहरूलाई, सिद्ध्या यिनीहरू पापीहरूलाई, जुन पापीहरूको कारणले गर्दा पृथ्वीमा भार बढेको छ, बोझ बजेको छ। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् धर्मस्य तदात्मानाम् सृजाम्यहम् परित्राणाय साधूनाम् विनाशाय च दुष्कृताम् धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे। जब जब अधर्म बढेर जान्छ, जब जब पृथ्वीमा भार बढेर जान्छ, जब जब मानिसहरू मान्छेले मान्छे खान थाल्छ, मान्छेले पाप धर्मको चेष्टालाई भुल्दछ, अधर्मको मतलब प्रताप बढ्दछ, त्यति बेला मेरा अनुयायीहरू पठाउँछु या त म नै स्वयं आउनेछु अर्जुन। त्यसैले तँ युद्ध गर्न पछि नहट, तँ सत्यको पछाडि लाग, कि त कायर भएर तँ मर र नरक जा, कि चाहिँ नि तँ सत्यको पछाडि लडिस भने पनि तँ स्वर्ग जान्छस् है। स्वधनम निधनम श्रेय परधर्म भयावह अर्जुन, आफ्नो धर्ममा मर तिमीलाई त्यहाँ स्वर्ग प्राप्ति हुन्छ, तर तिमी विदेशीको धर्ममा नजाऊ। विदेशी धर्ममा जानेहरू सपट मूर्ख हुन्। आफ्नो माटोमा पैदा भएको यो मुक्तिनाथ शालिग्राम, आफ्नो माटोमा पैदा भएको ज्योतिर्लिङ्ग भगवान शिवजी पशुपतिनाथ, यो माटोमा पैदा भएकी आमा जानकी, यो माटोमा पैदा हुनुभएको भगवान गौतम बुद्ध, हामीले उहाँहरूकै अनुसरण गर्ने हाम्रो धर्म हो यो माटोको धर्म हो। आयातित धर्म, मुस्लिम धर्म, क्रिस्चियन धर्महरू पनि यो देशमा बस्न पाउनुहुन्छ, मिलेर रहन पाउनुहुन्छ, हामीहरू दाजुभाइ हौ।
1: त्यसो भए बटम लाइन भनेको नेपाललाई हिन्दू राज्य बनाएरै छाड्ने,
0: नेपालमा
1: हिन्दू
0: हिन्दू मुस्लिम क्रिस्चियन बुद्ध सबै धर्महरूलाई मिलाएर सबै धर्मको एक सूत्रको रूपमा राजा अभिभावक भएर यो नेपाल वैदिक सनातन हिन्दू अधिराज्य नेपाल हुनुपर्छ। एउटै मेरो तपाईँले भविष्यवाणी याद गर्नुहोला, यो देशमा एउटा यस्तो परिस्थिति बन्ने छ, त्यो समय आउनेछ जुन दिन यो देशमा कसैले केही सम्हालेर सम्हाली नसक्नु परिस्थिति आएपछि बाध्यता भएर राजाको अगाडि घुँडा टेकेर नेपाली जनताले राजालाई जबरजस्ती हनुमान ढोकामा ल्याएर गद्दीमा राखेनछन् भने मलाई गुरु नभन्नुहोस् तपाईँले, त्यो दिन आउनेवाला छ, हेर्दै गर्नुहोस्। राजाले म राज्य गर्दिनँ भने पनि राजालाई समातेर ल्याएर एक दिन हनुमान ढोकामा कि पस्ताएका नेपाली जनताहरूले भोलि स्वीकार गर्ने दिन आउँदैछ, चाँडै नै आउँदैछ।
1: हनुमान ढोकामा राख्ने छन् कि नारायण डिटीमा?
0: हनुमान ढोकामा त राज्य अभिषेक हुनु पर्यो नि, अनि ल्याएर नारायण डिटीमा राख्ने हो।
1: भनेपछि तपाईँको यो ठोकुवा
0: 100% यो देश बहुभाषिक बहुधार्मिक सार्वभौम सत्ता सम्पन्न यो देश नेपाल दुई ढुङ्गा बीचको तरुल छिन चीन र भारतहरूको यो छिमेकी राष्ट्रहरूको सन्तुलन मिलाउनदेखिबाट लिएर विश्वमा रहेका हिन्दूहरूको प्रतीक भएर प्रतिनिधित्व गर्दै र विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालको हिन्दू चक्रवर्ती सम्राट भनेर आफ्नै देशको गरिमामय र गौरव बढाउनको लागि हामीले नेपालमा राज संस्था ल्याउनुपर्छ। राज संस्थामा पनि जसले यो देशलाई निर्माण गरे त्यस्ताको वंशजले हामीले छन् नि, राजा जापानमा छन्, कुवेतमा छन्, साउदीमा छन्, छैनन् राजा? आज राजालाई
1: जनताले अनुमोदन गर्नु,
0: राजाको हिजो पुतला जलाएर
1: जनताले अनुमोदन गरे,
0: 62-63 को जनआन्दोलनमा राजाको पुतला जलाउनेहरू राजाको देशमा गएर अहिले बालुवा उठाइरहेछन्, देख्नुभएछ? कुवेतमा हेर्नुहोस्, उता हेर्नुहोस्, अन्य ठाउँमा छन् नि राजा।
1: खोइ त नेपालमा जनताले खोज्नु पर्यो नि,
0: भुटानमा हेर्नु,
1: राजावादीहरूलाई मत दिनु पर्यो।
0: नेपाली जनतालाई सुन्नु न, नेपाली जनता कस्ता छन् भने नेपाली जनता सोझा छन्। हिजो महेन्द्र राजालाई चिनमा माओ भन्ने एकजना त्यस्तै मतलब त्यो माओवाद के को सिद्धान्तमा ऊ गर्ने कम्युनिस्टले, तपाईँ देशमा किन प्रजाहरूलाई यसरी शासन गरेर तपाईँहरू उहाँहरूलाई पुरै अधिकार दिएर रहनुहुन्न, पुरै सत्ता जनतामा किन समाहित गर्न सक्नुहुन्न भन्दा, मेरो नेपाली जनताहरू सोझा छन्, विदेशीहरूको चङ्गुलमा परेर कति बेला यो मतलब फस्छन् यी सोझा जनताहरूको कारणले गर्दाखेरि मैले यो देशलाई आफैले सारा सम्पूर्ण धानिराखेको छु भन्ने उहाँको एउटा त्यो भनाइहरू मलाई याद आउँछ। म विचार गर्छु नेपाली जनताहरू त्यति बेला सुन सोझा थिए, अहिले कस्ता सोझा भयो भने जान्नेभन्दा धेरै बाठा भए। अहिले त नेता बदल्नुपर्छ होला भनेको नेपाली जनता बदल्नु पर्ने रहेछ जस्तो रहेछ लाग्यो क्या। देशमा धर्ममा एकता छैन, हिन्दू भनेको छ, हिन्दू भनेको छ टिका लगाएको छ, मन्दिर पनि गएको छ, पशुपतिनाथको दर्शन पनि गएको छ, साउदी अरबमा गएर गाईको मासु पनि खाएर आएछ, है? यहाँ आएर किन चाहियो धर्म? सबै धर्म समान हो, म हिन्दू हो भइहाल्यो नि, म पशुपति जान्छु प्रे गर्छु भइहाल्यो नि। जब त्यो अहिलेको 2-4%, 15% पुगेपछि जब बङ्गलादेशको हालत बनाएर घर घरमा हिन्दूहरूको चेलीबेटीहरूको बलात्कार भएर जब लातले पछाडि ठोक्न थाल्छन् नि काफी रोको मारो भन्दै, त्यति बेला यो जोगीले बोलेको शब्दहरू एक एक याद आउँछ मान्छेलाई, याद गर्नुहोस्।
1: तर तपाईँले त पहिला बेलामा बोली फेरिरहनु हुन्छ नि त,
0: आज हिन्दू भगाओ देश बचाओ भनेर आज रोङ्गियाहरूले आएर वीरगञ्जमा नारा
1: लाउनु,
0: कसरी फेर्यो आँचुली?
1: कहिले के बोलिरहनु हुन्छ, कहिले के बोलिरहनु हुन्छ?
0: मैले सधैँ एउटै कुरा बोलेको छु,
1: नेपालीलाई माफ गर्नुहुन्छ भन्छ,
0: सुन्नु न, नेपालमा मैले एउटै कुरा बोलेको छु, हिन्दू राष्ट्र, हिन्दू अधिराज्य, राजा।
1: विगतमा नेताहरू प्रति गरेको टिप्पणी प्रति अहिले पनि तपाईँलाई ग्लानी छ?
0: के ग्लानी छ मलाई? केही ग्लानी छ?
1: दिनमा प्रधानमन्त्री बालेन्द्र शाह के भन्नुभएको थियो?
0: हो, गाली
1: गरिरहेको जनता जान्न चाहन्छन् कार्यक्रममा आएर।
0: एउटा कुरा म भन्छु, त्यो मिडियाले जे कुरा प्रसारण
1: गर्नुमा हात राखेर पश्चाताप गर्नु परेको छैन?
0: छैन, नो, पश्चाताप मलाई किन? गाजा खान्छन् त उनी युवा, उन खाउन्, खान दिनुहोस्, के गर्ने? नेताहरू कोही झाड खान्छन्, कोही गाजा खान्छन्, त खान दिनुहोस्।
1: त्यसमा प्रधानमन्त्री बालेन्द्र शाह अहिले पनि गाजा खानुहुन्छ?
0: अब हल्ला बजारमा गर्छन्, हल्ला तपाईँलाई पनि अनेक गर्लान्, होइन? अब त्यो हल्ला मिडियामै सुनिन्छ,

0: नि बेला छ क्या अहिले। मैले उहाँलाई गजडी ट्यापे फटा भनेर अहिले भन्दिनँ, विगतमा उहाँ ऱ्यापर हो, अहिले ऱ्यापर भनेर मानेर मैले पाउँछु त उहाँलाई, ल ऱ्याप गाउनुहोस् त एउटा ऱ्यापरजी एउटा भिडियो रेकर्ड गरौँ भनेर पाउँछु त, अहिले त देशको प्रधानमन्त्री हो नि त। हिजो ऱ्याप पनि गायो होलान्, सुल्फा पनि ताने होलान्, होइन
1: जे गरौँ
0: विगतको दिनमा उहाँले जे गरौँ
1: साबित हुनुभयो क्या।
0: कसरी गलत साबित हुने,
1: कि त हिजोका दिनमा गलत भन्नु पर्यो कि त आजको दिनमा गलत भन्नु पर्यो, तपाईँ गलत त हो।
0: म कसरी गलत भएँ,
1: हिजोका दिनमा बोलेका कुराहरू आजको दिनमा चाहिँ
0: मलाई पश्चाताप छैन त्यो कुरामा। अहिले मात्रै युवाहरू छन्, काम गर्न देऊ, जनताले विश्वास गरेर पठाएका छन्, त्यो जिम्मेवारी पुरा गर्ने चाहिँ समय दिनुपर्छ। हामीले वेट एन्ड सी, राम्रो गरे कामलाई राम्रो भन्ने, नराम्रो गरे पनि खबरदारी गर्ने भनेर बसिरहेको छु। म के हात जोड्न गएको छैन, गुट्टा ढोक्न गएको छैन, गल्ती गरे हजुर क्षमा गरिदिनुहोस् भन्न गएको छैन, म कसरी गलत भएँ?
1: तपाईँ एउटा मास्टर प्लानको साथ, डिजाइनको साथ हिँड्नु भएको छ अरे, षड्यन्त्रका साथ
0: रे। तपाईँलाई कसले भन्यो?
1: राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भुसको आगो जसरी झगडा लगाइदिएर आगो बालिदिएर अनि राजसभा फुटाउने, फुटाउरो राज गरेको शासनमा,
0: फुटाउरो राज गर्ने शासन हाम्रो होइन। आज नेपालीहरूलाई जात जातमा बाँडेर तिमीहरूलाई लिम्बू राज्य दिन्छु, ए नेवार समुदायहरूलाई म काठमाडौँमा नेवार राज्य दिन्छु, ए तराईको थारूहरू तिमीहरूलाई म थरूबाट राज्य दिन्छु भनेर जनता भनेको।
1: त्यसैको आधारमा तपाईँले
0: जनता भनेको कसले
1: गर्नुभयो होइन?
0: यो देशमा जनता र धर्मलाई विभाजित गर्ने, भाँड्ने, धर्मनिरपेक्षता गर्ने, मठ मन्दिर तोड्ने, व्यासमा पण्डित मार्ने, क्रियापुत्री मार्ने को को कसले ल्यायो? राजीव खत्रीजीले सांसद हुनुहुन्छ राजसभाको, हिजो अस्ति मैले उहाँको स्ट्याटस भेटेँ, धर्मनिरपेक्षता र गणतन्त्र भन्ने शब्द यो संविधानमा छिराउने को हो भनेर उनले सोधेका छन्। को तपाईँहरू भन्नुहोस् त, तपाईँहरूलाई त इतिहास थाहा छ नि त यो देशको, तपाईँहरू त पत्रकारिता गर्नुहुन्छ, तपाईँहरू त सबै कुरा बुझेर सोध्नुहुन्छ होइन, के बुझ्नु भएको रहेछ त तपाईँले? ल भन्नुहोस् त, यो गणतन्त्र धर्मनिरपेक्षता संहिता नेपाली जनताले कहीँबाट प्रस्ताव गरेर ल्याइएको बुधा र माग हो
1: 65-63 को जनआन्दोलन पछि उहाँहरूले त्यो समावेश गर्नुभयो।
0: कसले ल्यायो?
1: तत्कालीन आठ राजनीतिक दलले
0: होइन, यो जो हिजो जङ्गलमा बसेर जसको कलो घिचेर चाहिँ नि बन्दुक चलाइरहेका थिए तिनीहरूले गरे,
1: अनि नेपालको संविधान 2072 ले
0: यो पूर्व माओवादीले गरे भन्नुहोस् न त सिधै, किन भन्न सक्नुहुन्न? एउटा पनि चर्च जलेन, एउटा पनि मस्जिद जलेन, हिन्दू धर्ममाथि प्रहार किन भयो? मठ मन्दिर किन जले? किन भत्किए? पुजारी किन मारियो? म त पटक पटक तपाईँको मिडियामा आज आएर म अस्ति पनि भनेर गएको छु, अहिले पनि म यो कुरा भन्छु कि एक दिन व्यासमा बसेर कथा गर्नेवाला पण्डित नारायण प्रसाद पोखरेल मार्ने मान्छेको त्यो जुन उहाँको मृत्युकाण्ड छ, जुन उहाँको हत्याकाण्ड छ, त्यसमा जिम्मेवारी बाबुराम डाक्टर बाबुराम भट्टराईले म गण्डकको इन्चार्ज हुँदाखेरि त्यो मेरो कालको समयमा भएको कुरा भनेर बोल्नु भएको छ एक ठाउँमा, त्यो त्यो चाहिँ नारायण प्रसाद पोखरेल गुरुको हत्याकाण्डको छानबिन पनि हुन्छ, र त्यतिखेरको तत्काल माओवादी भन्ने जन्तुहरूले किन मारे नारायण पोखरेललाई, र त्यो इन्चार्ज को थियो, त्यो खटाउने को थियो, तिनीहरू सबलाई घिसार्ने समय पनि आउँछ। लेखेर राख्नुहोस्, लेखेर राख्नुहोस्। यदि धर्म सत्य छ, म सत्य छु, ईश्वर सत्य छ, यो राष्ट्रमा, यो धरती माटो अगर सच्चा रूपले यो राष्ट्रमाथि मैले अगर भक्ति गरेको छु भने त्यो दिनको
1: नेताहरूलाई घिसार्ने, रक्तपात बनाउने,
0: नेताहरूलाई घिसार्ने होइन, जसले एउटा व्यासमा बसेको पण्डित मार्यो नि त्यो व्यक्तिलाई खुल्ला छोड्नु तपाईँको धर्म होइन, तपाईँले पाप गर्दै हुनुहुन्छ भन्ने बुझ्नुहोस्। मान्छे मार्नेलाई खुल्ला छोड्ने, एउटा व्यासमा बसेर कथा गर्ने पण्डित मार्नेलाई खुल्ला छोड्ने, एउटा 3 वर्षको बालबालिका बच्ची मार्नेलाई रेप गरेर तडपाई तडपाई टुक्रा टुक्रा बनाएर मार्नेलाई धरोटीमा यत्तिकै छोड्ने, राज्यले इन्काउन्टर हान्न सक्दैन त्यस्तो 2-4 जनालाई, त लाग्दैनन् देश, त लाग्दैनन् भ्रष्टाचारीहरू, चरीलाई इन्काउन्टर हान्यो, घैँटेलाई इन्काउन्टर हान्यो पुलिस प्रशासनले, त्यो 3 वर्षको नाबालिका बच्चा मार्नेलाई इन्काउन्टर हान्न सक्दैनौ? के को राजनीति हुँदैछ देशमा? किन चोरी डकैती आगजनी र बलात्कार मात्रै बढ्दैछ देशमा? हामीलाई त्यो कारणले हामी आत्तिएका हौँ, हामी आक्रोशमा आएका हौँ, हामीलाई अरू केही चाहिँदैन, हामीलाई शान्तसँग हाम्रो धर्म संस्कार मान्न देऊ, यो भूमिमा गौहत्या नहोस्, यो भूमि वैदिक सनातन राष्ट्र हो, यो भूमि हिन्दू बौद्ध किराँत सनातनीहरूको देश हो, आयातित मुस्लिम क्रिस्चियनहरू पनि यो नेपाल बन्दै गर्दाखेरि नै यो देशमा हुनुहुन्छ, उहाँहरू हामीहरूको भाइचाराको नाता छ, हामीहरू सधैँ मिलेर
1: बस्छौँ। भएको जिल्लालाई तपाईँले शान्तिपूर्ण रूपमा राख्न सक्नुहुन्न सुनसरी जिल्लामा?
0: अरे तपाईँको बोर्डरबाट सबै रोङ्गियाहरू भित्र छिरेर चाहिँ तपाईँको प्रहार गर्छन् भने त्यो राज्यको दायित्व हो कि मेरो दायित्व शान्ति गराउने? के म ठेकदार हो? के म नेता हो? के म मन्त्री हो? त्यो काम कसको?
1: त्यहाँका नेताहरूलाई भन्नुहुन्न तपाईँ, त्यहाँका प्रतिनिधिहरूलाई भन्नुहुन्न?
0: अरे हामीले भने कसले सुन्छ?
1: अर्को साम्पाङ हुनुहुन्छ त, राष्ट्रिय पार्टी श्रम संस्कृति पार्टीको अध्यक्ष
0: अर्को साम्पाङजीले मैले के भन्नुपर्ने, भन्नुपर्ने के मैले अर्को साम्पाङजीलाई? जो आफै मन्दिर अगाडि लगेर अनौपचारिक रूपमा चर्च बनाइदिएर म धर्मको विषयमा बोल्दिनँ भन्ने, अनि पर्सिपल्ट त्यही चर्चमा प्रार्थना गर्न जाने मान्छेले त्यसलाई शान्त बनाउनु भयो त, बनाउनु भयो त, बनाएन नि। गृहमन्त्री आफै गएर त्यहाँ सम्झौता गरेर आए, त्यसपछि हामी ल ठिक छ भोलिको दिनमा सम्झौताहरू अगाडि बढ्दै जान्छ भने, जनताको मागलाई सम्बोधन तपाईँले गर्नुहुन्छ भने, जनताको साथ।
1: त्यसबाहेक गृहमन्त्री सुजन गुरुङप्रति चाहिँ तपाईँहरू आशावादी हुनुहुन्छ, उहाँले नै
0: हिन्दू
1: राज्यको अभियान नेपाललाई हिन्दू राष्ट्र बनाउनुहुन्छ, तपाईँहरूसँग सम्झौता पनि गर्नुभएको छ होइन?
0: लाखौँ जनताहरू सडकमा आएर हिन्दू राज्य चाहियो भने पनि अहिलेको सरकारले वार्तामा बोलाएर सहमति गर्छ, कानुन संशोधन गर्छ, गोली हानेर हेलिकप्टरमा भाग्दैन भन्ने मनमा आशा छ हामीलाई,
1: विश्वस्त हुनुहुन्छ?
0: एकदम विश्वस्त। गोली हानेर जनता मारेर हेलिकप्टर चढेर भाग्दैन नभएका नेताहरू, बुद्धिजीवी अलिकति छन् कि, अहङ्कार छैन कि, जनताहरूले भनेको माको आवाजलाई पुरा गर्छन् कि भन्ने हामीलाई आशा छ, हामी आशावादी छौँ। र जुन दिन लाखौँ हिन्दूहरू सडकमा आएर हामी हिन्दू बौद्ध क्रिस्चियन मुस्लिम हामी सबै मिलेर बस्छौँ, हाम्रो देश सनातन धर्म सापेक्ष होस् भनेर हामीले माग गरेको दिन हेरौँ, हाम्रो आशा निराशा हुन्छ कि?
1: यस सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहसँग तपाईँको भेटघाट छलफल कुराकानी भएको छैन?
0: नै मसँग उहाँको भेटघाट पनि छैन, छलफल पनि छैन, र उहाँ मतलब एउटा आफ्नो पदको जिम्मेवारीमा
1: आजसम्म एकपटक पनि दर्शन भेट गर्नु भएको छैन?
0: नै उहाँ मेयर हुँदाखेरि कहीँ कहीँ त्यस्तै मतलब कहीँ देखभेट भयो होला, तर मैले त्यो उहाँ मेयर हुनुहुँदा पनि अगाडि अझ पशुपतिमा त्यो माथि मृगस्थली गोरखनाथ मन्दिरको मठमा आश्रममा त्यतिखेर केही गिटार बजाउँदै गएका टिमहरू युवाहरूसँग मैले उहाँलाई मृगस्थलीमा पनि देखाएको थिएँ। अब त्यो अन्य कुराहरू पर्सनल कुराहरू आफ्नो ठाउँमा छ, त्यो कुराहरू नगरौँ। उहाँलाई त्यहाँ पनि देखाएको थिएँ मैले, पछि आएर चाहिँ मैले उहाँसँग मेरो दोस्रो भेटघाट त्यो भएको छैन। र अहिले देशको एउटा सम्पूर्ण नेपाली जनताहरूले विश्वास गरेर मत दिएर पठाइसकेपछि फेरि पनि हामीले हिजो विरोध गऱ्यौँ होइन,
1: भेट्ने मनसाय चाहिँ छ कि छैन?
0: जुन हाम्रो सम्बोधन र माग राखेर हामी चाहिँ सडकमा जान्छौँ, त्यति बेला उहाँहरूले हाम्रो मागलाई सम्बोधन गर्नुहुन्छ भने हाम्रो टेबलमा बसेर वार्ता हुन्छ भोलि।
1: प्रधानमन्त्री बालेन्द्र शाह, पूर्व राजा ज्ञानेन्द्र शाह सँगै राखेर एउटै टेबलमा टेबल टक गराउन तयार हुनुहुन्छ, सक्नुहुन्छ?
0: त्यो हाम्रो हातमा छैन, त्यो समयको हातमा छ। हेर्नुहोस् छोटी बडो बढी बात भनेको त्यस्तो ठुलो प्रश्न हामीलाई नसोध्नुहोस्, हामी सामान्य हो।
1: बालेन्द्र र ज्ञानेन्द्रलाई एउटै टेबलमा राखेर त्यो किसिमको माहौल वातावरण सिर्जना गर्न सक्नु पर्यो नि त,
0: त्यो त समयले गराउने हो नि, व्यक्तिले मैले
1: तपाईँहरूको अभियान यदि सार्थक हुने हो भने त
0: त्यो समयले गराउँछ, हामीले गराएर हुन्छ र
1: त्यसमा समयक्रममा त्यो नहोला भन्न सकिँदैन,
0: सकिँदैन।
1: बालेन्द्र र ज्ञानेन्द्र एउटै पथमा अघि बढ्नुहुन्छ,
0: समयले गराउँछ।
1: ज्ञानेन्द्र पथमा बालेन्द्र आउनुहुन्छ,
0: एउटा कुरा के विचार गर्नुहोस् भने किङ इज अलवेज किङ, तपाईँले राजासँग चाहिँ एउटा व्यक्तिलाई नजानुहोस्, बुझ्नुभयो? राजा हुँदाखेरि देशको शान कस्तो थियो याद छ? राजा हुँदाखेरि तपाईँको छिमेकी राष्ट्रले तपाईँलाई कुन रूपले हेर्थ्यो याद छ? राजा यो देशमा हुँदाखेरि युएनमा हाम्रो राजा जाँदाखेरि युएनका अफिसरहरूले कुर्सीबाट उठेर कसरी सम्मान गर्थे हाम्रो राजालाई, थाहा छ? भिडियोहरू हेर्नु भएको छ?
1: अहिले बालेन्द्र शाहको व्यक्तित्व हेर्नुहोस् न,
0: हिजो हिजो बोल्नै सकेनन् संविधान दिवसको,
1: राजा महेन्द्रको जस्तो गेटअप,
0: गेटअप र स्टन्टले मात्र देश चल्छ त। त्यो टनेलमा फँसेको युवाहरूलाई अस्ति सुरुमै त्यो विदेशी सहयोग आउँदा आउँदैखेरि हुन्छ, हाम्रा मान्छेहरू उद्धार गर्न आउनुहोस्, हेल्प गर्नुहोस्, वेलकम भन्नुपर्ने ठाउँमा स्टन्ट देखाएर चाहिँ ती चाइनिज सेनाहरू पनि आउनु पाएनन्, भारतीय सेनाहरू पनि आउनु पाएनन्, ताकि खेल थियो अमेरिकाको, अहिले बुझ्दैछन् जनता। अब उनीहरूको स्टन्टमा उनीहरूको भनाइमा
1: उहाँले आज देशको शान्ति गरेर कति
0: सुन्नु न, टनेलबाट चाहिँ अस्ति हिजो छाडी अस्ति लासहरू 17 लास निस्क्यो होइन त्यहाँबाट, कमसेकम तिनीहरूले त जीवनदान पाउँथे नि। त्यही भएर उहाँ राजनीतिमा म उहाँलाई के अनुरोध गर्छु भने उहाँले पक्का राजनीति गर्नुपर्छ।
1: त्यसमा तपाईँ बालेन शासनबाट चाहिँ सन्तुष्ट हुनुहुन्न?
0: जबसम्म नेपालमा हिन्दू अधिराज्य छैन तबसम्म हामी सन्तुष्ट छैनौँ।
1: गृहमन्त्री सुदन गुरुङको ऊर्जा जोस
0: उहाँले गरेको कामलाई
1: रूपमा साथ सहयोग र समर्थन रहन्छ
0: यही गरेको
1: बालेन्द्र शाहप्रति चाहिँ तपाईँको विकर्षण वितृष्णा या असन्तुष्टि छ
0: एउटा कुरा सुन्नुहोस् बालेन्द्रजी भन्नुहोस् या तपाईँ सुदन गुरुङजी भन्नुहोस् उहाँहरू एउटै सरकारको एउटै प्यानलको एउटै पार्टीको उहाँहरूको टिम छ उहाँहरूको आफ्नै तरिकाले उहाँहरू आउनु भएको छ यो ठाउँमा मेरो कुनै बालेन्द्रजीसँग कुनै सुदनजीसँग कुनै राजसभासँगको सम्बन्ध साँठगाँठ या भड्काउने या बिगार्ने या उथल बुथल त्यो मेरो कुनै पनि कुरा होइन मेरो माग यति हो अहिलेको राज्यसँग कि यहाँ सबै धर्महरूले शान्तिपूर्ण रूपले बाँच्न पाउने वातावरण बनाऊ शान्ति सुरक्षा होइन हाम्रो राष्ट्रको जति पनि बोर्डरहरू सीमाङ्कनहरू छन् त्यहाँ चाहिँ नि एउटा बलियो एउटा चाहिँ नि सुरक्षा रहोस् ताकि त्यहाँ चाहिँ नि जथाभावी मान्छेहरू अन्य देशका मान्छेहरू मतलब जासुसहरू नछिरुन् देशमा देशमा धार्मिक युद्धहरू गराउन रोङ्गियाहरू अहिले पसिराखेका छन् तिनलाई शरणार्थी कसले बनाइरहेछ कसले दिइरहेछ शरण त्यहाँ कसले खानपिन गराइरहेछ किन गराइरहेछ त्यो के हो त्यो विषय त्यसमा राज्यले ध्यान
1: रोहिङ्गियाहरूको सन्दर्भमा त नेपाल प्रहरीका महानिरीक्षक आइजिपी दानबहादुर कार्कीले पनि स्पष्ट रूपमा भन्नुभएको थियो
0: हो त्यो त्यो कुरा त आधिकारिक कुरा हो नि त
1: अनि यो चुनौतीका रूपमा देखियो
0: यो हेर्नुहोस् न नेपालमा अबको पाँच दस वर्षपछि यत्तिकै रहिरहने हो भने नेपाली जनताले आफै थाहा पाउँछन् बाह्र वर्षपछि खोलो फर्किन्छ भने जस्तो आज गाली गरेको श्रीनिवासलाई आज सबैले धर्मको नाममा टिका चन्दन लगाएर यसले राजनीति गर्न खोज्यो भनेर गाली गर्ने अम्ला ठड्याउने नराम्रो शब्द बोल्नेहरूले भोलि टाउकोमा हात समातेर धिक्कार होस् त्यो सेतो कपडा लगाउने एउटा साधुले त यस्तो कुरा गरेका थियो आज देशमा
1: अहिले आइजिपी दानबहादुर कार्कीमाथि त गाली गरिरहेछन् आक्रमक भएर खनिरहेछन्
0: भन्नुहोस्
1: खुलेआम रूपमा प्रश्न उठाइरहेछन्
0: उहाँलाई बहालमा बसेको एउटा वर्दीमा बसेको चाहिँ नि प्रहरीलाई त्यसरी बाहिर मिडियामा ल्याएर चाहिँ आफ्नै देशको प्रशासनमाथि चाहिँ नि तपाईँले चाहिँ यसरी जुन कमजोर बनाउने काम गर्नुभयो यो तपाईँको सङ्कीर्णताको सोच भन्छु म तपाईँको सरकार छ तपाईँको राज्य छ तपाईँको दुई तिहाईको बहुमत संसदीय व्यवस्था छ अनि तपाईँले आएर चाहिँ आइजिपीले यस्तो गर्यो उसो गर्यो भनेर बाहिर तपाईँ मिडियामा फलकाडिरहनुहुन्छ स्टन्टको लागि हो कि होइन भने त तपाईँले भित्रभित्रै तपाईँको चाहिँ सरकार हुँदा त खविन्द्र सुनारजीलाई म भन्दैछु तपाईँले खान तलास तपाईँको सरकारबाट गराएर आइजिपी गलत छन् भने उनलाई कडघेरामा उभ्याएर नयाँ आइजिपी खडा गरेर तपाईँ बाहिर चुनौतीपूर्ण रूपले मैले यसो गरेँ भनेर आउनुहोस् न तपाईँलाई हामी हात जोडेर ढोक्छौँ तर वर्दीमा बसेको एउटा आइजिपीलाई चाहिँ तपाईँले जो बदनाम गरिरहनु भएको छ त्यसले सिङ्गो प्रशासन कमजोर बनाइराख्नु भएको छ क्या राष्ट्र अन्तर्राष्ट्रिय
1: चुनाव सम्पन्न गरेको जेएनजी आन्दोलनपछि
0: हो
1: त्यत्रो गिरेको नुर गिरेको प्रहरीको मनोबललाई उच्च बनाएको
0: गीत पनि सुनेको थिएँ कि मैले आमा भन्ने एउटा शब्दमा
1: म त फर्केर आएँ खरानीबाट उठेर आएँ
0: होइन उहाँमाथि एउटा के हो भने अरू सांसद
1: सम्पन्न गर्नुभयो
0: होइन एकजना व्यक्ति लागि पर्नु कि त पुरानो ऋषिवी हुनसक्छ कि त नयाँ पुरानो फेरफार गर्ने चलखेल हुनसक्छ होइन भने उहाँको सरकार उहाँको कानुन चाह मन लाग्दा मन्त्री एकछिनमा फेर्न सक्छ बालेन सरकारले भने हेरफेर गर्न सक्छ आफ्नै पार्टीको मन्त्रीहरू पनि यो भएन चेन्ज गर अहिले हाल यो फेर यो भोलि शपथ ग्रहण भन्न सक्छ भने आइजिपीको गल्ती त्रुटि छ भने फेर्न सकिँदैन त्यो आइजिपीलाई फेरेर अर्को आइजिपी ल्याएर अनि पुरानो आइजिपीले यो गर्यो भनेर बाहिर मिडियामा ल्याउन सकिन्थ्यो होला नि त खगेन्द्र सुनारजीले तर वर्दीमा रहँदा रहँदै यो गर्नु भनेको नेपालको प्रशासन कमजोर हुनु हो नेपालको प्रशासन कमजोर बनाएर भोलि विभिन्न द्वन्द्वात्मक परिस्थितिहरू दलितको नाममा र जातिको नाममा र धर्मको नाममा ल्याएर भोलि विदेशी सेनालाई नेपाल घुसाउने यो षड्यन्त्र भइरहेछ यो पनि एउटा सङ्केत मैले कता कताबाट मैले सुनेको कुराहरू हो मलाई यो धेरै राजनीति विषय पनि
1: तपाईँले प्रधानमन्त्रीहरू भेट्नुभयो भन्नु भएन
0: सुन्नुहोस् विगतको प्रधानमन्त्रीहरू पूर्व
1: शर्मा
0: भेटेको होला कहीँ कार्यक्रमहरूमा
1: शेरबहादुर देउवालाई भेट्नुभयो
0: भेटेको छु भेटेको
1: सकनलाल प्रचण्डलाई पनि भेट्नु
0: उहाँलाई मैले भेटेको छैन जीवनमा पनि उहाँसँग मेरो आमने सामने भएको छैन
1: भेट्न पनि चाहनुहुन्न
0: र म भेट्न पनि चाहन्न माओवादी भनेपछि यी नेपालको वैदिक सनातन धर्म र हिन्दू अधिराज्य सिद्ध्याउने यी राक्षसहरूभन्दा पनि नीच हुन् यिनीहरूको मुख मैले हेर्न नपरोस्
1: केपी शर्मा ओली प्रतिको बुझाइ चाहिँ के हो तपाईँको
0: अब मेरो काम भनेको यो सबै नेताहरूको बुझाइ गर्दै हिँड्ने होइन कि मलाई अब तपाईँहरूले कहिले पनि यो पत्रकार
1: कुनै
0: पार्टीको के दलको नेता हो अध्यक्ष हो म एउटा हिन्दू धर्म बचाऊ, राष्ट्र बचाऊ, गाई बचाऊ, गाईलाई मार्न नदेऊ, यो देशमा हिन्दू सनातन धर्म जोगिनु पर्छ, हामीले राम्रोसँग पाठ पूजा पुराण गरेर हिँड्न पाउनु पर्छ, यो देशमा अशान्तिको माहौल नहोस्, हिन्दू मुस्लिम नलडुन्, यो देशमा हामी अमन चैनले बाँच्न पाऊँ भनेर हामी आएको हो। हामीले त यहाँ चाहिँ नि तपाईँको चाहिँ नि राजनीति गरौँ, म पनि प्रधानमन्त्री चाहियो, मलाई मलाई कुर्सी चाहियो भन्न आएको हो। यदि धर्ममाथि अन्याय भइरह्यो भने, यदि देशमाथि यस्तै चाहिँ नि विदेशी शक्तिहरूको मात्रै चलखेल भइरहने हो भने, देश यसै गरी जलिरहेर
1: राजनीति
0: हामी च्याप्लेसी गर्ने झोले हो, नेता हो,
1: कथाबाजीका तपाईँले विवाद ल्याइदिनुहुन्छ,
0: त्यो मैले विवाद
1: ल्याएको छ,
0: जसले गल्ती गर्छ उसले भोग्छ, मैले गल्ती गरेँ नि मैले नि भोग्नु पर्छ,
1: उचाल्नु पर्यो,
0: उचाल्नु पर्छ, मान्छे उचाल्ने कोही म वर्कर हो, म मान्छे उचाल्दै हिँड्ने।
1: राधिका दासीलाई खुइलाउनको लागि तपाईँले हदैसम्मको शक्ति प्रयोग गर्नुभयो,
0: राधिका दासीलाई उहाँ त मैले मानेको बहिनी हो नि, उहाँको मेरो के दुश्मनी छ, मैले उहाँलाई सिद्धाउन के, उहाँले खाएको बिस उहाँलाई लाग्छ, उहाँले नखाएको बिस उहाँलाई के लाग्छ, किन चाउरिस मरिच आफ्नै रागले भन्ने एउटा उखान सुन्नु भएको छ होइन। मैले गल्ती गरेका छुइनँ तपाईँसँग, म आँखा जुदाएर तपाईँसँग फेस टु फेस बोल्न सक्छु, मैले गल्ती गरेका छु भने तपाईँको अगाडि म कालो अनुहार लिएर शिर निहुर्याएर अनुहार अताले जस्तो गरेर म तपाईँसँग आएर बोल्न सक्छु, सक्दिनँ।
1: राधिका दासी र वेदिका केसी बिचको लफडाको अन्तर्य के हुन सक्छ,
0: मलाई केही पनि थाहा छैन, यो उहाँहरूको के हो विवाद मलाई त्यो थाहा पनि छैन, मेरो फुर्सद पनि छैन, मलाई चासो पनि छैन, र मलाई
1: तपाईँले लाउनु भएको उहाँ विरुद्ध आगो ओकल्न लाउनु भएको
0: तपाईँसँग प्रमाण छ,
1: त्यो होइन,
0: कसरी हो त, उहाँका कोही अनुयायीहरू या कसैको अनुयायीहरूले ममाथि रिस उठ्यो, कुनै साम्प्रदायिक रूपमा चाहिँ नि ममाथि रिस उठ्यो, मलाई त्यो आरोप लगाएर यसले पो हो कि भनेर शङ्का गरेर कसैले मिडियामा कन्ट्रोभर्सी चलायो भन्दैमा तपाईँहरू त्यो कागले कान लग्यो भने कान छाम्ने कि कागको पछि दौडिने, यदि केही कुराहरू भन्नु छ भने कसैलाई उचाल्नुपर्छ, श्रीनिवासले, श्रीनिवास आफै काफी छ, आफै अगाडि गरे यो गल्ती भयो यो सही भयो भनेर भन्न सक्छ, श्रीनिवासले कसैलाई गिराउने, म आफै यत्रो सनातन हिन्दू धर्मको प्रवर्धन गर्नको लागि लागेका मान्छेले सनातन हिन्दू धर्मको मान्छेको खुट्टा तान्ने मेरो काम हो होइन नि, गल्ती गरेछन् भने पनि यसो गल्ती गर्यो यसलाई सच्याउ भन्ने नि, त्यो मेरो धर्म हो नि
1: श्रीनिवास आचार्य,
0: तर मैले उहाँलाई गिराउनु पर्ने कारण के, उहाँ आफ्नो कर्मले आफ्नो भाग्यले उहाँ आफै अगाडि बढ्नुहोस्, कसैले कसैलाई तानातान गर्नुपर्ने गिराउनु पर्ने, आज यही प्रविधिले त नेपाली समाज कहिले अगाडि बढ्न सकेको छैन, नेपालीहरूलाई भनेपछि भिसा दिँदैनन्, नेपालीहरूलाई भनेपछि एयरपोर्टमै अर्कै व्यवहार हुन्छ, नेपाली भनेपछि ऊ त्यो छिमेकी राष्ट्रको भारतको एउटा भैयाले के भन्दै थाहा छ मलाई, तपाईँको एउटा म आउँदै गरेको क्रममा तपाईँको बाराइज भन्ने ठाउँमा म पुगेँ, लखनऊबाट यता आउँदै गर्दा त्यहाँको एउटा इन्डियनले के भन्यो भने, हेलो कहाँ से भन्यो, अर्कोले नेपाल छ, ए नेपाल ओ नेपाल तो हाम्रा कौन सा प्रान्त है, वो तो हिमाचल प्रान्त है ना, हट नेपाल दुसरा देश है, ए नेपाल हमारा प्रान्त है, हम सब नेपाल में तो वो नेपाल की लड़की अच्छी होती है, हम लोग वहाँ पर ऐस करने का जगह आए भन्छ इन्डियनहरूले, आज नेपाललाई त्यो गतिमा पुर्याउने, आज धरान जानुहोस् नेपाली हुनुप्रति गर्व जुन थियो नि गौरव 63-64 पछि सब माटोमा मिलाइदिए,
1: आजको दिनमा चाहिँ छैन,
0: के छ तपाईँलाई, आज
1: म नेपाल देशको नागरिक हुँ, नेपाली हुँ भन्नुमा गर्व छैन श्रीनिवास आचार्यजीलाई,
0: त्यो गर्वलाई आज नेपालका केही नेता भनाउँदाहरूले यो संविधान ल्याउनेहरूले विध्वंस बनाइदिए, नेपाल त सबभन्दा भ्रष्टाचारी देश भनेर अब आउन बाँकी छ, कहिले आउँछ त्यो पनि आउँछ, सबभन्दा
1: देश विरुद्ध आफ्नो देशको अस्मिता विरुद्ध आफ्ना देशका जनता विरुद्ध,
0: मैले देशको अस्मितामाथि कसरी अवहेलना गरेँ, म यो देशको नागरिक हो भनेर मैले गौरव किन नगर्ने, तर यो देशको व्यवस्था गलत भयो, यो देशमा विदेशी शक्तिको खेलको चाल चलखेल भयो, यो देशलाई बर्बाद बनाउन खोजियो भन्ने मेरो चाहना हो।
1: श्रीनिवासी तपाईँले लगाउनु भएको वस्त्रको पनि चर्चा हुन्छ क्या बेला बेला,
0: अब भनौँ न अब कहिले आसनको चर्चा हुन्छ, कहिले बस्न जानेन खुट्टा मिलाएर भन्ने चर्चा हुन्छ, मान्छे मन नपरेपछि नाक बाङ्गो थियो भन्दै नि हुन्छ, मसँग कसैलाई मेरो बोली मन पर्दैन, मेरो स्वरूप, मेरो यो तिलक, मेरो चन्दन, मेरो वेशभूषा मन पर्दैन, मलाई गाली गर्नुहुन्छ भने गर्नुहोस्, तपाईँको दिमागले त्यति भ्याउँछ त्यति गर्नुहोस्, तर म कुनै स्वार्थले म यो ठाउँमा उभिएर तपाईँसँग बोल्दै छुइनँ, एउटै मेरो लक्ष्य हो हिन्दू अधिराज्य नेपाल, र नेपालमा गाई काट्न पाइँदैन
1: हाकिकन हिँड्नुहुन्छ भनेर लेखेनन्,
0: के भन्नुभयो,
1: शरीर पनि नढाकिकन हिँड्नुहुन्छ,
0: साधु सन्तले कमरसम्म वस्त्र लगाएर माथि वस्त्र नलगाउँदा साधु सन्तको त्यो त सम्मान हो अपमान होइन, हामी भगवानको गर्भ मन्दिर भित्र पूजा
1: गर्दा अगाडि निप्पल देखाउँदै जानुहुन्छ भनेर आरोप लगाए।
0: के भन्नु, यही त समाज हो। अनि मैले चाहिँ के तपाईँको त्यो रत्नपार्क शान्ति वाटिकामा
1: जस्तो चर्चा परिचर्चा
0: तपाईँको चाहिँ नि ब्रा र बिकिनीमा त हिँडेको छैन नि हामी, कि त्यसरी हिँड्नु पर्ने हो कि लगौटी मात्र लगाएर हिँड्नु भन्न खोज्या तपाईँहरूले? के भन्न खोज्या? छोरा मान्छेले तपाईँ स्विमिङ पुलमा जानुहोस् त, छोरा मान्छेले माथिको शरीर फुटबल ग्राउन्डमा फुटबल खेल्दा खेल्दै पनि भेस्ट खोलेर फाल्या हुन्छ त्यहाँ। तपाईँले छोरा मान्छेलाई पनि एउटा छोरी मान्छेको जस्तै संवेदनशील अङ्ग हो भनेर तपाईँले त्यो रूपमा दाँजेर तपाईँले यो देखाउँदै हिँड्नु भयो। हाम्रो रीतिरिवाजमा हामी खाना खाने बेलामा माथि सिलाएको वस्त्र लाउँदैनौँ, भगवान्को आराधना र पूजा गर्दाखेरि पनि माथि सिलाएको वस्त्र लाउँदैनौँ। त्यो हाम्रो नियम हो, हाम्रो परम्परा होइन? हरेक धर्ममा आफ्नो आफ्नो रीतिरिवाज हुन्छ। हाम्रो त्यो मुस्लिम दाजुभाइहरूले त्यो शिरमा सेतो टोपी किन लाग्यो? त्यो उनीहरूको पहिचान होला, उनीहरूको धर्म होला, उनीहरूको केही संस्कार त्यसमा छिपेको होला। हाम्रो सनातन हिन्दू धर्मको संस्कारमा चाहिँ तपाईँहरू किन खोताले बिगारे बिगारे दसैँ आयो खसी बाख्राको चाहिँ हत्या गरे भनेर विरोध गरेका छ त्यही मिसिनरी एनजिओ आई एनजिओले? फेरि उनीहरू मासु खाएर आउँछन् होटलमा है, अनि दसैँ आयो विरोध, सोह्र श्राद्ध आयो विरोध, गुरुहरूको विरोध, पण्डितहरूको विरोध, के हो यो?
1: श्रीनिवासी राष्ट्रपा सभापति रवि लामी छाने, प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सोधन गुरुङ, उहाँहरूलाई तपाईँको सुझाव के हो?
0: मेरो उहाँहरूलाई सुझाव के हो भने तपाईँहरू जनताको पक्षमा सधैँ रहेर काम गर्नुहोस्। देश आज यत्रो जलेर जुन अहिले यो अवस्थामा आएको छ, फेरि यो देशमा कुनै पनि यस्ता आक्रामक क्रान्तिहरू नहोस्। भोलि देशमा कहीँ कतैबाट सबै धर्म समभाव भएर मिलेर देशमा हिन्दू अधिराज्य चाहिन्छ भन्ने यस्ता मागहरू यस्ता आन्दोलनहरू उठ्यो भने पनि तपाईँहरूले जनतासँग सहमति गरेर जानुहोस्। जनतालाई गोली हानेर मार्ने काम नगर्नु होला तपाईँहरूले। हुँदाहुँदै अस्ति हिन्दू मुस्लिमको लफडामा धेरै हिन्दूहरू तराईमा गोली ताकी ताकी मारिएको छ, त्यो विषयमा हामीले धेरै सहनशीलता भएर सोचेर तिन महिनाको समय पर्खिराखेका छौँ। तपाईँहरूले जनताको माग, जनताको भावना र विचारलाई मनन गरेर अगाडि बढ्नुहोस्, नत्र भने भोलि त पुराना दलका जस्तै नेताहरूको गल्ती तपाईँहरू पनि दोहोरियो भने तपाईँहरू पहिलाको नेताहरूले त हेलिकप्टरमा भाग्न पाए, तपाईँहरू भाग्न पनि पाउनुहुन्न फेरि। त्यो कुरामा म सजग हुनु भन्छु।
1: तीन महिनाभित्र हिन्दू राष्ट्र बनाउने भनेर सहमति गर्नु,
0: तीन महिनाभित्र तीन महिनाभित्र संसदमा यो कुरा उठाउँछौँ र कानुन संशोधन गर्ने प्रक्रियामा पनि हामी यो आवाज लिएर जान्छौँ र यसलाई हामी माथि कुरा उठाएर हामी यसमा तपाईँहरूलाई छिट्टै वार्तामा बोलाएर तिन महिनाभित्र यसको कार्यान्वयनमा जान्छ भनेर उहाँले सहमति गरेर आएको कुरालाई हामीले पछ्याएको।
1: ठ्याक्कै राज संस्था कहिले फर्काउने हुन्छ, कहिले
0: समयले
1: भविष्यवाणी?
0: त्यो जिन्दी आन्दोलन हुन्छ भनेर कसैले भन्न सकेको थियो? केपी ओलीको सरकार भोलि ढल्छ भनेर 23 गतेको दिन कसैलाई थाहा थियो? भदौ 23 गतेको दिन थाहा थिएन नि। हो त्यसै गरी एउटा यस्तो परिस्थिति र दिन र समय आउनेवाला छ। बाध्यताले नै यो प्रकृति, यो भौगोलिक र वैदिक शक्ति र नेपाली जनताले नै एक दिन पस्ताएर सबै धर्महरू मिलेर राजालाई फेरि पनि बाध्यात्मक परिस्थितिले राजालाई आउनै पर्छ भन्ने बाध्यात्मक परिस्थिति बनाउन यही नेपाली जनता पुग्छन्। हेरेर राख्नुहोस्, लेखेर राख्नुहोस्, यो कुरा सत्य हो, अटल हो। राजाले मलाई राज्य चाहियो, मलाई शासक बन्नु छ, म राजा हुन्छु भनेर उहाँलाई त्यो लोभ छैन। तर नेपाली जनताले हामीलाई र देशलाई बचाइदेऊ भनेर भोलि जानुपर्ने दिन नआओस्, त्यो दिन आएको खण्डमा राजालाई चपक्क समातेर ल्याएर अभिषेक गरेर चाहिँ तपाईँको नारायण हिटीमा राख्ने दिन त्यतिखेर आउँछ जुन दिन यो देशले खप्न नसक्ने अवस्था आउँछ नि, त्यो दिन अझै त खेपिरहेछ, अझै पनि देशले जनताले धानिराखेका छन्। तर भोलिको दिनमा चाहिँ याद गर्नुहोस्, लेखेर राख्नुहोस्, नेपाल हिन्दू अधिराज्य हुन्छ। मेरो कुनै स्वार्थ छैन, मेरो कुनै अभिलाषा छैन, मेरो कुनै म कसैबाट सञ्चालित होइन, तर नेपालमा हिन्दू अधिराज्य हुनुपर्छ। हिन्दू मुस्लिम क्रिस्चियन हामी सबै मिलेर नेपाललाई शान्ति राष्ट्र बनाएर नेपालमा हिन्दू अधिराज्य भएर यो देश चल्नुपर्छ। तब मात्रै यहाँ भएका धेरै जात जाति धर्म समेटिन सकिन्छ, सबै विभिन्न रङका फुलहरूलाई एउटै मालाको रूपमा त्यो धागो बनेर हिन्दू अधिराज्यलाई चाहिँ धागो बनाएर हामी एउटै माला गाँस्न सकिन्छ। हिजो पनि मिलेर बसेको हिन्दू मुस्लिम क्रिस्चियन इसाई हामी सबै फेरि पनि मिलेर हिन्दू अधिराज्यमा रहनुपर्छ भन्ने यो हाम्रो अभियानमा हामी लागिराखेका छौँ, हामी शान्तिपूर्ण रूपले लाग्छौँ।
1: तपाईँहरूलाई कसको साथ छ?
0: तीर्थयाटनको रूपमा कहिलेकाहीँ देवी देवताको दर्शन,
1: राजनीतिक भेटघाट पनि गर्नुहुन्छ, गुरुहरूसँग भेटवार्ता गर्नुहुन्छ।
0: मलाई तपाईँहरू मैले भने नि यो देशमा हामी जस्तोलाई बाध्य बनाएर राजनीतिमा ल्याउन खोजिँदैछ, यो हामी बुझिराखेका छौँ। होइन हाम्रो चाहना त्यो होइन, हाम्रो चाहना यति मात्रै हो नेपालमा गौ अनि गाई माई र चेलीको रक्षा, धर्मको रक्षा, पशुपतिनाथ लुम्बिनी गौतम बुद्ध पाथिभरा आदि जस्ता नेपालका प्राचीन ऐतिहासिक चिजहरूमाथि हमला
1: सक्नुहुन्छ।
0: यदि
1: जसरी दिनेश पण्डित आचार्य श्रीनिवास बन्नुभयो अब राजनीतिमा आएर मन्त्री बन्ने सांसद बन्ने नेता बन्ने त्यस्तो अभिलाषा छ कि छैन?
0: मलाई पदको लोभ छैन होइन, तर सनातन धर्म रक्षाको लागि, हिन्दू धर्म रक्षाको लागि, गौमाता रक्षाको लागि र सबै धर्मलाई मिलाएर एकदमै सबै धर्मलाई एकदमै एउटा लेभलमा राखेर सबैलाई मिलाएर लिएर जानको लागि, सबै धर्मलाई एक ठाउँमा राख्नको लागि यदि भारत छिमेकी राष्ट्रमा योगी आदित्यनाथले जस्तै यहाँ भूमिका खेल्न परेछ भने देशको लागि धर्मको लागि यो माटोलाई छातीमा राखेर आफ्नो आमालाई जन्मदिने आमालाई सम्झेर यदि यो देशको राष्ट्रको सेवा मैले मन्दिरमा जसरी भगवान्को सेवा गर्छु त्यसै गरी गर्नु परेछ भने पछि हट्ने
1: सांसद मन्त्री प्रधानमन्त्री
0: नै यो हामीलाई चाहिएन, यो हामीलाई यो पदको लोभ छैन, तर
1: आवश्यक पर्यो भने म सम्हाल्छु भन्नु।
0: हिन्दू अधिराज्य स्थापना गरेर सबैलाई मिलाएर सबै धर्मलाई राखेर काम अगाडि बढाउनु पर्ने परिवेश आएछ भने म भन्दा धेरै अग्रज अग्रज गुरुहरू स्वामीहरू हुनुहुन्छ, मलाई त तपाईँले एउटा सानो भूसुना सम्झिनुहोस्, नेपालमा त्यति विद्वानहरू पनि छन् है, ख्याल गर्नुहोस्। भोलि धर्मगुरुहरूको आदेशमा निर्देशनमा जसरी पोपको निर्देशनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खान्छन्, नेपालमा पनि धर्मगुरुहरूको अगाडि बसेर सांसदहरूले शपथ खाने दिन आओस्।
1: हस् त्यही चाहन्छु। समय संवाद र सन्देशका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: नमस्कार। 93.2 स्वदेश FM।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
0: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी, पशु स्वास्थ्य प्राविधिक 98458912484।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184923।
3: क्यामराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
4: पर्खा दीपक,
3: किन
4: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
5: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188353, 5189353।

0: समय सूचक का साथ
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7070 61 र 0855 5573 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 5506 4040
3: It's 9 o'clock. अहिले 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै राष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोग्बे बीच भेटवार्ता। भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रुपियाँ भन्दा धेरैको क्षति। पर्यटन पूर्वाधार, होटल, पदमार्ग लगायत प्रभावित। संयुक्त राष्ट्रसङ्घको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि। 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै। र भुटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 सँग अभ्यास खेल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। यही असोज 9 गते शुक्रबारदेखि आइतबारसम्म 3 दिन देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत केही ठाउँमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित मुसलधारी वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेश तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित ठूलो पानी पर्न सक्ने आकलन गरेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्यभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले भोलि बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। पूर्व तयारी सहित सचेत रहन पनि मौसमविदको आग्रह छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो। नदीनाला र खोलामा पानीको बहाव बढ्न सक्ने भएकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासको निर्माण कार्य तथा सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। शुक्रबारदेखि 3 दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि आग्रह छ। यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढीबाट जोगाउन, खेतमा पानी निकासको उचित व्यवस्था गर्न, धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्क्याउन अनुरोध गरेको छ। यसैबीच आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना छ। आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्युयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 औं सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाह दिउँसो 4:15 बजे तिरुवनन्तराष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडान मार्फत त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्युयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेट गर्नुहुनेछ। सम्बोधनको भोलिपल्ट नै उहाँ स्वदेश फर्किने परराष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले गएको भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको बाढी र त्यसले पारेको असर तथा जलवायु जन्य चुनौतीबारे धारणा राख्ने तयारी छ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल न्युयोर्क पुगिसक्नु भएको छ। परराष्ट्र मन्त्री खनाल असोज 13 गते मङ्गलबार स्वदेश फर्किनुहुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
राष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको क्रममा अमेरिकाको न्यूयोर्कमा उहाँहरूबीच भेट तथा साइडलाइन वार्ता भएको हो। भुटानका प्रधानमन्त्री तोग्बेले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेको तस्विर सामाजिक सञ्जालमा सेयर गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। साथै उहाँले यो दुःखको घडीमा भुटानको साथ रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा समेत व्यक्त गर्नुभयो। राष्ट्रमन्त्री खनालले नेपालका लागि भुटानबाट प्राप्त सहयोग तथा साथका लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै व्यापार, उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार लगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि उहाँहरूबीच कुराकानी भएको छ। महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल हिजो न्यूयोर्क पुग्नु भएको हो। यसैबीच परराष्ट्रमन्त्री खनाल र युरोपेली सङ्घ युकी कार्यकारी उपाध्यक्ष टेरेसा रिभेरा बीच पनि भेटवार्ता भएको छ। त्यस्तै परराष्ट्रमन्त्री खनालले पोल्यान्डका उप प्रधानमन्त्री तथा विदेश मन्त्री राडोल्स सिकोर्स्कीसँग पनि भेटवार्ता गर्नुभएको छ। भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब रुपियाँ भन्दा धेरैको क्षति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोलीले पर्यटन मन्त्री खड्गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड 45 लाख 76 हजार रुपियाँ बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदनका अनुसार बाढी तथा पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटन व्यवस्थापनमा प्रभाव परेको र यसले ठूलो क्षति पुगेको उल्लेख छ। क्युआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी होटल क्षेत्रमा 19 अर्ब 56 करोड 4 लाख, गरी वैदेशिक पर्यटन आमदानीमा 14 अर्ब 60 करोड 24 लाख, पर्यटक व्यवस्थापनमा 12 अर्ब 26 करोड 84 लाख रुपियाँ बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार, गाडी, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यवसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, ऱ्याफ्टिङ तथा अन्य विभिन्न क्षेत्रमा पनि क्षति पुगेको संयोजक धमलाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: जानुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू काठमाडौँको त्रिपुरेश्वरमा हिजो बिहान बसमा भएको आगजनीबाट घाइते भएका बसका चालकको उपचारको क्रममा ज्यान गएको छ किर्तिपुरमा रहेको जलन अस्पतालमा उपचाररत बसका चालकको गैराती ज्यान गएको हो आगोले चालकको शरीरको झन्डै 90% भाग जलेकोले ज्यान जोगाउन कठिन भएको अस्पतालले जनाएको छ B2K 4274 नम्बरको बसका चालकले आफ्नै गाडीभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ तर बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ जिल्ला प्रशासन कार्यालय काठमाडौँले घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरीको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको हो बसमा भएको आगजनीबारे छानबिन गर्न गठित समितिको सदस्यमा प्रहरी वीर्त कालीमाटीका प्रहरी नायब परीक्षक नरेश सिंह काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक शैलेन्द्र कुमार भट्ट राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि भीमज्वाला राई र रिद्धि सिद्धि यातायात प्रणालीका प्रतिनिधि लव केसी रहनु भएको छ त्रिपुरेश्वरमा रिद्धि सिद्धि यातायातको बसका चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेका विषयमा पुर्जी काट्न खोज्दा विवाद भएको थियो यो विवादपछि बसमा आगजनी भएको थियो छानबिन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउने र 7 दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेश गर्नेछ अब विदेशको खबर संयुक्त राष्ट्रसङ्घको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ आजदेखि 1 हप्तासम्म चल्ने बहसमा विश्वका राष्ट्र तथा सरकार प्रमुख र उच्च स्तरीय प्रतिनिधिले सहभागिता जनाउँदैछन् संयुक्त राष्ट्रसङ्घका अनुसार झन्डै 130 राष्ट्र तथा सरकार प्रमुख प्रत्यक्ष रूपमा सहभागी हुँदैछन् यस वर्षको महासभाको मुख्य नारा विश्वासको पुनर्स्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घ रहेको छ महासभाको 81 औं अधिवेशनको अध्यक्षता बङ्गलादेशका खालिलुर रहमानले गरिरहनु भएको छ उच्च स्तरीय बहसको क्रममा शान्ति तथा सुरक्षा दिगो विकास जलवायु परिवर्तन समुद्री सतह वृद्धि महामारीको तयारी लगायत विश्वव्यापी विषयमा छलफल हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ भोलि जलवायु कार्य र न्यायोचित रूपान्तरण सम्बन्धी उच्च स्तरीय बैठक तथा पर्सि समुद्री सतह वृद्धिबाट उत्पन्न हुने जोखिमबारे उच्च स्तरीय बैठक हुँदैछ 81 औं महासभाको नियमित अधिवेशन भने यसअघि नै सुरु भइसकेको छ अब खेल खबर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 अभ्यास खेल खेल्ने भएको छ आइसिसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौट एकको तयारीका लागि भुटानको राष्ट्रिय टोली पोखरा आउने र त्यस क्रममा 4 अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ भुटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट सङ्घ क्यान 11 2-2 अभ्यास खेल खेल्नेछ यी खेल पोखरा क्रिकेट मैदानमा 11, 12, 14 र 15 गते हुने तालिका छ आइसिसी T20 विश्वकप एसिया उपक्षेत्रीय छनौट October 5 14 मलेसियामा हुँदैछ यो छनौटमा भुटान सहित 7 टोली सहभागी हुनेछन् चारभन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै परराष्ट्र मन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोग्बे बीच भेटवार्ता भोटेको सिबाडीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रुपियाँ भन्दा धेरैको क्षति पर्यटन पूर्वाधार होटल पदमार्ग लगायत प्रभावित संयुक्त राष्ट्रसङ्घको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै र भुटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 अभ्यास खेल खेल्ने
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू होने सा सातै दिन 24 घण्टा 01-597-1222 में कॉल गर्नु हुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नु हुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: आपको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणि चूड़ को काक,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाढा,
3: शहर बाट नजिकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्गानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको टेकुमा प्लास्टिक गोदाममा आगलागी भएको छ। हिजो बेलुका काठमाडौँ महानगरपालिका 12 को फोहोर मैला व्यवस्थापन केन्द्र छेउमै रहेको प्लास्टिक गोदाममा आगलागी भएको हो। काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो निभाएका छन्। प्रहरीले 2 दमकलको सहयोगमा आगो निभाएको जनाएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन। अर्थात् इन्द्र जात्राको अवसरमा बसन्तपुरको माझुदे गाउँ अगाडि प्रदर्शनका लागि राखिने श्री स्वच्छन्द भैरवको खट पुनर्निर्माण गरिँदैछ। खट जीर्ण भएको र प्रयोग गरिएका काठ मक्किए र कमजोर हुँदै गएपछि काठमाडौँ महानगरपालिकाले हनुमानडोका दरबार संरक्षण कार्यक्रमबाट मौलिक र आकर्षक स्वरूपमा खट पुनर्निर्माण गराएको हो। 29,83,000 रुपियाँ लागतको खर्च अनुमान गरिए पनि सार्वजनिक खरिद प्रक्रियाबाट 20,16,000 रुपियाँमा खटको पुनर्निर्माण गराइएको छ। यो खटमा स्वच्छन्द भैरवको मूर्ति राखेर इन्द्र जात्रा अवधिका 8 जुहा बहालका वज्राचार्यहरूले माझुदेको अगाडि पूर्वतर्फ प्रदर्शन गर्ने परम्परा छ। यस वर्षको माधव घिमिरे पुरस्कार वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई प्रदान गरिने भएको छ। नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञान विज्ञानको उन्नयनका लागि विक्रम सम्वत 2053 सालमा स्थापना गरिएको मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले राष्ट्रकवि माधव प्रसाद घिमिरेका नाममा स्थापित पुरस्कार वरिष्ठ गीतकार रिजाललाई प्रदान गर्न लागेको जनाएको छ। यो पुरस्कारको राशि 1,00,000 रुपियाँ रहेको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, छोराहरू इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी 27,00,000 अक्षय कोष स्थापना गर्नुभएको छ। र नेपाल आँखा अस्पताल र सिद्धार्थ बैङ्क बीच विपन्न ज्येष्ठ नागरिक, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका नागरिकको निशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रियाका लागि सहयोग उपलब्ध गराउने विषयमा सम्झौता भएको छ। सम्झौता अनुसार बैङ्कले कार्यक्रम सञ्चालनका लागि अस्पताललाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनेछ। अस्पतालले समुदायमा पुगेर आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन गर्नेछ। अस्पतालका प्रमुख कार्यकारी अधिकारी धर्मराज गोसाईका अनुसार कार्यक्रम यही आर्थिक वर्षदेखि 87-88 सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशको समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ। पहिलो वर्ष गण्डकी प्रदेशमा कार्यक्रम सञ्चालन गरिनेछ। बिहान 9 राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। शुक्रबारदेखि 3 ठुलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठुलो पानी पर्ने सम्भावना। किर्तिपुरको बर्न अस्पतालमा उपचाररत बसका चालकको ज्यान गयो। आगजनीबारे छानबिनका लागि समिति गठन। र काठमाडौँको टेकुमा प्लास्टिक गोदाममा आग लागि। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565542
6: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
7: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
8: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
0: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
8: प्रोप्राइटर नरेश महतो गीता महतो
0: सम्पर्क 9765073089 9804446182 र 9491295225

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 5 94

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 5570 53।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
3: इट्स 10 o'clock अहिले 10 बजेको छ।
4: नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। काठमाडौँको त्रिपुरेश्वरमा सोमबार आफैले बसमा आगो लगाउँदा मृत्यु भएका बस चालकको वास्तविक परिचय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। चालकको साथमा रहेको सवारी चालक अनुमति पत्रको आधारमा घटना लगत्तै प्रहरीले चालकलाई काभ्रे ठेगाना भएका 25 वर्षीय दावा लामा भनेको थियो, तर पछि मृतकको वास्तविक परिचयप्रति अन्यल र आशंका सिर्जना भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन्। सोमबार दिउँसो 12:30 बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको B5K4274 नम्बरको बसमा आग लागे भएको थियो। ट्राफिक प्रहरीसँग सामान्य विवाद हुँदा चालक आफैले बसमा आगो लगाएका प्रहरीको भनाई छ। उक्त आगजनीमा परेर गम्भीर घाइते भएका चालकलाई उपचारको लागि किर्तिपुल अस्पताल अर्थात वन अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरीले बस चालक काभ्रेको पनौतीका 25 वर्षीय दावा लामा भनेर परिचय दिए पनि थप अनुसन्धानका क्रममा चालकको वास्तविक परिचयप्रति अन्यल उत्पन्न भएको छ। एसपी भट्टराईका अनुसार घटना लगत्तै एकजना व्यक्ति केही साथीहरू सहित आफू चालकको दाजु भनेर अस्पताल पुगेका थिए, तर नामको विषयमा विवाद भएपछि उनीहरू त्यहाँबाट हिँडेका छन्। त्यसपछि अहिलेसम्म कोही आफन्त अस्पताल गएका छैनन्, सब अस्पतालमै छ, एसपी भट्टराईले भनेका छन्। आफन्त नआउँदा सब बुझ्ने मान्छे नभएको उनले बताएका छन्। आफन्त हौ भन्दै आएका केही मान्छे पनि घाइतेको नाम फोन नम्बर ड्राइभिङ लाइसेन्स जस्ता विषयमा लफडा भएपछि फर्किएका छन्। भट्टराईले भने ती चालकको साथमा रहेको ड्राइभिङ लाइसेन्स भएको नम्बरमा फोन गर्दा अर्कै व्यक्तिले फोन रिसिभ गरेर आफू आगलागीमा नपरेको र आफ्नो लाइसेन्स हराएको भन्ने पूरा गरेका विषयहरू पनि सार्वजनिक रूपमा आएको एसपी भट्टराईको भनाइ छ। चालकको साथमा रहेको ड्राइभिङ लाइसेन्समा भएको नम्बरमा फोन गर्दा फोन उठाउने व्यक्तिले मेरो लाइसेन्स हराएको छ भनेका छन्। उता घाइते चालकलाई भेट्न भनेर अस्पताल पुगेका मान्छेहरू सम्पर्क विहीन भएपछि चालकको वास्तविक परिचयप्रति अन्यल सिर्जना भएको छ। दाबा लामा भनिएका मृतक चालकको साथमा रहेको लाइसेन्समा रहेको नम्बरमा फोन गर्दा उता बोल्ने व्यक्तिले आफू ललितपुरको बागमती गाउँपालिका 7 को बासिन्दा भएको बताएको समेत प्रहरीले जनाएको छ। एसपी भट्टराईले मृतक चालकको साथमा भेटिएको अस्पतालको पूर्जामा भने अर्जुन ब्लोन लेखिएको समेत पाइएको बताएका छन्। भट्टराईका अनुसार घाइतेलाई भेट्न सोमबार साँझ अस्पताल पुगेका एक व्यक्तिले आफू घाइते चालकको दाजु भएको बताएका थिए। यस्ता विषय छानबिन र अनुसन्धानकै क्रममा रहेको समेत प्रहरीले जनाएको छ। प्रहरीले चालक अनुमति पत्रमा जे नाम फेला पर्यो त्यही भन्ने भयो, एसपी भट्टराईले स्पष्ट पारेका छन्। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित सेयर कारोबार सञ्चालन हुने भएको छ। नेप्सेका 72 वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो। नेप्सेका अनुसार डेटा हबमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकाले कारोबार नियमित गर्न लागि हो। डेटा हबमा असोज 4 गते बिहानदेखि प्राविधिक समस्या आएपछि नेप्सेले असोज 5 गते सोमबार नियमित सेयर कारोबार स्थगित गरेको थियो। डेटा सेन्टरको समस्या कायम रहेको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार स्थगित गर्न नेप्से समक्ष निवेदन दिएको थियो। सोही निवेदनका आधारमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली अनुसार असोज 5 गतेको नियमित कारोबार स्थगित गरेको थियो। एक दिन कारोबार स्थगित भएपछि डेटा हबको प्राविधिक समस्या समाधान भएको जानकारी सँगै आजदेखि सेयर बजार नियमित कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। आज बस्ने प्रतिनिधि सभाको बैठकका लागि निर्धारित कार्यसूची आकस्मिक रूपमा हटाइएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारका अनुसार आकस्मिक कारणले आजका लागि निर्धारित कार्यसूची हटाई संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको छ। यसअघि अर्थमन्त्री डाक्टर वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। संयुक्त राष्ट्र संघको एकासी महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको जहाज मार्फत आज दिउँसो 4:15 बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधि मण्डलमा शाहका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई यही असोज 8 गते सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माण अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्ने तयारी गरेका छन्। महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा एउटा टोली गत आइतबार नै न्यूयोर्क पुगिसकेको छ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ। महासभामा सहभागी भएर प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्कने तालिका छ। प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो। विद्युत महसुलमा भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लीले कुनै भेटघाट र छलफल नगरेको दावी उहाँको सचिवालयले गरेको छ। अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना मंगलबार सोमबार साँझ विज्ञप्ति जारी गरी प्रचार प्रसार गरिए जस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल नगरेको दावी गरेका हुन्। उनले लेखेका छन्, विद्युतको भ्याट सन्दर्भमा माननीय अर्थमन्त्रीज्यूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राख्नु भएको धारणा अनुसार यस विषयको थप सहजीकरण र उपभोक्तालाई राहत दिने सन्दर्भमा माथतका निकायबाट छलफल र अध्ययन भइरहेको स्पष्ट पार्न चाहन्छौं। उनले यस विषयमा कुनै भेटघाट र छलफल नगरेको दावी समेत गरेका छन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 0974 46 142 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौं जडीबुटीबाट बनेको अखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: हृदरोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
4: नेपालीपनको आभास, नेपाली मनको आवाज।
5: सुन हिउँ चुली पहाड पहरा, सुन भेरु पागल एक बेसी सारा सुन।
4: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। राजनीतिक विश्लेषक भरत मणिदहालको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा मंगलबार सुनवाईका लागि पेशी तोकिएको छ। दहाललाई आइतबार प्रहरी लिमुरङको बेलबारीबाट पक्राउ गरेको थियो। आफ्नो युट्युब च्यानल मार्फत भू राजनीतिक र उच्च राजनीतिक व्यक्तिहरूको बारेमा भ्रामक प्रचार गरेको कसुरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। दहालकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन्। उक्त रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले सुनवाईका लागि पेशी तोकिएको हो। त्रिपुरेश्वरमा सोमबार बसभित्रै आत्मदाह प्रयास गरेका चालकको उपचारकै क्रममा मृत्यु भएको छ। सोमबार बेलुका नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ, तर चालकको पूरा विवरण अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। काठमाडौँ प्रहरी परिसरका एसपी दानबहादुर थापाका अनुसार चालकको नाम नै पहिचान हुन सकेको छैन। हिजो बेलुका नै उपचारका क्रममा मृत्यु भएको हो थापाले भने, तर अहिलेसम्म न कोही आफन्त सम्पर्कमा आएका छन् न त चालकको पहिचान नै हुन सकेको छ। यसअघि उनको साथमा दावा लामा नामका कागजात फेला परेको आधारमा प्रहरीले सोही जानकारी गराएको भए पनि उनी दावा हुन्की होइनन् भन्ने पुष्टि हुन नसकेको समेत प्रहरीले बताएको छ। आफन्त कोही सम्पर्कमा आएका छैनन् थापाले भने, नाम नै पहिचान हुन सकेन। आफन्त कोही नआइसकेपछि म नजिकको दाई हुँ भन्दै हिजो एकजना सम्पर्कमा आएका छैनन् प्रहरीले भनेको। काठमाडौँको त्रिपुरेश्वरमा सोमबार बसमा आग लागि हुनअघि उक्त बसका चालक र ट्राफिक प्रहरी बीच विवाद भएको पाइएको छ। रिद्धि सिद्धि यातायातको B5X4276 नम्बरको बसका चालक 25 वर्षीय दावा लामा भएको प्रहरीले जानकारी गराएको थियो। ट्राफिक प्रहरी बीच जरिवानालाई लिएर विवाद भएको भिडियो सामाजिक सञ्जालमा यति बेला भाइरल भएको छ। त्रिपुरेश्वर स्थित चोकमा चालक लामा र ट्राफिक प्रहरी बीच विवाद भएको देखिएको प्रहरीले जनाएको थियो। यसको केही समयपछि चालकले गाडी त्रिपुरेश्वर चोकबाट केही अगाडि राहदानी विभागको भवन नजिकको बस स्टपमा रोकेका थिए। त्यही रोकिरहेको बसमा सोमबार मध्याह सभा 12 बजेतिर आग लागि भएको थियो। आग लागिमा परिचालक गम्भीर घाइते भएका थिए। उपचारको लागि उनलाई किर्तिपुर वन अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भए पनि अहिलेसम्म शनाखत हुन नसकेको प्रहरीले बताएको छ। किर्तिपुर अस्पतालकी डाइरेक्टर निजिना ताम्रा कारका अनुसार गए राति करिब 7 बजेतिर उनको मृत्यु भएको हो। आग लागिबाट उनको शरीरको 97% भन्दा बढी भाग जलेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: एमालेको जारी केन्द्रीय कमिटिको तेस्रो बैठक लम्बिएको छ। कार्यसूचीमाथि नेताहरूले आपत्ति जनाएपछि भोलि बुधबार बिहान सचिवालय बैठक बस्ने र बिहिबार मात्र केन्द्रीय कमिटि बैठक अन्त्य गरिने भएको छ। केन्द्रीय कार्यालय स्रोतका अनुसार भोलि बिहान सचिवालय बैठकले कार्यसूची अनुमोदन गरेपछि दिउँसो 1 बजेदेखि केन्द्रीय कमिटि बैठक शुरू हुने भएको छ। बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि सबैको भनाइ राख्न समय दिइने र बिहिबार बेलुकीसम्म बैठक समापन गर्ने तयारी रहेको समेत स्रोतले जनाएको छ। रुसको संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले 2/3 भन्दा बढी बहुमत हासिल गरेको छ। लगभग पूर्ण आधिकारिक नतिजा अनुसार कडा नियन्त्रण र सीमित विपक्षीय सहभागिताबीच सम्पन्न निर्वाचनमा युनाइटेड रसियाले 57.83% मत पाएको छ। पार्टीले 450 सदस्य तल्लो सदन स्टेट डुमामा 355 सीट जितेको अल जजिराले जनाएको छ। आइतबार सकिएको 3 दिने मतदानपछि सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार युनाइटेड रसियाले 2021 निर्वाचनमा 49.8% मत भन्दा उल्लेख्य रूपमा बढ़ी मत प्राप्त गरेको हो। 2001 गठन भएदेखि रूसी राजनीतिमा वर्चस्व कायम गर्दै आएको यो पार्टीले स्टेट डुमामा संवैधानिक बहुमत कायम गरेको छ। 2022 रूसी सेनाले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेपछि भएको यो पहिलो संसदीय निर्वाचन हो। साथै रूसले 2022 कब्जा गरी रूसमा गाभेको दावी गरेका 4 युक्रेन क्षेत्रका बासिन्दालाई मतदानमा सहभागी गराइएको पनि यो पहिलो संसदीय निर्वाचन हो। केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पाम्फिलोभाले रूसमा दर्ता भएको एकमात्र युद्ध विरोधी पार्टी याब्लोकोले राष्ट्रिय स्तरमा कुनै पनि सीट नजितेको समेत बताएकी छन्। र नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदको आफ्नो पहिलो खेलमा थाइल्याण्ड विरूद्ध 46-43 रोमाञ्चक जित निकालेको छ। मंगलबार टोकाई सिटिजन जिम्रे सियममा समूह अन्तर्गत खेलमा नेपालले शानदार पुनरागमन गरेको थियो। पहिलो हाफ 15-24 गुमाएको नेपालले दोस्रो हाफ सहजै 31-19 आफ्नो पक्षमा पारेको। नेपालले रेड र ट्याक लबाट 25, बोनसबाट 17 र अल आउटबाट 4 अङ्क जोडेको छ। अब नेपालले भोलि अर्थात् बुधबार चाइनिज ताइपेईको सामना गर्नेछ। आज बस्ने प्रतिनिधि सभाको बैठकका लागि निर्धारित कार्यसूची आकस्मिक रूपमा हटाइएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारका अनुसार आकस्मिक कारणले आजका लागि निर्धारित कार्यसूची हटाई संयुक्त राष्ट्र संघीय सामुद्रिक कानूनी सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको जनाइएको छ। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: भाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुखति फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: I love you भन्न न प्लीज
2: भन्दिन
1: भन्न न प्लीज
2: भन्दिन
1: तिमीले भन्नु पर्छ
2: भन्दिन म मैले पनि भन्दिन

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
0: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार सुरु। आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली कडी रोड अन्तर्गत छारे भिरको पहिरो पन्छ्याउन समस्या। भिरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाँटी घान्द्रुक सडक खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरैजसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरुष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय सुरुवात। नेपाल खबरमा अब पूरा खबर। संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्युयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्युयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेट गर्नुहुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यसैबीच आज प्रधानमन्त्री शाह न्युयोर्क जाँदा तिरुवनन्तराष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे, तर प्रधानमन्त्री शाह न्युयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान गर्ने क्रममा र फर्किँदा पनि तिरुवनन्तराष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री शाह आज बेलुका कतार एयरवेजबाट दोहा हुँदै न्युयोर्क जाने कार्यक्रम छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित सेयर कारोबार सुरु भएको छ। नेप्सेका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर अर्थात् डेटा हब प्रणालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन भएको हो। डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो नियमित सेयर कारोबार स्थगित गरेको थियो। नेपाल धितोपत्र बोर्डले प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन समेत दिएको छ। धितोपत्र बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्तो समस्या दोहोरिन नदिन गर्नुपर्ने सुधारसहितको प्रतिवेदन यही असोज 12 गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले जानकारी दिनुभयो। प्राविधिक पक्ष तथा कारोबार नै स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उप कार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनको आधारमा आउँदा दिनमा धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढाउने जनाएको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका 2 रिप नजिकैको छारे भिरमा पहिरोसँगै ढुङ्गा पन्छ्याउन समस्या भएको छ। 2 ठाउँबाट पहिरो खसेपछि झन्डै 100 मिटर सडकमा ठुल्ठुला ढुङ्गा थुप्रिएका छन्। सडकमा खसेका ढुङ्गा सामान्य स्काभेटरले हटाउन नसकिने भएकोले विस्फोट गराएर फुटाल्नुपर्ने अवस्था आएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार ड्रिल मेसिनको प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ। सडक खुलाउन निरन्तर काम भइरहेको तर झन्डै 1 हप्ता लाग्ने देखिएको आयोजना कार्यालयले जनाएको छ। नियमित आवत जावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर सडकको भिरतर्फ डोरी लगाई भर्याङ समेत बनाई वारपार गरिरहेका स्थानीय बासिन्दा कमल बुढाले बताउनु भएको छ। सडक अवरुद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवत जावत गर्ने यात्रु तथा गाडी प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण अवस्थामा यात्रुलाई भिरबाट आवत जावत नगर्न आग्रह समेत गर्नुभएको छ। गएको शुक्रबार दिउँसो सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मान सरोवर दर्शन गर्न जाने यात्रुहरू अल्पत्र परेका छन्।
मोदी खोला र किमरुङ खोला क्षेत्रमा पटक पटक आएको बाढीका कारण अवरुद्ध पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सडक खुलेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने चर्चित पर्यटकीय स्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यो सडक गएको साउन 28 गतेदेखि अवरुद्ध थियो। सडकको प्रारम्भिक पुनर्निर्माण तथा मर्मत कार्य हिजो बेलुका सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। अन्नपूर्ण 8 को बिरेठाटी एबीसी र पुन हिल तथा घोडे पानीको प्रवेशद्वार हो। बिरेठाटीमा मोदी खोलाको कटानले 100 मिटर पक्की सडक बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने डेटा हबको समस्या समाधानपछि नेप्सीमा आजदेखि नियमित कारोबार सुरु लगायतका खबरहरू प्रस्तुत गर्यौं नेपाल खबरमा अब थप खबरहरू सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन अन्तरिम आदेश दिएको छ हिजो न्यायाधीश दुई नहकुल सुवेदी र शान्ति सिंह थापा संयुक्त इजलासले हत्कडी लगाउनै पर्ने अवस्था नदेखिएका व्यक्तिको हकमा अन्यथा कानुनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम उसको व्यवहार आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायत वस्तुगत अवस्थाको विश्लेषण गरी हत्कडी प्रयोग नगरी नहुने अनिवार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हत्कडी लगाउन सकिने जनाएको छ रोशन आवजी समेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो आज सुन चाँदीको भाव घटेको छ सुन आज तोलामा 1,700 रुपियाँले घटेको हो सुन आज तोलाको 3,02,200 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ हिजो सुन तोलामा 1,300 रुपियाँले घटेर तोलाको 3,03,900 रुपियाँमा कारोबार भएको थियो त्यस्तै आज चाँदीको भाव तोलामा 30 रुपियाँले घटेको छ चाँदी आज तोलाको 4,775 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ अब विदेशको खबर जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गएको छ पाँचजना घाइते भएका छन् अरू केही मानिसको अवस्था थाहा हुन सकेको छैन आँधी आज बिहानसम्म जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढ्यो जापानको मौसम विज्ञान विभागले यसअघि तत्काल जीवनका लागि खतरा भन्दै विभिन्न चेतावनी जारी गरेको थियो तर आँधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिम सम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएच केले उल्लेख गरेको छ तीव्र हावाहुरीका कारण विद्युत सेवा उडान र रेल सेवा प्रभावित भए जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले सामाजिक सञ्जाल एक्समा आँधीले गरेको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ तर आफू पूर्व निर्धारित योजना अनुसार अमेरिकाको भ्रमणमा जाने उल्लेख गर्नुभएको छ अब खेल खबर जापानको नागोया आइचीमा चलिरहेको विश्व एसियाली खेलकुद एसियाड अन्तर्गत पुरुष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग 58-43 अङ्कले पराजित भएको छ आज बिहान भएको खेलमा नेपालले पहिलो हाफमा 17 अङ्क जोड्दा पाकिस्तानले 30 अङ्क बनायो त्यस्तै दोस्रो हाफमा नेपालले 26 अङ्क थप्दा पाकिस्तानले 28 अङ्क जोड्यो नेपालले दुवै हाफमा कुल 43 अङ्क बनाउँदा पाकिस्तानले 58 अङ्क जोड्दै 15 अङ्कको जित निकालेको हो पहिलो खेलमा नेपालले थाइल्यान्डसँग 59-48 अङ्कले हार बेहोरेको थियो त्यस्तै महिला कबड्डीमा भने नेपालले विजय सुरुवात गरेको छ आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई 46-43 पराजित गरेको हो यस्तै कराँतेको महिला टिम काताको कासे पदक प्रतिस्पर्धामा नेपाल पराजित भएको छ रिपिचेज प्रतिस्पर्धामा नेपाल चाइनिज ताइपेसँग 5-0 पराजित भएको हो त्यसअघि क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 नै पराजित भएको थियो भियतनामले सेमी फाइनलमा चाइनिज ताइपेलाई हराएपछि नेपालले रिपिचेजमा मौका पाएको हो यस्तै पौडी को महिला तर्फको 100 मिटर फ्री स्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन् उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार सुरु। आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली करिडोर अन्तर्गत छारे भिरको पहिरो पन्छ्याउन समस्या। भिरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सडक खोलियो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुवानका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरैजसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरुष टोली पाकिस्तानसँग पराजित, महिलाको विजयी सुरुवात। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: हृदरोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509484 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: मानिस अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
2: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855 63172 र 9852 12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर,
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9820235212।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7071 र 0855 7073 53।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 0855 5560 4640।
3: It's 1 o'clock. अहिले 1 बजे को छ।
4: नेपाली रेडियो नेटवर्कको दिउँसो 1 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। भोटे कोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका अन्यन्त्र बसोबासको विकल्प नभएका परिवारलाई पुनस्थापना गर्न 277 किता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनस्थापनाका लागि सम्भावित जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्रालयमा पेश गरेको हो। समितिका अनुसार पहिचान गरिएका 277 किता जग्गाको कुल क्षेत्रफल 3279 रोपनी 2 पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा 177 किता, नुवाकोटमा 94 किता र धादिङमा 6 किता जग्गा पहिचान गरिएको छ। क्षेत्रफलका आधारमा भने नुवाकोटमा सबैभन्दा धेरै 2665 रोपनी 6 आना 1 पैसा 1 दाम, रसुवामा 591 रोपनी 9 आना 1 पैसा र 2 दाम र धादिङमा 22 रोपनी 3 पैसा 1 दाम जग्गा पहिचान गरिएको प्रतिवेदनमा उल्लेख छ। पहिचान गरिएका जग्गामा सरकारी तथा सार्वजनिक प्रकृतिका जग्गासँगै निजी वन नेपाल विद्युत प्राधिकरण सरकारी विद्यालय सिँचाइ तथा निकुञ्ज अन्तर्गतका जग्गा समेत छन्। ठूलो हिस्सा सरकारी र वन क्षेत्रको जग्गा रहेको समितिको अध्ययनले देखाएको छ। समितिले पुनस्थापनाका लागि सुरक्षित स्थानलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले जारी गरेको सूचनामा क्यान्सर पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। लमजुङ क्वाला सोथार गाउँपालिका 9 गिलुङमा 1500 आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको 5 वर्ष बितिसक्दा पनि 13.37% काम भएको छ। 2 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी 2078 साल साउन 19 गते निर्माण सम्झौता भएको थियो। अस्पताल निर्माणको काम 2081 साल असारदेखि रोकिएको छ। काम रोकिए पनि पटक पटक थपिँदै आएको छ। पछिल्लो पटक गत भदौमा 3 महिनाका लागि म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायले काम गर्ने भन्दै पटक पटक म्याद थप्दै गए पनि अपेक्षित रूपमा प्रगति हुन सकेको छैन। हालसम्म करिब 1,83,00,000 बराबरको काम भएको उहाँले जानकारी दिनुभयो। गाउँपालिकाका सब इन्जिनियर प्रकाश शेरचनका अनुसार अस्पताल भवनको भुइँतला ढलानको काम भएको छ। त्यसपछि निर्माण रोकिएको उहाँले बताउनुभयो। उहाँका अनुसार निर्माण सम्झौताको 2 वर्षसम्म पनि कामले अपेक्षित गति लिन सकेको थिएन। उक्त अवधिमा करिब 5-6% मात्रै काम भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सेफ्टी वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। हिजो त्रिपुरेश्वरमा रिद्धि सिद्धिको बसभित्र आत्मदाह गर्ने युवक अर्जुन दोङ भएको खुलेको छ। यसअघि प्रहरीले उनी दाबालामा भएको बताए पनि वास्तविक पहिचान अहिले खुलेको हो। मृतक दोङ मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 3 हुन्। करिब 22 वर्षे दोङका दुई श्रीमती र एक छोरा रहेको पनि पुष्टि भएको छ। उनको उपचारका क्रममा किर्तिपुर स्थित बर्न अस्पतालमा राति निधन भएको प्रहरीले जनाएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा साहित्य कला संस्कृति दर्शन र ज्ञान विज्ञान सम्बन्धी पुस्तक प्रवर्धनका लागि वृहत प्रदर्शनी गर्ने भएको छ। पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशक बीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले असोज 9 गतेदेखि 18 गतिसम्म कमलदी स्थित प्रतिष्ठान परिसरमा पुस्तक प्रदर्शनी 2083 आयोजना गर्न लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। प्रदर्शनीमा 40% सहुलियतमा पुस्तक बिक्री गरिने प्रतिष्ठानले जनाएको छ। र धनकुटामा प्रहरीले छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित 3 पक्राउ गरेको छ। धनकुटा नगरपालिका वडा नम्बर 9 मूलघाटमा प्रहरीले चेक जाँचका क्रममा 2 लागू औषध सहित पक्राउ गरेको हो। प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश नम्बर 102001J4519 नम्बरको विद्युतीय गाडी चेक जाँच गर्दा सिटमुनि राखिएको कपडाको झोलाबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ क्याप्सुल र ट्याब्लेट बरामद गरेको जनाएको छ। बरामद गरेको खैरो पदार्थको तौल प्लास्टिक बाहेक 1 ग्राम 230 मिलिग्राम रहेको छ। घटनामा भोजपुरको टेम्के मैयुङ गाउँपालिका वडा नम्बर 1 22 वर्षीय भोला राई र भोजपुर नगरपालिका वडा नम्बर 6 24 वर्षीय परवीन राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जित कारले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

हो हमले ओए देखाउने हो हमले देखाउने हो हमले ओए देखाउने हो हमले यस्तो बिहेकार

0: हुन्छ।
1: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
0: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।

0: घिउ कुमारी कागती चिउरी चन्दन निम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 54584, 98651 54998।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका संस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
0: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी, पशु स्वास्थ्य प्राविधिक 98458912084।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले असहमति नराखेको बताउनु भएको छ। आज ललितपुरको भनी मण्डलमा जारी केन्द्रीय कमिटिको बैठकमा आफ्नो धारणा राख्दै पोखरेलले अध्यक्ष केपी ओलीसँग काम गरिरहेको अवस्थामा आफूले अध्यक्षमाथि अभियोग नलगाउने स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नुभएको थियो। सही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो। प्रधानमन्त्री शाह मंगलबार साँझ 7 बजे संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा यही असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रवादी सचेतक क्रान्ति शिखा धितालले यातायात क्षेत्रको व्यतिथि र चालकहरूको मनोसामाजिक अवस्थाबारे अध्ययन गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा सचेतक धितालले सार्वजनिक यातायात क्षेत्रमा देखिएका गम्भीर समस्या र त्यहाँ कार्यरत चालकहरूको सुरक्षाबारे अध्ययन गर्न सरकारलाई आग्रह गर्नुभएको हो। उहाँले पछिल्लो समय त्रिपुरेश्वर लगायतका स्थानमा भएका घटनाहरूले यातायात क्षेत्रको व्यतिथि र चालकहरूको मनोसामाजिक अवस्थाको उजागर गरेको बताउनुभयो। सांसद धितालले समय अघि त्रिपुरेश्वरमा सवारी चालक अर्जुन दोङको बसभित्रै भएको दुःखद निधनको घटनाले यातायात क्षेत्रको सुरक्षा र ट्राफिक प्रहरीको नियमन प्रणालीमाथि नै प्रश्नचिन्ह खडा गरेको बताउनुभयो। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका अन्यन्त्र बसोबासको विकल्प नभएका परिवारलाई पुनस्थापना गर्न 277 किता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनस्थापनाका लागि सम्भावित जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्रालयमा पेश गरेको हो। समितिका अनुसार पहिचान गरिएका 277 कित्या जग्गाको कुल क्षेत्रफल 3279 रोपनी 2 पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा 177 कित्या, नुवाकोटमा 94 कित्या र धादिङमा 6 कित्या जग्गा पहिचान गरिएको छ। क्षेत्रफलका आधारमा भने नुवाकोटमा सबैभन्दा धेरै 2665 रोपनी 6 आना 1 पैसा 1 दाम रसुवामा 591 रोपनी 9 आना 1 पैसा 2 दाम र धादिङमा 22 रोपनी 3 पैसा 1 दाम जग्गा पहिचान गरिएको प्रतिवेदनमा उल्लेख छ। पहिचान गरिएका जग्गामा सरकारी तथा सार्वजनिक प्रकृतिका जग्गासँगै निजी वन नेपाल विद्युत प्राधिकरण सरकारी विद्यालय सिँचाइ तथा निकुञ्ज अन्तर्गतका जग्गा समेत छन्। ठूलो हिस्सा सरकारी र वन क्षेत्रको जग्गा रहेको समितिको अध्ययनले देखाएको छ। समितिले पुनस्थापनाका लागि सुरक्षित स्थानलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। पोखराको पिर्की खोलाको खोला घरभित्र निर्माण भएको अनधिकृत संरचना 7 दिनभित्र अनिवार्य रूपमा हटाउन पोखरा महानगरपालिकाले अन्तिम सूचना प्रकाशित गरेको छ। महानगरले असोज 5 गते अन्तिम सूचना जारी गर्दै तोकिएको समयभित्र नहटाएसम्म महानगरपालिका आफैले प्रचलित कानून बमोजिम संरचना हटाउने जनाएको छ। सो बापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै सरकारी बाँकी सरह असुल उप गरिने चेतावनी समेत दिएको छ। पिर्खे खोलाको खोला घरभित्र निर्माण भएका संरचना खाली गराउन यसअघि भदौ 15 गतिसम्म संरचना आफै हटाउने सूचना भए पनि भदौ 10 गतिको भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्ति र निरन्तरको वर्षाका कारण संरचना हटाउने काममा केही ढिलाइ हुन पुगेको महानगरले जनाएको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले जारी गरेको सूचनामा क्यान्सर पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न र गराउन अनुरोध गरिएको छ। र यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण 7 वटा गभर्नरेटबाट करिब 1,30,000 मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन आइओएमका अनुसार विस्थापित मध्ये धेरैजना पटक पटक आफ्नो घर छाड्न बाध्य भएका छन्। आइओएमका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक मान बेलबेसीले यमनमा विस्थापित हुनेको संख्या तीव्र रूपमा बढिरहेको बताएका छन्। उनका अनुसार सेप्टेम्बर 18 सम्म 1,18,086 जना विस्थापित भएकामा त्यसपछिको 3 दिनमा मात्रै थप 11,352 जना विस्थापित भएका छन्। आइओएमको पछिल्लो तथ्याङ्क अनुसार ताइज गभर्नरेटमा सबैभन्दा धेरै मानिस विस्थापित भएका छन्। त्यहाँ मात्रै 73,494 जना विस्थापित भएको जनाइएको छ। यमन सन् 2014 जारी द्वन्द्वका कारण गम्भीर मानवीय संकटमा छ। सन् 2014 हुथी समूहले राजधानी साना सहित देशका केही महत्वपूर्ण क्षेत्रमा नियन्त्रण कायम गरेपछि सन् 2015 अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनलाई हस्तक्षेप गरेको थियो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: हृदरोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी बाढी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज बेलुकी न्युयोर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा, बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण, जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेन्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज मार्फत न्युयोर्क जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको यो प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो। उहाँले सेप्टेम्बर 24 अर्थात् असोज 8 गते महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको असर, जलवायु न्याय, हिमाली तथा न्यून कार्बन उत्सर्जन गर्ने देशका समस्या र पछिल्लो भोटेकोसी बाढीबाट भएको क्षतिका विषय उठाउने तयारी छ। यसपटक प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा त्रिभुवन विमानस्थलमा परम्परागत औपचारिक विदाई समारोह, गार्ड अफ अनर र रेड कार्पेट नहुने भएको छ। भोटेकोसी बाढीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा तामझाम नगर्ने प्रधानमन्त्रीको चाहना अनुसार यस्तो निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ। यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको थियो। सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ। अहिले काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टाको अवधिमा काठमाडौँ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका केही ठाउँहरूमा वर्षा भएको छ। यस्तै कास्की र लमजुङमा पनि सामान्य पानी परिरहेको छ। पछिल्लो 3 घण्टाको अवधिमा सिन्धुपाल्चोकमा 35 मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसमविदहरूका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै गएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली भोलि रातिदेखि पर्सि बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटीय क्षेत्रमा गहिरो न्यूनचापीय क्षेत्रको रूपमा प्रवेश गर्ने सम्भावना छ। यो प्रणालीले नेपालमा रहेको मनसुनी र पश्चिमी वायुसँग अन्तर्क्रिया गर्ने सम्भावना भएकाले ठूलो वर्षा हुने मौसमविदहरूको आकलन छ। मौसम विज्ञान विभागका अनुसार भोलिदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्न सक्ने अनुमान छ। पर्सि 9 गतेदेखि भने असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै 9 गतेदेखि असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको मात्रा अझ बढी हुन सक्ने महाशाखाको आकलन रहेको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ। यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धिताले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो। त्यसै गरी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐन अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै यसप्रति आपत्ति जनाउनु भएको छ। यसैबीच हिजो दिउँसो त्रिपुरेश्वरमा आफूले चलाउने बसमा आगो लगाएर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त, परिवारजन तथा समर्थकहरूले किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानुनी कारवाही गर्न माग गरेका छन्। अस्पताल परिसरमा प्रदर्शन भएपछि अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका तीन सिस्नेरीका 25 वर्षीय दोङले हिजो दिउँसो त्रिपुरेश्वरको राजधानी विभाग नजिकै आफूले चलाउँदै आएको 2542-74 नम्बरको हृदयसित यातायातको बसभित्र आगो लगाएका थिए। आगलागीमा शरीरको झन्डै 90% भाग जलेको अस्पतालले जनाएको छ। यस्तै गएको असारमा त्यही ठाउँमा मुगुका 25 वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको पनि ज्यान गएको थियो। नेकपा एमालेको केन्द्रीय समितिको बैठकको दोस्रो दिन आज निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदनलाई लिएर नेताहरूले प्रश्न उठाएका छन्। ललितपुरको भणिमण्डलमा चलिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन्। बैठकको सुरुमा नेताहरू झपट रावल, कृष्ण भक्त पोखरेल, ठाकुर गैरे र कर्ण थापा लगायतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले प्रतिवेदन बैठकमा वितरण गरी त्यसमाथि समेत छलफल गर्नुपर्ने माग गर्नु भएको छ। नेता गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने बताउनुभयो। यसैबीच एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज समेत बुझाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: लानुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0556943333 4935555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढी मौजदात छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा अहिलेसम्म 11,27,02,60,685 तथा हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ सबै खातामा गरी 15,56,56,28,167 मौजदात रहेको छ हिमपात र निरन्तर वर्षाका कारण मनासलो गएका आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन् 2 हप्तासम्म पनि मौसमले साथ नदिएपछि आरोही घर फर्कन थालेका मनासलो हिमाल नजिकैको चुमनुम्ब्री गाउँपालिका एक सामा गाउँका वडाध्यक्ष कार्मा छेबाङ लामाले राजसलाई बताउनुभयो मनासलो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि 5 फिट बाक्लो हिमपात भएको छ मनसुनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको अनुमान छ विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यसपटक भने 2 हप्तादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामाले बताउनुभयो अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास चलिरहेका बेला ट्रम्पले आज कम्तीमा 11 विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको समाचार संस्था रोइटर्सले जनाएको छ ट्रम्पले राष्ट्रसङ्घ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेज डेनमार्ककी प्रधानमन्त्री मेटे फेड्रिकसन तथा ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फेड्रिक निल्सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ त्यसै गरी उहाँले संयुक्त अरब इमिरेट साउदी अरेबिया त्यसै गरी ओमान बहराइन कुवेत र कतारका प्रतिनिधिसँग पनि सामूहिक भेटवार्ता गर्दै हुनुहुन्छ भेटवार्तामा इरानसँगको युद्ध युक्रेन युद्ध मध्यपूर्वको सुरक्षा अवस्था तथा ऊर्जा र समुद्री मार्गको सुरक्षा लगायतका विषयमा छलफल हुने अपेक्षा छ इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको र यसले अमेरिकी जनजीवनको लागतमा समेत असर पारेको विषय ट्रम्प प्रशासनका लागि चुनौतीपूर्ण बनेको खबरमा उल्लेख छ अब खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मङ्गोलियासँग 16 सेटमा पराजित भएको छ यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुङ्ग्याएको छ जापानमा मङ्गोलियाले नेपाललाई पहिलो सेटमा 25-23 25-17 र 25-13 हरायो नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो समूह चरणमा जापान र इन्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि वरिदातर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो हङकङले नेपाललाई 25-20 25-19 र 28-26 हराएको थियो एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुङ्ग्याएको छ चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक प्रधानमन्त्री शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज बेलुकी न्युयोर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा। बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेन्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित।
4: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौँ। धानलाई मौसम सफा भएपछि मात्र काटौँ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौँ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौँ। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू होने। सातै दिन 24 घंटा 01-597-1222 में कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: साली नदीको शिर,
9: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
9: शहरबाट नजिकै।
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङभित्रका खबरमा तपाईँलाई स्वागत छ। नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा साहित्य कला संस्कृति दर्शन तथा ज्ञान विज्ञान सम्बन्धी पुस्तक प्रवर्धनका लागि वृहत प्रदर्शनी गर्ने भएको छ। पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशक बीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले यही असोज 9 गतेदेखि 18 गतेसम्म कमलादीमा रहेको प्रतिष्ठान परिसरमा वृहत पुस्तक प्रदर्शनी 2083 आयोजना गर्न लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। प्रदर्शनीमा 40% सहुलियतमा पुस्तक बिक्री गर्ने प्रतिष्ठानले जनाएको छ। काठमाडौँ महानगरपालिकाले सडक किनारा, सार्वजनिक ठाउँ, पार्क तथा नदी किनारामा वृक्षारोपण र फूल रोपणको कामलाई निरन्तरता दिएको छ। महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजना मार्फत विभिन्न ठाउँमा नियमित रूपमा बिरुवा रोप्ने, गोडमेल गर्ने, मलखाद राख्ने, पानी हाल्ने तथा संरक्षण गर्ने काम हुँदै आएको छ। महानगरपालिकाले सडक तथा सार्वजनिक ठाउँलाई आकर्षक बनाउने उद्देश्यले फूलका गमला राख्ने काम समेत अघि बढाएको छ। र इन्द्रजात्राको अवसरमा बसन्तपुरको माजु दैग अगाडि प्रदर्शनका लागि राखिने श्री स्वच्छन्द भैरवको खट पुननिर्माण गरिँदैछ। खट जीर्ण भएको र प्रयोग गरिएका काठ मकिए र कमजोर हुँदै गएपछि काठमाडौँ महानगरपालिकाले हनुमान ढोका दरबार संरक्षण कार्यक्रमबाट मौलिक र आकर्षक स्वरूपमा खट पुननिर्माण गराएको हो। 29,83,000 रुपियाँ लागतको खर्च अनुमान गरिए पनि सार्वजनिक खरिद प्रक्रियाबाट 20,16,000 रुपियाँमा खटको पुननिर्माण गरिएको छ। यो खटमा स्वच्छन्द भैरवको मूर्ति राखेर इन्द्र यात्रा अवधिका 8 दिन प्रदर्शन गर्ने परम्परा रहेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा, बङ्गालको खाडीमा विकसित न्यूनचापी प्रणाली थप शक्तिशाली बन्दै आउँदो बिहिबारदेखि काठमाडौँमा प्रज्ञा पुस्तक प्रदर्शनी आयोजना हुने, 40% सहुलियतमा पुस्तक किन्न पाइने र काठमाडौँ महानगरद्वारा सहरी सुन्दरता र हरियाली प्रवर्धनको कामलाई निरन्तरता। अहिलेलाई चार भन्जाङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा।

साइली माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमानेला त छु साइली खोली झरे माछी जालमा।

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4943 580 र 98 550 26 440।
2: It's 4 o'clock. अहिले 4 बजेको छ।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। सर्वोच्च अदालतले सार्वजनिक निकायहरूले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिकहरू लिँदा श्रम ऐन र नियमले तोकेको न्यूनतम पारिश्रमिक भत्ता तथा अन्य सामाजिक सुरक्षा सुविधाहरूभन्दा कम दर रेटमा सम्झौता गर्न वा गराउन नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। अखिल नेपाल सेक्युरिटी मजदुर सङ्घ समेतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा आज सुनवाई गर्दै न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सरकारका निकाय र सम्बन्धित सरकारवालाहरूका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो। गत वैशाख 25 गते भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो। निवेदकहरूले सेक्युरिटी लगायत विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरूले श्रम ऐन 2074 र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074 बमोजिम पाउनुपर्ने न्यूनतम पारिश्रमिक सञ्चय कोष उपदान विदा तथा सामाजिक सुरक्षा योगदान बापतको सुविधा नपाएको र सार्वजनिक खरिद प्रक्रियामा न्यूनतम अङ्क कबुल गर्नेलाई मात्र ठेक्का दिँदा श्रमिकहरू श्रम शोषणमा परेको दावी गर्दै रिट निवेदन दायर गरेका थिए। सार्वजनिक निकायहरूले बोलपत्र आह्वान गर्दा नै श्रम ऐनको प्रतिकूल हुने गरी कम दर रेटमा सम्झौता गर्ने गरेको र यसले संविधान प्रदत्त श्रमिकको उचित श्रम अभ्यासको हक हनन भएको उनीहरूको जिकिर थियो। सर्वोच्च अदालतले नेपालको संविधानको धारा 34 प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा सामाजिक सुरक्षाको हकको प्रत्याभूत गरेको र धारा 51 उपधारा झले मर्यादित श्रमको अवधारणा अनुरूप श्रमिकको अधिकार सुरक्षित गर्ने राज्यको नीति रहेको उल्लेख गरेको छ। सर्वोच्चले व्याख्या गर्दै भनेको छ, संविधानको धारा 34 उपधारा 1 प्रदत्त उचित श्रम अभ्यासको हक केवल श्रमिकको पारिश्रमिक पाउने हकको मात्रै नभई प्रत्येक श्रमिकले मर्यादित र गरिमापूर्व ढङ्गले काम गर्न पाउने हक हो। त्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक समिति माग गर्दै यातायात क्षेत्रका महासङ्घ तथा मजदुर सङ्घ संगठन आन्दोलनमा उत्रिएका छन्। घटनाको सत्य तथ्य पत्ता लगाउन पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा यातायात श्रमिकको पेसागत सुरक्षाको प्रत्याभूति गर्न 6 महासङ्घ तथा सङ्घ संगठनले संयुक्त सङ्घ समिति गठन गरेका हुन्। त्रिपुरेश्वर स्थित आँखा अस्पताल अगाडि B5X4274 नम्बरको बसभित्र चालक दोङले आत्मदाह गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले घटनाको सम्पूर्ण तथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले चालक र ट्राफिक प्रहरी बीच विवाद सुरु भएदेखि आत्मदाहसम्मको घटनालाई सामान्य ट्राफिक कारवाहीको विषयमा मात्र सीमित नगरी सडकमा नियामक निकायको व्यवहार र कार्यशैली समेत जोडेर अनुसन्धान गर्नुपर्ने उल्लेख गरेका छन्। देशभरमै सबैभन्दा धेरै डेङ्गु संक्रमण फैलन थालेपछि बागलुङमा संक्रमणको कारण फैलिरहेको डेङ्गुको भेरिएन्ट पहिचान गर्न विज्ञ टोली परिचालन भएको छ। स्वास्थ्य सेवा विभागका डाक्टर गोकर्ण दाहालको नेतृत्वमा फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त नेपाल प्रहरी लगायतको टोलीले पछिल्लो 2 नमुना संकलनसहित भेक्टर संरक्षण गरिरहेको छ। टोलीले डेङ्गु संक्रमित र संक्रमित नभएका व्यक्तिबीच जोखिममा कारकको तुलना गर्न केस कन्ट्रोल अध्ययन समेत गर्दैछ। धौलागिरी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतका नमुनाको थप परीक्षण गरी डेङ्गुको भेरिएन्ट पहिचान गर्ने काम भइरहेको छ। हालसम्म बागलुङ नगरपालिका 1, 2, र 3 गरिएको प्रारम्भिक संरक्षणमा 77 घरधुरी मध्ये 36 घरमा डेङ्गु सार्ने एडिस लामखुट्टेको लाभा फेला परेको छ। यो कुल घर धुरीको करिब 47% हो। बागलुङमा हालसम्म 1,589 जना संक्रमित भएका छन्। यो तथ्याङ्क सरकारी अस्पतालमा परीक्षण गराएकाहरूको मात्रै हो। निजी क्लिनिकमा परीक्षण गराउनेको संख्या अझ बढिरहेको अनुमान गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। मुस्ताङको घरपोझोङ गाउँपालिका दुई मार्फत स्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ। मुस्ताङमा कृषि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले असोज 3 15 गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन भएको हो। मुलुकमा रसिला र स्वादिला स्याउ उत्पादन गर्दै आएको हिमाल पारीको जिल्ला मुस्ताङमा केन्द्रले स्याउ टिप्ने र खाने मेला आयोजना गरेको केन्द्र प्रमुख प्रकाश पन्तले बताउनुभयो। पाँच थरमा इन्साफ राइफलको गोली बारुद र खुकुरी सहित एकजना पक्राउ परेका छन्। पाँच थरको कुम्म्याक गाउँपालिका एक यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पाँच थरकै फिदिम नगरपालिका 6 बस्ने सुसन्त तुम्रोक रहेको पाँच थर प्रहरीले जनाएको छ। पक्राउ पछि उनको शरीरमा खानतलासी गर्दा दुई थान खुकुरी, इन्सास राइफलको लाइफ राउन्ड थान एक र बारुद जस्तो देखिने पदार्थ 27.71 ग्राम फेला परेको प्रहरीले जनाएको छ। उनलाई खर खजना तथा विस्फोटक पदार्थ कसुरमा 5 म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिनुभयो। र यो साताको पहिलो कारोबारको दिन शेयरबजार 7.06 अङ्कले बढेको छ। यो वृद्धिपछि नेप्से परिसूचक 26.54 अङ्कमा कायम भएको छ। अघिल्लो दिन 6.74 अर्ब कारोबार भएकोमा आज 7.04 अर्ब भयो। आज अन्य समूहमा आकर्षण देखिएको छ। यो समूह सूचक सबैभन्दा धेरै 1.36% बढ्यो। त्यस्तै ब्याङ्किङ 0.35, विकास ब्याङ्क 0.43, होटल तथा पर्यटन 0.31, लगानी 0.48, जीवन बीमा 0.82, माइक्रो फाइनेन्स 0.84% बढे। फाइनेन्समा 0.52, जलविद्युतमा 0.14, उत्पादन तथा प्रशोधनमा 0.24, निर्जीवन बीमा 0.02, व्यापार 0.93% घटे। आज 137 कम्पनीको मूल्य बढ्दा 131 घटेको छ। 11 कम्पनीको स्थिर रह्यो। मिड सोलो हाइड्रो पावरको मूल्य 15, फर्स्ट माइक्रो फाइनेन्सको 7.75, मैलुङ खोला जलविद्युतको मूल्य 5.63, मान्ड्रो हाइड्रो पावरको 5.43% मूल्य बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा ह्याथवे इन्भेस्टमेन्ट कम्पनी, हिमालयन डिस्टलरी, घले मेन्दी हाइड्रो पावर, लेब्री इनर्जी, कुमारी ब्याङ्क, सानीमा मिडिल तमोर तथा लक्ष्मी सनराइज ब्याङ्क क्रमशः अगाडि रहे। ग्लोबल आइएमई ब्याङ्क, लिबर्ट्री इनर्जी, सिद्धार्थ ब्याङ्क, सानीमा मिडिल तमोर, शिव सिमेन्ट क्रमशः अगाडि रहे। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबर।

0: Só daí Nispoxia.
1: Sua DSFM, Tirana Petroclou, do Inegahertz.

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल सहित 8 जना विरुद्ध 73,61,953 रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेपानेका अनुसार उनीहरू विरुद्ध आर्थिक वर्ष 2078-79 त्रिपुरा सुन्दरी नगरपालिकाको आर्थिक वर्ष 2078-79 वडा नम्बर 6 हरिया पानी पालुङ माझ फाल हुँदै रुकुमसम्म सड़क योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीको व्यवस्था विपरीत कम रकम कबुल गर्नेलाई अनुत्तीर्ण गरी बढी रकम कबुल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। सो नगरपालिकाका प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएस अपरेटर सरीचन्द्र विष्ट विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यसै गरी सो नगरपालिकाका वडा नम्बर 6 स्थित हरिया पानी पालुङ माझ फाल हुँदै रुकुमसम्म सडक निर्माण कार्यको खरिद प्रक्रिया मूल्याङ्कन सङ्कलन बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिर कुमार गुरुङ, छल निर्माण सेवा प्रणाली दुनै डोल्पा र उक्त निर्माण सेवाका प्रोपाइड दीपचन्द्र रोका विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम उनीहरू विरुद्ध बिगो रकम 73,61,953 रुपियाँ कायम गरी सजाय हुन माग दावी लिए आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशमा जारी बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न सरकारसँग माग गरेको छ। आज संसदीय दलको कार्यालयमा बसेको बैठकले 15 असोजभित्र प्रदेशसभामा बजेट पारित गरी पूर्ण कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरेको हो। नेपालीहरूका प्रमुख चाडपर्व नजिकिँदै गएको अवस्थामा बजेट शून्यताका कारण प्रदेश सरकारबाट प्रवाह हुने अत्यावश्यक सेवा समेत प्रभावित भइरहेको भन्दै काङ्ग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाएको छ। प्रतिपक्षको रचनात्मक भूमिका र सहभागितालाई सरकारले निरन्तर व्यवस्था गर्दै आएको काङ्ग्रेसको आरोप छ। बैठकले बजेट अभावका कारण विकास निर्माण, सार्वजनिक सेवा र नियमित प्रशासनिक काम प्रभावित हुने अवस्था सिर्जना भएको भन्दै बजेट शून्यतालाई थप लम्ब्याउन नहुने निष्कर्ष निकालेको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष 2083-84 लागि नतिजामुखी र जवाबदेही कार्य सम्पादनमा जोड दिँदै सचिव सहसचिव तथा राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिवसँग कार्य सम्पादन सम्झौता गरेको छ। मन्त्री सिदा बादीको उपस्थितिमा सम्पन्न सम्झौतामा मन्त्रालयको वार्षिक नीति कार्यक्रम तथा लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। सम्झौता मार्फत जिम्मेवारी अनुसार निर्धारित लक्ष्य हासिल गर्ने कार्यक्रम कार्यान्वयनलाई समयबद्ध बनाउने तथा प्राप्त उपलब्धिको नियमित समीक्षा गर्ने व्यवस्था अघि सारिएको छ। मन्त्रालयका सचिव तथा सहसचिवले आफूलाई तोकिएका जिम्मेवारी र कार्यक्षेत्र अनुसार नीति तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिवले पनि बाल अधिकार संरक्षण तथा प्रवर्धनसँग सम्बन्धित कार्यक्रमलाई परिणाममुखी बनाउने गरी कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाएका छन्। सम्झौताले मन्त्रालय अन्तर्गत सञ्चालन हुने कार्यक्रमको नियमित अनुगमन तथा मूल्याङ्कनलाई समेत प्राथमिकतामा राखेको छ। कार्य सम्पादनको प्रगति, लक्ष्य प्राप्तिको अवस्था र देखिएका चुनौतीको नियमित समीक्षा गरी आवश्यक सुधारका कदम चालिने अपेक्षा गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। धनकुटाको सागोरी गढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर पान दर्ता तथा वितरण सेवा सुरु गरेको छ। स्थानीय नागरिक तथा व्यवसायहरूलाई पालिकाबाटै कर सम्बन्धी सेवा दिने उद्देश्यले स्थानीय स्तरमा सेवा सुरु गरेको हो। कर सम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम धनकुटा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सेवा सुरु गरिएको सागोरी गढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रमदाली राईले जानकारी दिनुभयो। सागोरी गढी छ स्थित बेल बोटेका सुब्बा ग्यारेजका संचालक विवेक युवाङले पहिलो पान दर्ता गरी पालिका अध्यक्षले हस्तान्तरण गर्नुभएको थियो। यसअघि पान दर्ताका लागि सेवक राईले धनकुटा सदरमुकाम स्थित सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था थियो। सर्वोच्च अदालतले राजनीति विश्लेषक भरत मणि दाहाललाई आदेश बुझेको 24 घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ। दाहालको तर्फबाट छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन्। मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहालको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनवाई गर्दै पक्राउ पर्नुपर्ने आधार र कारणसहित लिखित जवाफ पेश गर्न भनेको छ। साथै आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक 24 घण्टाभित्र अनुसन्धान मिसिल र बन्दी सहित उपस्थित गराउन आदेश दिएको छ। दाललाई आइतबार प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। र फ्रान्सले राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन रुस द्वन्द र लाल सागरको अवस्थाबारे रचनात्मक छलफल भएको बताएका छन्। न्युयोर्कमा भेटवार्तापछि उनले यी विषय विश्व शान्ति र सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताए। म्याक्रोनका अनुसार युक्रेनलाई क्षेपास्त्र रोक्ने प्रणाली लगायत रक्षात्मक हतियार शीघ्र र प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा दुई नेताबीच छलफल भएको थियो। म्याक्रोनले ट्रम्पसँगको वार्ता धेरै राम्रो र रचनात्मक भएको बताए। उसको जलघाटीमा अवरोध उत्पन्न भएपछि लाल सागर प्रमुख तेल डुबानी मार्ग बनेको भए पनि यमनका हुथी विद्रोहीका गतिविधिका कारण बाब अल मन्दब जलघाँटी हुँदै हुने डुबानीमा प्रभावित हुँदै आएको छ। म्याक्रोनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि भेटवार्ता गरेका थिए। अमेरिका क्यानाडाका व्यापार विवादका कारण दुवै देशले एक अर्काका सामानमा भन्सार शुल्क लगाउँदै आएका छन्। म्याक्रोनले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: त्यसको लागि लड्दा लड्दै मैले आफ्नो माइलोलाई पनि बिर्सेछु। धेरै कुरेछन् उनले मलाई, तर समय नहो, समयसँगै बग्दै जाँदा उनको
1: अनुसार 92.2 मेगाहर्ज।

0: शुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजेर लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त उजाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज न्युयोर्क जाँदै भोटेपछि बाढी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई।
0: बङ्गालको खाडीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो, नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
2: आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क नै र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ।
1: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई, खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
0: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह, ठुलो वर्षासँगै पहिरो र बाढीको जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
3: एनआइसी एसिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
4: अब लगानी गरौँ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
3: एनआइसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
4: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आइपिओ खुल्ला एनआइसी एसिया इक्विटी अपर्चुनिटी फन्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
3: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआइसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
4: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
3: अवसर सँगै अघि बढ्दै
4: एनआइसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज बेलुका न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री नियुक्त भएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाहले पर्सि असोज 8 गते महासभाको उच्च स्तरीय जनरल डिबेटलाई सम्बोधन गर्नुहुनेछ। विश्वास पुनर्स्थापना र रूपान्तरण व्यवस्थापन भन्ने मूल नाराका साथ सुरु भएको महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, हिमाली क्षेत्रको जोखिम र जलवायु न्यायका विषयलाई जोरदार रूपमा उठाउने तयारी छ। विशेष गरी गएको भदौ 10 गते भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढीको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले भएको मानवीय संकट र झण्डै 7 खर्ब 23 अर्ब रुपियाँ बराबरको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। भ्रमणको क्रममा उहाँले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। देश बाढीको शोकमा रहेकाले यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर, रेड कार्पेट जस्ता कुनै पनि औपचारिक विदाई समारोह राखिएको छैन। प्रधानमन्त्री असोज 10 गते स्वदेश फर्कने कार्यक्रम छ भने उहाँको अनुपस्थितिमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ।
1: यस्तै प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड दिनु भएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताउनुभयो। मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्धमा रहेको भन्दै त्यहाँका श्रम मन्त्रीलाई तत्कालीन नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यसअघि मलेसियाले नेपालका झण्डै 1100 म्यान पावर मध्ये 25 कम्पनीलाई मात्रै छनौट गरेको विषय विवादित भएको थियो।
0: बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय प्रणालीको रूपमा उत्तर पश्चिम दिशातर्फ अघि बढेको छ। यसको प्रत्यक्ष असर भारतका तटीय राज्यहरू ओडिसा र उत्तरी आन्ध्र प्रदेशमा देखिन थालिसकेको भारतको मौसम विभागले जनाएको छ। 50-65 किलोमिटर प्रति घण्टाको गतिमा हावाहुरी चल्नुको साथै अत्यधिक वर्षा हुन थालेपछि त्यहाँ विभागले सतर्क रहन भन्दै रेड अलर्ट जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। न्यूनचापीय क्षेत्र ठूलो विनाशकारी आँधी बेहरी र चक्रवातका रूपमा विकास भइ नसकेको भए पनि तीव्र हावाहुरी र अत्यधिक भारी वर्षा गराउने शक्तिशाली न्यूनचापीय क्षेत्रको रूपमा देखिएकाले नेपालमा ठूलो वर्षा गराउने प्रश्न भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनु भयो। उहाँका अनुसार भोलिसम्ममा चक्रवातको रूप लिने सम्भावना छ। चक्रवातले दिशा बदल्ने सम्भावना पनि रहन्छ, त्यसले वर्षाको फरक पार्छ, तर असोज 9-11 गते धेरै ठाउँमा भीषण वर्षा हुने प्रश्न छ। मौसम पूर्वानुमान महाशाखाले पनि बङ्गालको खाडीमा विकसित प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पार्ने गतिविधि बढ्न सक्ने र 9-11 गतेसम्म भीषण वर्षा हुने अनुमान गरेको छ। नेपालमा आउँदो 24-48 घण्टाभित्र विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई धेरै ठाउँमा मध्यम र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। निरन्तरको वर्षाका कारण पहाडी भूभागमा पहिरो जाने र साना खोला नालाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। 3 दिनका लागि लामो यात्रा रोक्न उनीहरूको सुझाव छ। साथै बाली भित्राउने तयारीमा रहेका किसानहरूलाई केही दिनका लागि काम रोक्न र यात्रा गर्दा मौसमको ताजा जानकारी लिन मौसमविदहरूको अनुमान छ। भीषण वर्षाको पूर्वानुमानसँगै सरकारी निकायहरूले पूर्व तयारीका काम थालेका छन्। पूर्व तयारी अन्तर्गत कस्ता काम भइरहेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
8: मनसुनको लागि भनेर हामीले पहिलादेखि नै जुन तयारी गरेका छौँ, जुन जुन मेकानिजमहरू छ, त्यो मेकानिजमै आएको हुने हो। त्यही अनुसार हामीले सबै विपक्ष मध्यमिकाहरूलाई यो सूचना दिइ पनि सकेका छौँ। 77 स्टुडियो कार्यालयमा पनि यो सूचना गइसकेका छ। आर्थिक तयारी गर्न अलर्ट हुनको लागि चाहिँ भनिसकेको अवस्था।
9: यातायात क्षेत्रकै लागि केही विशेष सूचनाहरू निकाल्ने, पूर्व तयारीहरू गर्ने के छ?
8: अब रेड कलर भनेको सबैभन्दा बढी सतर्क हुनुपर्ने, अलिक एक्सन नै लिनुपर्ने अवस्था रेड कलर हो। रेड कलर पनि आउन त सक्नु भयो। अब हाम्रो 9-10-11 भनेपछि अब आज 6 गते छ, अझै त्यसको डेन्सिटी अलिकति, त्यसको इन्टेन्सिटी अलिकति हाई हुँदै गयो भने अब डिएसएमले रेड कलर पनि लाउन सक्छौँ भन्ने विषय छ। अब भयो भने त्यो रेड कलर पनि कुन कुन ठाउँमा अति भारी वर्षा हुन्छ त्यसमा रेड आउन सक्छ। त्यो रेड आयो भने चाहिँ हामीले त्यति के समयमा चाहिँ पर्टिकुलर ठाउँमा चाहिँ यातायातहरू समयको लागि होल्ड गर्ने वा रात्रिकालीन यातायात नगर्ने लगायतका विषयहरू फेरि हामीले अर्को सूचना जारी गरेर सम्बन्धित स्थानीय प्रशासनलाई नै क्षति अधिकार उहाँहरूलाई चाहिँ त्यो गर्नको लागि अनुरोध गर्छौँ। के हुन्छ अवस्था त्यो निरन्तर निगरानी गरिरहनु भएको छ दिएजनले पनि हामीले पनि त्यो अवस्था अलिकति बढी जोखिम देख्छु भने चाहिँ अब त्यो यातायातको विषयमा पनि हामीले बोल्नु पर्ने।
9: पाकेको धान लगायत खेती जोगाउनको लागि चाहिँ के भन्दै हुनुहुन्छ यहाँले?
8: एकदम ठिक कुरा गर्नुभएको छ। यो हामीले हेर्दाखेरि चाहिँ मानिस मात्रलाई अलर्ट गरे जस्तो देखिन्छ, तर होइन। यसले चाहिँ अघि उहाँले भने जस्तो कृषि क्षेत्रमा भारी वर्षाले, भारी पहिरो होइन, अब डुबान लगायतका विषयहरूले चाहिँ खेती योग्य जमिन र अब कृषि उपजलाई पनि यसले हानि नोक्सानी गर्ने सम्भावना त त्यतिकै हुन्छ। हामीले डाइरेक्ट कृषिलाई यो गर्ने भनेर भन्दैनौँ। हामीले यही अवस्था छ, तपाईँहरूले चाहिँ कृषि सम्बन्धी के गर्न आउने नहुने चाहिँ तपाईँहरूले चाहिँ आवश्यकता सूचना दिनुहोस्, अवेर गराउनुहोस् भन्ने खालको हुन्छ। उहाँहरूले आफ्नो क्षेत्रबाट गर्नु
9: आम नागरिकलाई चाहिँ के सुझाव हिसाब छ यहाँको?
8: सबैले चाहिँ मुख्य रूपमा हामीले यहाँ केन्द्रबाट सूचना दिए पनि अनि हाम्रो गभर्मेन्ट र नन गभर्मेन्ट एजेन्सीहरू चाहिँ विपदमा खटिए पनि मेन चाहिँ हामीले सबैभन्दा कम क्षति हुने भनेको चाहिँ आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क नै र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ। के भएको भएर गभर्मेन्ट चाहेर पनि प्रत्येक नागरिकसँग भनेको समयमा नपुग्न पनि सक्छ। त्यही भएर सबैभन्दा एक नम्बर र प्राइमरी विषय भनेको चाहिँ हामी आफै सतर्क हुनु, आफै अवेर हुनु, अरूलाई आफ्नो कम्युनिटीलाई आफ्नो परिवारलाई आफ्नो वरिपरिकालाई पनि सतर्क गराउने सहयोग गर्ने सुरक्षित स्थानमा बस्न र बसाउन सहयोग गर्ने नै हुन्छ। अब हामीले एडभाइजरमा जस्तो उल्लेख गरेका छौँ शारीरिक सबली भनेको छ, त्यो बेलामा चाहिँ मेन त यात्रा नै नगर्ने होइन, सुरक्षित ठाउँ घरैमा बस्दा राम्रो परिहाल्यो भने पनि जस्तो धेरै लङ डिस्टेन्सको यात्रा र रात्रिकालीन यात्रा नगर्दै देखिन्छ। त्यो सँगसँगै हामीले अब आफू कस्तो ठाउँमा बसेको छु, आफू चाहिँ बाढीको जोखिम, पहिरोको जोखिम वा अन्य कुनै कस्तो चाहिँ कस्तो जोखिममा त्यो आफू रहेको ठाउँ त्यो पनि बुझ्नुपर्ने हुन्छ र त्यही अनुसार आफू चाहिँ सुरक्षित स्थानमा रहनुपर्ने हुन्छ। त्यसलाई जानकारी लिनु पर्यो, कतै हिँड्नु पर्यो भने पनि हाम्रो मनसुनको बारेमा जानकारी दिनको लागि बाढीको जानकारी दिन 1155 नम्बर छ। त्यसै गरी विपदमा हामीलाई परेमा हामीलाई सहयोग चाहियो भने 1234 नम्बर छ, जुन चाहिँ सम्बन्धित सुविधाहरूले भने यसको व्यवस्था छ। त्यसै गरी प्रहरीको सहयोग नम्बर र स्वास्थ्यको हरिको 1214 पनि सन्धान गरेर सहयोग माग्न सक्नुहुन्छ।
0: उहाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू होने सा। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज न्युयोर्क जाँदै भोटेकोशी बाढी र जलवायु न्याय मुख्य मुद्दा, कार्यवाहको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई, बङ्गालको खाडीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो, नेपालमा पनि भीषण वर्षा हुने, सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको चासो र आकर्षण रहे पनि स्वीकृत लगानीलाई वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण गर्न चुनौती रहेको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले 14 वर्षमा लगानी बोर्डबाट झण्डै 1,67,000,000,000 रुपियाँ बराबरको लगानी स्वीकृत भएको भए पनि स्वीकृत रकम मध्ये कति रकम वास्तविक रूपमा परियोजनामा पुगेको छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो। उहाँले स्वीकृत लगानी र परियोजना कार्यान्वयनमा जाने रकमबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै स्वीकृत लगानीलाई उत्पादन, रोजगारी र देशको आमदानीसँग जोड्नु पर्नेमा जोड दिनुभयो। प्रमुख कार्यकारी अधिकृत उक्याबले लगानी बोर्डलाई परियोजना कार्यान्वयनमा केन्द्रित डेलिभरी युनिटका रूपमा विकास गर्ने प्रयास भइरहेको समेत बताउनुभयो।
0: सांसदहरूले भोटेकोशी बाढीबाट प्रभावितको पुनर्वास, स्वास्थ्य सेवामा समान पहुँच, जलवायु परिवर्तन, प्राकृतिक विपद पूर्वाधार तथा यातायात लगायत सामाजिक समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद परशुराम तामाङले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद जनक सिंहले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा नेपालले जलवायु परिवर्तन कारण भोगिरहेका बाढी पहिरो लगायत समस्यालाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो। सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हक अनुसार सबै नागरिकलाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचार क्रममा ज्यान गएपछि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर घटना सामान्य नभएको भन्दै उच्च स्तरीय न्यायिक छानबिनको माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान र जनचेतना दिने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो।
1: यस्तै अर्जुन गोङको ज्यान गएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै उनका आफन्त तथा समर्थकले आज किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानुनी कारवाही तथा पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिन माग गरेका छन्। यस्तै सभामुख डोलप्रसाद अर्यालले आज सदनको कारवाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले संसदको काम कारवाहीलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानको ख्याल राख्नुपर्नेमा जोड दिँदै उहाँले सभालाई व्यवस्थित र मर्यादित बनाउन सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको प्रष्ट पार्नुभयो।
0: रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी स्याप्रोबेसी सडक खण्डमा असोज महिनाभित्र गाडी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सडक विभागका अनुसार अहिले धेरैसो ठाउँमा सडक मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ। सडक विभागका महानिर्देशक डाक्टर विजय जयसीले गल्छी स्याप्रोबेसीसम्मको सडक दशैसम्ममा सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कल्पो खोलामा अस्थायी मर्मत सकिएर गाडी सञ्चालन भइसकेको छ। अहिले अस्थायी मर्मतका लागि स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायले काम सुरु गरिसकेका छन्। रातमा झन्डै 200 मिटर सडक बाढीले कटान गरेकामा ब्याग कटिङ गरी गाडी सञ्चालनमा ल्याइसकेको छ। साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेली ब्रिज जडान गरिसकेकाले गल्छीदेखि बिदुरुसम्म गाडी सञ्चालन हुन थालेको छ।
1: भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैङ्कमा अहिले 11 अर्ब 27 करोड 2,60,685 तथा हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15 अर्ब 6,56,28,167 मौजदात रहेको छ।
0: शेयर बजार सामान्य बढेको छ। डाटा सेन्टरमा साइबर आक्रमण भएको कारण हिजो नखुलेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 7.06 अङ्कले बढेर 2,654.28 बिन्दुमा पुगेको छ। आज अन्य समूहमा 1.36% वृद्धि भएको छ। बैङ्क, विकास बैङ्क, होटल तथा पर्यटन लगानी, जीवन बिमा र माइक्रो फाइनेन्स समूह सामान्य बढेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् गएको शुक्रबार 6,74 अर्ब रुपियाँ कारोबार भएकोमा आज 356 वटा कम्पनीका 2,15,00,000 किता सेयर 7,05,00,000 रुपियाँमा किनबेच भएको छ।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित 8 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाबाट फालुङ माझ फाल हुँदै रुकुमसम्म जोड्ने मोटर बाटो निर्माणमा अनियमितता भएको दावी गरेको छ। अख्तियारको दावी अनुसार आर्थिक वर्ष 2078-79 बजेट दुरुपयोग भएको छ। कम रकम कबुल्ने कम्पनीलाई ठेक्का दिनुपर्नेलाई अयोग्य ठहराई 1,08,00,000 रुपियाँ कबुल्ने छल निर्माण सेवालाई ठेक्का दिँदा अनियमितता भएको अख्तियारको आरोप छ। झन्डै 34,00,000 रुपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का नदिएर 1,08,00,000 रुपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा 73,61,00,000 रुपियाँ अनियमितता भएको अख्तियारको आरोप छ।
0: निर्वाचन आयोगले आउँदो चुनावका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरेको आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नामावलीमा आफ्नो नाम, थर, जन्ममिति लगायत व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित मतदाताले आफ्नो वेबसाइट मार्फत अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्।
1: गाडी चालक अनुमति पत्र लाइसेन्स वितरणलाई थप व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ। आज यातायात व्यवस्था विभाग, हुला सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा गाडी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीबाट लाइसेन्स छपाई हुने व्यवस्था गरिएको छ।
0: यसैबीच कोशी राजमार्ग अन्तर्गत शङ्खुवासभा सदरमुकाम खाँदबारी तुम्लिङटार र सभा खोला सडक खण्ड दैनिक 9 घण्टा बन्द गरिएको छ। सदरमुकाम खाँतबारी तुम्लिङटार सभा खोला सडक खण्डको झन्डै 17 किलोमिटर कालोपत्र सडक मर्मत तथा चौडा गर्न गाडी बन्द गरेको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताउनुभयो। खाँतबारीबाट सभा खोलासम्मको सडक खण्ड कालोपत्री तथा चौडा गर्न असोज 6 गतेदेखि 30 गतेसम्म गाडी बन्द गरेको कार्यालयले जनाएको छ। त्यो सडक खण्डमा बिहान 8 बजेदेखि दिउँसो 12 बजेसम्म र दिउँसो 1 बजेदेखि बेलुका 6 बजेसम्म कालोपत्र सडक चौडा गर्न गाडी सञ्चालनमा रोक लगाएको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: कृषि मन्त्र नार्कसँग
13: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
0: सीधा कुरा, प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग उठेको छ। ललितपुरको भनीमण्डलमा बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा यस्तो माग गरेका हुन्। बैठकको सुरुमै चपट रावल, कृष्ण भक्त पोखरेल, ठाकुर गरे र कर्ण थापा लगायतका नेताहरूले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गरेरै त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको थियो। नेताहरूले पार्टीको नेतृत्वको शैली, निर्णय प्रक्रिया र संगठन सञ्चालनको पद्धतिमाथि समेत प्रश्न उठाएका छन्। संस्थागत विधि र पद्धतिलाई बलियो बनाउनुपर्ने तथा पार्टीभित्र आन्तरिक लोकतन्त्र र समूहगत निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूको जोड छ। नेता ठाकुर गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने धारणा राख्नुभयो। बैठकमा बोल्ने धेरैजसो नेताहरूले पार्टीको संगठनात्मक संरचना, कार्यशैली र नेतृत्वको व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन्। नेताहरूले जनअपेक्षा र तल्लो तहका कार्यकर्ताको भावनालाई सम्बोधन गर्न पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको बताए। उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज बुझाउनु भएको छ। केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठकमा पार्टीको निर्वाचन समीक्षा, पुनर्गठन, नेतृत्वको कार्यशैली तथा आन्तरिक निर्णय प्रक्रियाबारे थप छलफल हुनेछ।
4: नेपाली कम्युनिस्ट पार्टीले विभिन्न कम्युनिस्ट घटक तथा विचार मिल्ने दल वा समूहसँग पार्टी एकताका लागि पहल गर्न 3 सदस्यीय वार्ता समिति गठन गरेको छ। आज बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश जुवाला र गङ्गानारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको हो। समितिलाई विचार र राजनीतिक दृष्टिकोण मिल्ने कम्युनिस्ट घटक वा समूहसँग पार्टी एकताका लागि वार्ता र पहल गर्ने जिम्मेवारी दिएको छ। नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश जुवालाका अनुसार एउटै कम्युनिस्ट पार्टी निर्माणको फलस्वरूप सबै पक्षसँग वार्ता गरिनेछ। पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कार्य संयोजन समितिको बैठकले विभिन्न 8 मुद्दालाई एजेन्डाका रूपमा अघि सारेको छ।
5: निर्वाचन आयोगले आउँदो चुनावका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउनु तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरिएको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरिएको आयोगले जनाएको छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफी मिनालाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशहरू शारदा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफी मिनाह विरुद्ध परेको रिट निवेदन खारेज गरेको हो। रिट खारेज भएसँगै राष्ट्रपतिको निर्णय सदर भएको हो। 2080 सालको जेठ 2 गते सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। त्यसको 2 साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उहाँलाई सजाय माफी गर्नुभएको थियो। यसैबीच सर्वोच्च अदालतले भरतमान दाहाललाई 24 घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दी सम्बन्धी उपस्थित गराई लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित विपक्षीका नाममा आदेश दिएको हो।
5: विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले जलवायु कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र त्यसबाट उत्पन्न प्रभावले नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती थपिँदै गएको भन्दै जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायुजन्य विपदको प्रतिकारका लागि शाखा स्थापना गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले बताउनुभयो। प्रवक्ता छेत्रीले शाखाले जलवायु कूटनीतिसँगै जलवायुजन्य विपद स्रोतको मूल्याङ्कन, वैज्ञानिक तथ्य तथा तथ्याङ्क संकलन र सम्बन्धित निकायसँग समन्वयको काम समेत गर्ने बताउनुभयो। उहाँका अनुसार शाखाले जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन र त्यसको प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकारका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनेछ।
4: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री, वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकालेर क्यान्सर, पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट शत प्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण भएको जनाएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानुन विपरीत यस्ता गतिविधि सञ्चालन वा गराएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय काम गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। जापानको कान्तो प्रान्तमा शक्तिशाली सामुद्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा तत्काल जीवनका लागि खतरा हुन सक्ने चेतावनी दिएको छ। टाइफुन नामको आँधीका कारण आएको तीव्र हावाहुरीले 50,000 भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ। सयौं उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा प्रभावित भएको छ। प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढीको जोखिम समेत बढेको अधिकारीहरूले बताएका छन्। आदिका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएका छन्। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग सोझो सेटमा पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपाल मङ्गोलियासँग 25-23, 25-17 र 25-13 सेटमा पराजित भएको हो। यो हारसँगै नेपाली महिला भलिबल टोली प्रतियोगितामा 12 स्थानमा रहँदै यात्रा टुङ्ग्याएको छ। प्रतियोगितामा नेपालले कुल 5 खेल खेलेको थियो। समूह चरणमा नेपाल जापान र इन्डोनेसियासँग पराजित भएको थियो। त्यसपछि वरियताका लागि भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 सेटमा हराएको थियो। एसियाली खेलकुदको महिला भलिबलमा सहभागी 13 टोलीमध्ये नेपाल 12 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। खेलखबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घ महासभामा सहभागी हुन आज न्युयोर्क जाँदै भोटेको सी बाढी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहकको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई।
4: बङ्गालको खाडीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो। नेपालमा पनि भीषण वर्षा हुने, सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
5: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई। खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
4: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह। ठूलो वर्षासँगै पहिरो र बाढीको जोखिम।
5: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मङ्गोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। आउँदो बिहिबारदेखि सम्भावित वर्षा हुन सक्ने भएकोले जोखिम घटाउन उपायहरू खोज्न थालौँ।

0: इस समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5369 53 98550 77061 र 98550 77053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98550 26 44
3: 7 o'clock अहिले 7 बजेको छ
4: को 81औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अहिले केही बेरमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुँदै राष्ट्रसंघ महासभामा जलवायु न्याय हिमाल संरक्षण विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्वसामु प्रस्तुत गर्न प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बैठकमा सांसदहरूको सुझाव भोटेकोसी बाढीबाट क्षतिग्रस्त गल्छी स्याप्रुबेसी सडक खण्डमा यही असोज महिनाभित्र यातायात सञ्चालन ल्याउने तयारी र प्राकृतिक जलवायु चक्र एल निनो का कारण सन् 2027 सम्म खाद्य संकट बढ्न सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी

0: राष्ट्र को संचार
1: अब समाचार विस्तारमा संयुक्त राष्ट्र संघको 81औं महासभामा भाग लिन नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अहिले केही बेरमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई बिहिबार सम्बोधन गर्नुहुँदैछ। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री शिशिर खनालसँगै प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुनेछ। यसपटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको 81औं महासभामा भाग लिन जानुहुने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर वाग्ले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नु भएको थियो। सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फिर्ता हुने तालिका छ। प्रतिनिधि सभाको आजको बैठकमा संयुक्त राष्ट्रसंघ सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन भएको छ। सम्झौतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सामुद्रिक सम्पदाबाट नेपाललाई फाइदा पुग्ने गरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। छलफलमा सांसदहरूले सामुद्रिक सम्पदालाई देशको समृद्धि र दिगो विकासका लक्ष्यसँग जोड्नुपर्ने बताउनुभयो। सांसदहरूले अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू कार्यान्वयनका लागि आवश्यक कानून छिटो निर्माण गरी कार्यान्वयनमा जोड दिनुभयो। आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक रोग पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि बैठकमा सांसदहरूले राष्ट्रसंघको महासभामा नेपालको शान्ति सार्वभौमिकता जलवायु न्याय हिमाल संरक्षण विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्व सामु प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभयो। सांसदहरूले काठमाडौँको त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको र बसमा भएको आगलागीका विषयमा सत्य तथ्य बाहिर ल्याउन अविलम्ब न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभयो। सांसदहरूले यात्रु र चालकको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन, सुरक्षित र व्यवस्थित सड़क पूर्वाधार निर्माण र राज्यका नियमनकारी निकाय मर्यादित बन्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न विभिन्न जिल्लामा फैलिएका स्क्रब टाइफस, डेंगी लगायतका संक्रमण रोग नियन्त्रणका लागि पहल गर्न, राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द नियन्त्रणको पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल र पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल बीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल र पोर्चुगल बीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षबाट खुसी व्यक्त गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री खनाल र जापानका विदेश मन्त्री मोटेगी तोसिमित्सु बीच संयुक्त राष्ट्रसंघको 81औं महासभाका क्रममा न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेश मन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडित प्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवार र प्रभावित प्रति समवेदना व्यक्त गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड दिनु भएको थियो। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षी समक्ष स्पष्ट पार्नु भएको प्रधानमन्त्रीका प्रेस तथा कानून अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिनु भएको थियो। प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको धारणालाई सकारात्मक रूपमा लिँदै मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरुद्ध रहेको बताउनु भएको थियो। उहाँले यस विषयमा आफ्ना श्रम मन्त्रीलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो। रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी स्याप्रुबेसी सडक खण्डमा असोज महिनाभित्रमा यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सडक विभागले जनाएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालन भइरहेको छ। सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले गल्छी स्याप्रुबेसीसम्मको सडक दशैसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कल्पु खोलामा अस्थायी मर्मत सकिएर यातायात सञ्चालन भइसकेको छ। विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्म करिब 10 किलोमिटर मध्ये 9 किलोमिटर सडक खण्ड खुलिसकेको छ भने करिब 300 मिटर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ। उक्त क्षेत्रमा नेपाली सेनाले ब्लास्टिङ गरी दुवै तर्फबाट ट्र्याक खोल्ने काम सुरु गरिसकेको विभागले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरुङले मौसम पूर्वानुमान एवं भोलिदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने विषयमा जानकारी लिनुभएको छ। मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले भोलिदेखि वर्षाको गतिविधि बढ्ने जनाएको थियो। बङ्गालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन आज मन्त्रीद्वय मौसम विज्ञान विभाग पुग्नु भएको हो। उहाँहरूले पानी पार्ने प्रणाली नेपालमा पर्न सक्ने प्रभावबारे विभागका अधिकारीबाट ब्रिफिङ लिनुभएको विभागले जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा पुस्तकालय नीतिका विषयमा छलफल भएको छ। बैठकमा पुस्तकालय नीतिको मस्यौदा निर्माण समितिमा रहेर काम गर्दै आउनुभएकी संविधान सभा सदस्य तथा पुस्तकालय विज्ञान विज्ञ लीला ल्याइच्याईले पठन संस्कृतिको विकासका लागि बन्न लागेको नयाँ कानूनमा पुस्तकालयलाई सबै समुदायको भाषाको पहुँच योग्य बनाउनु पर्नेमा जोड दिनुभयो। त्यसै गरी नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले पुस्तकालय सञ्चालनका लागि पुस्तकालय काउन्सिलको समेत व्यवस्था गर्न सुझाव दिनुभयो। बैठकमा सांसदहरूले बालबालिकाको अध्ययन पाठ्यक्रमसँग पुस्तकालयलाई जोडेर लैजानुपर्ने, विद्यालयहरूमा रेड क्रस स्काउट जस्तै पुस्तकालय अनिवार्य गरिनुपर्ने र गाउँ गाउँमा विशेष पुस्तकालयहरू सञ्चालन गर्ने गरी कानून निर्माण गरिनुपर्नेमा जोड दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढाउनु भएको छ। आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट 10 अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको छ। स्रोत सहमति प्राप्त भएसँगै सो रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। समयमै मलको व्यवस्थापन गरी किसानले खेती गर्ने समयमा मल अभाव बेहोर्दा नपरोस् भन्ने उद्देश्यले खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन मन्त्री चौधरीले निर्देशन दिनुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले कला र भाषा साहित्यको प्रवर्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। नेपाल साहित्यिक पत्रकार संघका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री डाक्टर तिमल सिन्हाले साहित्यिक पत्रकारिता नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले विभिन्न भाषा भाषी तथा मातृभाषामा प्रकाशित हुने पत्र पत्रिकाले सम्बन्धित समुदायको भाषा संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने बताउनुभयो। साहित्यिक पत्रकार संघले मातृभाषाका पत्र पत्रिकाका लागि छुट्टै मापदण्ड बनाउने, साहित्यिक अनलाइन पत्रिकालाई समेत वर्गीकरणको मापदण्डभित्र समेट्नु पर्ने सुझाव दिएको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण धार्मिक पर्यटकीय क्षेत्र धनुषाको जनकपुर धामको जानकी मन्दिरमा पुग्ने पर्यटकको संख्यामा कमी आएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
0: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि जनकपुर धाममा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आएको छ। दैनिक रूपमा हजारौं पर्यटकहरू जनकपुर धामको जानकी मन्दिर, राम मन्दिर सहितका मठ मन्दिरहरूमा पूजा अर्चनाका लागि आउने गरेकोमा अहिले निकै घटेको छ। बाढीमा भारतीय सहित अन्य मुलुकका पर्यटकहरू पनि परेका कारणले धार्मिक तथा प्राकृतिक यात्रामा आउने पर्यटकको संख्यामा कमी आएको छ। रसुवाको बाढीपछि पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा जनकपुर धामका स्थानीय बुद्धिजीवी प्रमोदानन्द झा:
2: भोटेकोसीको जुन विनाशकारी बाढी आएको थियो त्यसपछि छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकहरू घटेको अनुभव गरिराखेको छु। पहिला जनक जनकपुरमा दिनहुँ जाडोको संख्यामा उहाँहरू आउनुहुन्छ यहाँ दर्शन गर्न। विनाशकारी यो घटना जुन भएको छ हुन सक्छ त्यसैको प्रभाव होला।
0: नेपालमा धार्मिक यात्रामा आउने भारतीय पर्यटकहरू प्राय लुम्बिनी पशुपति कैलाश मानसरोवर हुँदै जनकपुर धाम आएर भारततर्फ फर्किने गरेको छ। पर्यटनमा परेको प्रभावका विषयमा जनकपुर धामका वरिष्ठ होटल व्यवसायी दशरथ शाह:
3: बाहिरको पर्यटकहरू बहुत न्यून भएको छ, यहाँ आउने अधिकांश भारतीय पर्यटकहरू छन्। नेपालमा यस्तो भयो भने डराएको छ। जानकी मन्दिरमा दर्शनार्थीहरूको घुइँचो पनि लागेको छैन।
0: जनकपुर धाममा धार्मिक पर्यटकको रूपमा आउने भारतीय सहित आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा कमी आएपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
1: सरकारले भोटेकोशी नदीमा आएको बाढीका कारण पुगेको क्षतिको आकलन गरी विपदपछिको आवश्यकता मूल्याङ्कन पीडीएनए प्रतिवेदन तयारीका लागि अध्ययन अघि बढाएको छ। मन्त्री परिषदको भदौ 12 गतेको बैठकले अध्ययन गर्ने निर्णय गर्दै योजना राष्ट्रिय आयोगलाई जिम्मेवारी दिएको थियो। जिम्मेवारी पाएसँगै राष्ट्रिय योजना आयोगले आवश्यक कार्यविधि तयार पारी सर्वेक्षणको लागि 5 जिल्लामा कर्मचारी परिचालन गरेको छ। आयोगले 5 जिल्लाका 15 पालिकामा प्राविधिक सहितका कर्मचारीहरूका 83 टोली परिचालन गर्ने निर्णय गरे अनुसार सोमबारसम्ममा 54 सर्वेक्षण टोलीमा 162 कर्मचारी परिचालन भई सर्वेक्षणको काम अघि बढेको जनाएको छ। आयोगले स्थानीय तहहरूको सहयोगमा परिचालन हुने सर्वेक्षण टोलीले तथ्याङ्क आफ्नो डिभाइसमा प्रविष्ट गर्न साथ योजना आयोगको सिंहदरबार स्थित कार्यालयमा प्रत्यक्ष देखिने व्यवस्था गरिएको छ। त्यस्तो तथ्याङ्क दैनिक रूपमा अध्यावधिक गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। हुला कार्यालय भन्न साथ चिठी पत्र आदान प्रदान गर्ने कार्यालयको रूपमा मात्रै बुझाइ हुने गरेकोमा पछिल्लो समय यसको सेवा विस्तार हुँदै गएको छ। हुलाक सेवा क्रमशः राष्ट्रिय कुरियर सेवाका रूपमा विकास हुँदै गएपछि सेवाग्राहीले थप सुविधा पाउन थालेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
4: हुलाक मार्फत राहदानी घरमै पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। बैतडीमा मात्रै 1 महिनाको अवधिमा 300 बढी सेवाग्राहीले हुलाक मार्फत राहदानी घरमै प्राप्त गरेका छन्। राहदानी घरमै लिन चाहने सेवाग्राहीको संख्या बढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूले जानकारी दिनुभयो।
5: गर्दै गएको छ, उहाँहरूले घरमै भौगोलिक हिसाबले पनि अब टाढा आउन जानलाई अप्ठ्यारो, त्यसले गर्दाखेरि अहिले राजधानीको घरमै रिसिभ गर्ने प्राप्त गर्ने गरी चाहिँ सेवा गरी बढ्नु भएको।
4: हुला कार्यालयले पनि सम्बन्धित निकायसँग चरणबद्ध रूपमा समन्वय गरी सेवा प्रवाहलाई छिटो छरितो बनाउँदै गएको जनाएको छ। हुलाक मार्फत प्रदान हुने सेवालाई थप व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज सेवा दिने प्रयास भइरहेको हुला कार्यालय बैतडीका प्रमुख प्रकाश सिंह कार्कीले बताउनुभयो।
6: विकास गर्दै भन्ने सरकारको सभापति कार्यसूची अन्तर्गत सत्तारी अनुमोदनको उल्लेख रहेछ। त्यसै सन्दर्भमा प्रत्येक पालिका हुलाक कार्यालयसित हाम्रो आन्तरिक राग ढुवानको सम्झौता भयो भने गाडीसित कनेक्टिभिटीलाई जोडिरहेछ। जिल्लामा विगतको तुलनामा लगभग बढेको छ देखिन्छ।
4: हुलाक सेवालाई थप प्रभावकारी बनाउन ग्रामीण क्षेत्रसम्म यसको पहुँच विस्तार गर्नुपर्ने स्थानीयको माग छ। स्थानीय स्तरमै कार्यालय स्थापना तथा गाउँघरबाटै सहज रूपमा सेवा लिन सक्ने व्यवस्था गर्नुपर्ने मेलौली नगरपालिका 3 स्थानीय तथा शिक्षक समेत रहनुभएका
7: हुलाक सेवालाई निरन्तरता दिनुपर्छ। हुलाक सेवालाई घर घरसम्म पुर्याउनु पर्छ र हुलाक सेवाको जुन विस्तार छ यो विस्तार स्थानीय तहसम्म पुग्यो भने अझै पनि नेपालमा विश्वासिलो एउटा संचार हस्तान्तरण गर्ने सूचनाहरू दिने बलियो हुन्थ्यो भन्ने मैले आफूले पनि महसुस गरेका छु।
4: हुलाक सेवा राष्ट्रिय कुरियर सेवाको रूपमा विकास हुँदै गएसँगै सेवाग्राहीको संख्या पनि बढ्दै गएको देखिन्छ। विशेष गरी राहदानी घरमै प्राप्त गर्न चाहने सेवाग्राहीको संख्या बढ्दो छ। यसै गरी सरकारले हुलाक मार्फत बोलपत्रका कागजात प्राप्त गर्ने तथा दाखिला गर्न सकिने व्यवस्था पनि गरेको छ। यसले परम्परागत चिठी पत्र आदान प्रदानको भूमिकाबाट हुलाक सेवालाई थप आधुनिक र बहुउपयोगी बनाउँदै लगेको देखिन्छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
1: नेपाल टेलिकमले देशका विभिन्न स्थानमा नयाँ 2G/4G मोबाइल साइट सञ्चालनमा ल्याएको छ। टेलिकमले सेवा विस्तार एवं गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न 11 जिल्लाका 13 स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। टेलिकमका अनुसार बागमती प्रदेश अन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका 3 कार्यालय र च्याम डाँडामा नयाँ साइट सञ्चालन गरिएको छ। यस्तै चितवनको मोहनपुर तथा गण्डकी प्रदेश अन्तर्गत नवलपुरको पोखरी डाँडा र लमजुङको मध्य नेपालमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्। लुम्बिनी प्रदेश अन्तर्गत कपिल वस्तुको धर्मपानी र पाल्पाको रामपुर तथा होङसीमा नयाँ साइट सञ्चालन गरिएको छ। कर्णाली प्रदेश अन्तर्गत जुम्लाको कनका सुन्दरी र सुर्खेत जुम्ला रोडमा मोबाइल साइट सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुराको बढीमालिका, डडेलधुराको गाङखेत र दार्चुलाको रिठा चौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको नेपाल टेलिकमले जनाएको छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित 7 जना र 1 कम्पनी विरुद्ध 73,61,000 रुपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँहरू विरुद्ध आर्थिक वर्ष 2078-79 त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नम्बर 6 हरियापानी पालङ माझफाल हुँदै रुकुमसम्म सड़क योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीको व्यवस्था विपरीत कम रकम कबुल गर्नेलाई अनुटी नगरी बढी रकम कबुल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। नगरपालिकाका प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआईएस अपरेटर शशिचन्द्र विष्ट विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। बाँकेमा एक साताभित्र 3,119 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एसपिभी खोप लगाइएको छ। यही असोज 1 गतेदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा छमा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका 10 वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका 8 स्थानीय तहमध्ये नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा खोप लगाइएको हो। पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रदान गरिने एचपिभी खोपलाई सरकारले नियमित खोप कार्यक्रममा समावेश गरेको जानकारी दिँदै समन्वयकर्ता उपाध्यायले महिनावारी सुरु हुनुअघि एचपिभी खोप लगाउँदा प्रभावकारी हुने जानकारी दिनुभयो। एचपिभी खोपको पहुँच 99% भन्दा बढी लक्षित किशोरीमा पुर्याउन सके पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्ने अनुमानसँगै एसियाका विभिन्न भागमा खडेरी गम्भीर बन्ने तथा पानीको अभाव र डडेलोको जोखिम बढ्ने देखिएको छ। यसको असर धान, पाम तेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्वभर खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी दिएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार एल निनोका कारण सन् 2027 अन्त्यसम्म कम्तीमा 4,90,00,000 मानिस थप तीव्र खाद्य असुरक्षामा पर्न सक्नेछन्। मध्य अमेरिका र दक्षिण अफ्रिकाका साथै पूर्वी अफ्रिका तथा दक्षिण र दक्षिण पूर्वी एसिया पनि प्रभावित हुने चेतावनी दिइएको छ। एल निनो प्रशान्त महासागरको समुद्री सतहको तापक्रम सामान्य भन्दा बढी हुने प्राकृतिक जलवायु चक्र हो। यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी, उष्ण लहर, बाढी लगायतका चरम मौसमी घटना निम्त्याउने गर्छ। यस वर्ष एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने र यसको प्रभाव सन् 2027 रहन सक्ने अनुमान गरिएको छ। दक्षिण पूर्वी एसियामा यसको प्रभाव देखिन थालिसकेको विज्ञहरूले बताएका छन्। धान उत्पादनमा कमी आए विश्व बजार समेत प्रभावित हुन सक्छ। भारत, भियतनाम र थाइल्यान्ड विश्वका प्रमुख चामल निर्यातक हुन् र यी देश एल निनोबाट प्रभावित हुने अनुमान गरिएको छ। इन्डोनेसिया र मलेसियामा पनि पाम तेल उत्पादन जोखिममा परेको छ। यी दुई देशले विश्वको करिब 85% पाम तेल आपूर्ति गर्दछन्। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कडा बनाउने तयारी भइरहेका बेला चीनले सो कदमको विरोध गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानी एयरलाइन्सलाई विश्वभर सञ्चालन गर्न कठिन हुने चेतावनी दिएको भोलिपल्ट चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनीय विदेश मन्त्रालयका प्रवक्ता गु जियाकुनले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले विरोध गर्दै आएको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: देशभरका सहकारी संस्थाहरूले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सिईओको आफ्नो वा आफन्तका घरमा कार्यालय राख्न नपाउने भएका छन्। राष्ट्रिय सहकारी प्राधिकरणले एक निर्देशन जारी गर्दै सहकारीका लागि सोही संस्थाका उच्च अधिकारीले आफ्नो वा आफन्तको घर भाडामा लिन रोक लगाएको छ। संस्था सञ्चालक, प्रमुख कार्यकारी तथा निजको परिवारका नाम रहेको घर भाडामा लिई कार्यालय सञ्चालन गर्न पाइने छैन प्राधिकरणको निर्देशनमा भनिएको छ। निर्देशन विपरीत कार्यालय सञ्चालन भएको भए 6 महिनाभित्र हटाइसक्नु पर्ने गर्ने व्यवस्था प्राधिकरणले निर्देशन मार्फत गरेको छ। त्यसै गरी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता वा उद्देश्य परिवर्तन गर्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्रस्तावित सहकारी संस्थाका नाममा समान प्रकृतिको अन्य कुनै सहकारी संस्थाको सदस्य नभएको भनी सो घोषणा समेत गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धी जारी गरिएको नियामकीय मापदण्ड 2083 संशोधन गर्दै प्रस्तावित कार्यक्षेत्रमा भौगोलिक रूपमा निरन्तरता कायम भएको हुनुपर्ने व्यवस्था थप गरिएको छ। वीरगञ्ज अनुसार कार्यालयले चालु आर्थिक वर्ष 2083-84 दुई महिनामा 42.24 करोड बढी राजस्व संकलन गरेको छ। भन्सार विभागले आइसिपी वीरगञ्ज भन्सारलाई दुई महिनाको लागि 43.34 करोड राजस्व उठाउने लक्ष्य तोकेको थियो। अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा साउन र भदौ महिनामा 1.10 करोड कम राजस्व वसुली भएको आइसिपी भन्सार वीरगञ्जका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। आउँदो महिनामा वीरगञ्ज भन्सारले 18.72 करोड भन्दा बढी राजस्व वसुली गरेको थियो भने भदौ महिनामा 23.46 करोड राजस्व वसुली गरेको छ। कार्यालयका अनुसार साउन र भदौ महिनामा कुल राजस्व संकलनको 97.46% राजस्व वसुली भएको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। परिषदले एक सूचना जारी गर्दै क्यान्सर पायल्स जस्ता विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्य भएको प्रति सूचना मार्फत सचेत गराएको हो। परिषदले त्यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकोले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको छ। परिषदले कानून विपरीत त्यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र गतिविधि बन्द गर्न गराउन अनुरोध गरेको छ। परिषदले जारी गरेको सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने समेत परिषदले सूचना मार्फत जनाएको छ। यो साताको पहिलो कारोबार दिन शेयर बजारको परिसूचक नेप्से 7.06 अङ्कले बढेको छ। यो वृद्धि पछि नेप्से परिसूचक मंगलबार 2654 अङ्कमा कायम भएको छ। अघिल्लो दिन 6.74 करोडको कारोबार भएको बजारमा मंगलबार 7.04 करोडको कारोबार भएको छ। मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ। मुस्ताङमा कृषि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले असोज 3 गतेदेखि असोज 15 गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन गरेको केन्द्रका प्रमुख प्रकाश पन्थले बताउनु भयो।
1: अब खेल समाचार अझै बमबाट।
10: पदकको आशा गरिएको नेपालले जापानको नायोगा आइचीमा जारी 20 औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा थाइल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ। मंगलबार भएको समूह बीको खेलमा नेपालले थाइल्यान्डलाई 46-43 अङ्कले पराजित गरेको हो। थाइल्यान्डमाथिको जितसँगै नेपालले महिला कबड्डीमा महत्वपूर्ण सफलता हात पारेको छ। पदकको आशा गरिएका नेपाली बक्सर चन्द्र बहादुर थापा मगर पहिलो चरणबाटै बाहिरिएका छन्। 55 केजीको बाउटमा चन्द्र भारतका मन्देक बाम जादुमणि सिंहसँग पराजित भए। चन्द्रले 5-0 नतिजामा हार बिहोरेका हुन्। टेबल टेनिसको मिक्स डबल्समा इभान थापा र रुबिन महर्जनको जोडीले पाकिस्तानी टोलीलाई हराएको छ। इभान र रुबिनले मुहम्मद खान र कल्सुम खानको चुनौतीलाई 3-0 पन्छाएका हुन्। जितसँगै टोलीले अन्तिम 32 को यात्रा तय गरेका छन्। उता संयोग कपाली र नमिता श्रेष्ठको जोडी भने पहिलो चरणमै रोकिएको छ। यो जोडीलाई मंगोलियाले हराएको हो। अब इभान र रुबीले बुधबार हङकङको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपाली महिला भलिबल टोलीले 12 औं स्थानमा रहेर आफ्नो यात्रालाई अन्त्य गरेको छ। 11 औं स्थानको प्ले अफमा नेपालले मंगोलियासँग 3-0 सोझो सेटमा पराजय बेहोर्यो। महिला टिम कातामा नेपाल क्वार्टर फाइनल नै पराजित भएको छ। क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 अङ्कले पराजित भएको हो। नेपालका लागि टिम कातामा सानुमाया थिङ मेगा लिम्बू र आलिसा राष्ट्रकोटी मगरले प्रतिस्पर्धा गरेका थिए। भियतनामसँग पराजित भएसँगै नेपालको महिला टिम कातामा पदकको यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ। बक्सिङ 51 केजी प्रतिस्पर्धामा नेपाली रमिसा श्रेष्ठ भियतनामकी एन ग्वेन थिटामसँग 5-0 पराजित भइन्। त्यसै गरी पौडी महिलातर्फ 100 मिटर फ्रिस्टाइलमा नेपालकी आर्य महर्जन हिट चरणबाटै आउट भइन्।
1: अब मौसम आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी र बागमती प्रदेशको पहाडी भूभाग तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.7 न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 4.5 मिलिमिटर। काठमाडौँको अधिकतम 29.6 न्यूनतम 19.7, वर्षा 1.4 मिलिमिटर। पोखराको अधिकतम 31.6 न्यूनतम 21, वर्षा 0.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.7 न्यूनतम 21.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 34 न्यूनतम 22.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क प्रस्थान। राष्ट्रसंघ महासभामा जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्वसामु प्रस्तुत गर्न प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बैठकमा सांसदहरूको सुझाव। भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी स्याप्रुबेसी सडक खण्डमा यही असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने तयारी र प्राकृतिक जलवायु चक्र एल निनोका कारण सन् 2027 खाद्य संकट बढ्न सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
11: नमस्कार, तपाईँ सार्वजनिक सेवा प्रसारण।
12: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
13: मुङ्गुर पाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो। अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
14: ल हेर इन्का बुद्धि, चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजे प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
15: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
16: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12206।
15: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
17: माडीवासीहरूका लागि खुसीको खबर,
18: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
15: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
16: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849064977 र 9820235212।
19: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
20: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
16: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
19: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
16: प्रोप्राइटर नरेश महतो, गीता महतो।
21: सम्पर्क 97625 73089 98074646182।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण।
1: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
2: तलब खानपान शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएसनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा सुरु हुने।
3: बुधबार राति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग पोती मधेस बागमती र कण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मङ्गोलियासँग सोझो सेटमा पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयलाई बालमैत्री बनाउनु पर्छ तर अनुशासन विहीन होइन, शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधान अध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन, विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अप्नाउन दिशा निर्देश गर्ने काम विद्यालयले गर्नै पर्छ, अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसुन विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसुन सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
6: अब आउँदो दुई तिन दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बङ्गालको खाडीमा सृष्टि भइरहेको न्यूनचापीय प्रणाली छ, त्यसको असर चाहिँ नेपाल सम्भावना रहेको छ। बुधबार जाति र बिहिबारदेखि नै पूर्वी भूभाग पोती मधेस बागमती र कण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतिदेखि 11 गति कुरा गर्नु पर्दाखेरि चाहिँ कण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन सहित चाहिँ हावाहुरी भारीदेखि धेरै भारी वर्ष तथा एक स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोठी बागमती गण्डकी बागमती र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन सत्याङ हावाहरू सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
5: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूलो तथा साना ठूला तथा साना नदीमा नदी नालामा पानीको बहाव बढ्ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि स्वास्थ्य पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसी:
7: यही असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने चलत मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जलत मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरि

0: युएको प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्युयोर्कतर्फ गएको हो। चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ। भोटेकोसी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्रसङ्घको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबुल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेका दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको इजलासको चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनीतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिताबारे आवश्यक निगरानी र कारवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाइहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रुपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुङ्गो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेन्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रिद्धि सिद्धि यातायातको 5 ख 42 74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल,
1: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे र राज्यले सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उतौलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिकको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।

0: त्यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा अधिकारीले पनि घटनाले प्रहरीको कार्यशैली यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्था बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
1: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यान आकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
2: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौँ र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौँ। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुङ्गाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुङ्गाएको हो।
3: सन्तोषी रावल। बाढीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन नभुल्नुहोला।
4: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्त्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ।
3: बाढीमा हराएकाहरू का आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डिएनए परीक्षणका लागि रगत दिन सक्ने जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
0: बच्चा जन्मेदेखि छ महिनासम्म आमाकै दुध खुवाउनु पर्छ भन्ने त तपाईँलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नु पर्ला त? पोषण अधिकृत बिन्दुपुन।
9: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने स्ट्रेसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दुध कम आएको हुनसक्छ। त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी प्रशस्त पिउनुहोला, होइन, आफ्नो सँग भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नु भयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद, होइन, बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने। त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो के बच्चाको लागि।
0: छ महिनासम्मका बच्चालाई आमाको दूध नै पहिलो पोषण हो। पोसिलो झोलिलो खानेकुरा खान अनि दूध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुर। बाढीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सिडिओ समूह प्रसाद रेग्मी।
4: प्रहरी मुचुल्का गरेपछि त्यहाँको वास्तविक स्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नुको निम्ति चाहिने महत्त्वपूर्ण डकुमेन्ट हुन्छ। त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ। त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो परिस्थिति छ भनेर एउटा सर्जिमेल हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ, कम्पनी रजिस्टरको कार्यालयमा भने त्यहाँ अब त्यो मुचुल्कालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ, त्यस्तै ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ, हो अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यस्तो दिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
0: नुवाकोटका सिडिओ समूह प्रसाद रेग्मी। बाढीमा पुरिएका घर, पसल, उद्योग, मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनु हुँदै रसुवा भोटेकोसी बाढीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेलाई आफन्तहरूले डिएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौँ।
10: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घन्टा डिएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। जो पोस्टमार्टम स्याम्पल बोन तथा तितको अलि जटिल अलि समय लाग्ने अर्थात् एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डिएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात् 1286 जनाको डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात् बोन र तितको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डिएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन तितको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन तथा अथवा तितको डिएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% रि गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब 1 महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
0: रसुवा भोटेकोसी बाढीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाडौँमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डिएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईँलाई पनि बाढी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल
11: 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
3: बजारिया खाना छोडेर रैथानेमा फर्कनु पर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो? सहकर्मी बालकुमार शर्मा।
13: जाजरकोटमा बालबालिका, महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
14: हामीले चाहिँ पोषण डाइरेक्टली पोषणमा त हामी काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले चाहिँ किशोरी तथा नवजात तथा माटी नवजात शिशुमा काम गरिराख्दा चाहिँ पोषण भनेको चाहिँ बच्चालाई मात्र नभएर हामीले चाहिँ आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ यो इन्कर्पोरेट हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै यी पोषणको कुरालाई लिनुपर्छ। आमादेखि बच्चासम्मलाई चाहिँ पोषणले चाहिँ सोभन्नुपर्छ भन्ने हेतुका साथ हामीले पर्यटन अन्तर्गत चाहिँ किशोरी आमाहरू समूहहरू बनाएका छौँ। हामीले
13: पोषण भन्ना साथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौँ, तर स्वस्थ जीवनका लागि बालबालिका, महिला पुरुष, ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाई रहेको थियो। कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवा कार्यालय जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की।
11: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ OTC भनेर बहिरङ्ग सेवा भन्छ, त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा भने, अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका 7 स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण, विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ। हामीसँग 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्। 27 स्वास्थ्य संस्था चाहिँ बहिरङ्ग उपचार केन्द्र भनेर छन्। त्यसमा चाहिँ स्पेसल्ली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ।
13: जाजरकोटको पोषण अवस्था कस्तो छ? बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यालयले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी। कार्यक्रममा भेरी नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
15: विद्यार्थीहरूलाई सागपात खुवाउन अलि गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन, आ भने उनीहरूलाई त्यो साग
13: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि, शिक्षा, खानेपानी, सरसफाई, महिला तथा बालबालिका, खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा।
16: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ, र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने।
13: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम, विभिन्न शाखा बीचको समन्वय, विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घरतीले बताउनु भएको थियो।
17: साझेदार निकायहरूसँग रहेर अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
13: पोषणको सवालमा संचार माध्यमको भूमिका नागरिक आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान, कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउनु उनीहरूको अधिकार भएको भन्दै घर परिवार, विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवास निर्णय प्रक्रियामा समेटिनु पर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलङ्गाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सकिने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीहरूले पोषण सुधारका लागि तीन तहका सरकार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औलाउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात् CIN, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो हाम्रो पाइला FM को सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक, बाल क्लब, नागरिक समाज, अधिकार कर्मी, पत्रकार, धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। CIN वर्ल्ड भिजन सँगको सहकार्यमा विगत 3 वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले 2 बुँदे साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाजरकोट तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना, सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। भाल कुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट।
3: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। आयुर्वेदिक चिकित्सा परिषदले नेपालकोमा दर्ता भएका र नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार तथा विज्ञापन प्रसारण नगर्न अनुरोध गरेको छ। नेपाल इन्जिनियर्स एसोसिएसनले बाढीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मङ्गोलियासँग सोझो सेटमा पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, उच्च स्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई।
0: रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर, भरत दाहालको रिटमा कारण देखाउ आदेश, लुम्बिनी प्रदेश संसद काफ्लेलाई पदमुक्त गर्ने निर्णयमाथि रोक।
1: आगामी तीन दिन भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन विभागको आग्रह।
0: चिनिया राष्ट्रपति सी भोलि अमेरिका प्रस्थान गर्दै ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गर्ने।
1: र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा भारतलाई स्वर्ण, महिला भलिबलमा नेपाल 12 स्थानमा सीमित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अनुसार प्रधानमन्त्री शाह कतार एयरवेज मार्फत आज साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो। कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणमा रहनुभएका प्रधानमन्त्री शाहले कार्य पाकको जिम्मेवारी अर्थमन्त्री डाक्टर सोनी माग्लेलाई दिनुभएको छ। प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा उहाँका प्रमुख राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत रहेका छन्। महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदीप परियार, स्वकीय सचिव सुभाष शर्मा लगायतका अधिकारी भने यस अघि नै न्युयोर्क पुगिसकेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भदौ 23 गते न्युयोर्क स्थित राष्ट्रसंघको मुख्यालयमा शुरू भएको हो। महासभाको उच्च स्तरीय बैठक भने आजबाट शुरू भएको छ। प्रधानमन्त्री शाहले उच्च स्तरीय बैठकलाई पर्सि असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम छ। भदौ 10 गते आएको भटेको सिपबाडी तथा पहिरोले नेपाललाई ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन महासभाको मञ्च उपयोग गर्ने सरकारको तयारी छ। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्कनु हुनेछ।
1: प्रतिनिधि सभाको आजको बैठकमा न्यायपालिकाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बीच जुहारी चलेको छ। बैठकमा सत्तारूढ दल रासोपा सांसद यज्ञमती न्यौपाने र प्रतिपक्षी दलका सांसद गुरू बराल बीच सवाल जवाफ भएको हो। बैठकको विशेष समयमा बोल्दै सांसद यज्ञमती न्यौपानेले न्यायालयमाथि टिप्पणी गर्नुभएको थियो। न्यौपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनु पर्ने माग गरेपछि एमाले सांसद बरालले त्यसको विरोध गर्नुभएको हो। न्यौपानेले मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भए पनि न्यायपालिकामा अपेक्षित परिवर्तन हुन नसकेको दावी गर्नुभयो। उहाँले न्यायालयको संरचना र कार्यशैलीमाथि संसदमा गम्भीर बहस शुरू गर्नुपर्ने बताउनुभयो। न्यौपानेले न्यायाधीशको सम्पत्ति छानबिन शुरू गर्नुपर्ने, न्यायाधीशले गरेका फैसलाहरू अध्ययन गर्न संसदले समिति गठन गर्नुपर्ने प्रस्ताव गर्नुभयो। उहाँले अदालतमा बिचौलियाको समस्या रहेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो। न्यायालयले दुई तिहाईको सरकारलाई काम गर्न नदिएको उहाँको आरोप थियो।
3: यो न्यायालय हामीले बोकेर हिँड्यौँ भने स्वस्तानीको व्रत कथा जस्तो महादेवले सती भो देवी बोके जस्तो हुन्छ। जहाँ जहाँ गयो त्यही त्यही पतन हुने स्वस्तानी व्रत कथामा छ। त्यहाँ सती देवीको मस्तिष्क कहाँ पतन भयो आजसम्म त्यो खोजीको विषय छ। यस्तै होला हाम्रो न्यायालयको न्याय कहाँ पतन हुन्छ पत्तै हुँदैन, न्याय पतन हुन्छ हामी सकिन्छौँ। त्यसैले यो न्याय परिवर्तन आजको आवश्यकता हो। संसदको भव सुरु गरौँ, सबै दलले सुरु गरौँ।
1: न्यौपानेको अभिव्यक्तिप्रति एमाले सांसद बरालले आपत्ति जनाउनुभयो। बरालले नेपालको संविधानले कार्यपालिका व्यवस्थापिका र न्यायपालिका बीच शक्ति पृथकीकरणको व्यवस्था गरेको उल्लेख गर्दै संसदबाट न्यायपालिकामाथि हस्तक्षेप गर्ने खालको धारणा राख्न नहुने बताउनुभयो। उहाँले न्यायालय र न्यायमूर्तिमाथिको आक्रमण वा हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो।
4: जेन्जी आन्दोलनको बेलामा सर्वोच्च अदालत लगायतका धेरै अदालतहरूमाथि आगो लगाएर यो देशको न्याय व्यवस्थामाथि हमला गरियो। अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्तिमाथिको हमला अब स्वीकार्य छैन सभा महोदय। यो गलत अभिव्यक्ति तुरुन्तै सच्याइयोस्।
1: बराल बोल्ने बित्तिकै पुनः उठेर सांसद न्यौपानेले आफ्नो प्रतिरक्षा गर्नुभएको थियो। उहाँले संविधानको धारा 105 न्यायालयमाथि सदनमा बहस नगर भनेर कतै नभनेको समेत दावी प्रस्तुत गर्नुभयो। उहाँले 2007 आजसम्म न्यायालय परिवर्तन हुन नसकेको समेत उल्लेख गर्दै न्यायालयको पुनर्संरचना र न्यायाधीशहरूको व्यक्तिगत विषय संसदको बहसको विषय हुने समेत दावी गर्नुभयो।
3: सेन्जी विद्रोहका मुद्दा आजसम्म अड्काएर राख्ने न्यायपालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायालयमाथि हस्तक्षेप हुन्छ? गरिबले न्याय पाएन भन्नु न्यायालयमाथिको हस्तक्षेप हुन्छ? संविधानको बहसको विरुद्ध हुन्छ? गरिबका लागि न्याय दिने व्यवस्था गरौँ भन्नु 105 विरुद्ध हुन्छ भने हामी संसदलाई के मान्दैछौँ? संसद छलफलको ठाउँ होइन। हामीलाई नागरिकले मत दिएर पठाएको न्यायालय पुनर्संरचना नगर भन्नका लागि हो? विपक्षी तर्फकाले बोल्नुपर्छ यो कुरा।
0: त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आग लागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। उनी मकवानपुर इन्द्र सरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ रहेको खुलेको प्रहरीले जनाएको छ। रिद्धिसिद्धि यातायातको 5-5-42-74 नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिकै आग लागी हुँदा जलेर घाइते भएका उनको उपचारका क्रममा किर्तिपुर स्थित वर्ण अस्पतालमा गैराती मृत्यु भएको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलेप घिमिरेले जानकारी दिनुभएको छ। मृतक चालक दोङले 2082 कार्तिकमा बालाजुमा बस पल्टिँदा 3 घाइते भएको घटनामा समेत संलग्न रही घटना पश्चात फरार रहेको बुझिएको छ। मृतक दोङले सुनिल तामाङको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको एसएसपी घिमिरेले बताउनु भएको छ। 3 अघि काठमाडौँको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा र हिजो त्रिपुरेश्वर घटनामा पनि दाबा लामाको नाममा रहेको सवारी चालक अनुमति पत्र प्रयोग गरेको पाइएको परिसरले जनाएको छ। उनकी 2 र 1 रहेको पाइएको छ। उपचारका क्रममा उनको मृत्यु भएपछि किर्तिपुर अस्पतालमा श्रीमती सहित आफन्त र यातायात मजदुरले आज प्रदर्शन गरेका थिए। अर्जुनलाई न्याय दिनुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। घटनापछि आक्रोशित बनेका व्यवसायी तथा मजदुर संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै दोषी ट्राफिक प्रहरीमाथि कारवाहीको माग समेत गरेका छन्। साथै ट्राफिक प्रहरीको स्वेच्छाचारिता, अमानवीय व्यवहार र चेकिङका नाममा दिइने मानसिक यातना बन्द हुनुपर्ने उनीहरूको माग छ। माग सुनवाई नभए देशभरका यातायात ठप्प पार्ने गरी आन्दोलनमा उत्रने चेतावनी समेत उनीहरूले दिएका छन्।
1: ट्राफिक प्रहरी संघको विवाद पछि त्रिपुरेश्वरमा चालकले बस भित्रै बसेर आगो लगाएको विषय संसदमा उठेको छ। आजको संसद बैठकमा अधिकांश सांसदले त्रिपुरेश्वर घटनाका विषयमा सरकारको ध्यान आकर्षण गरेका हुन्। बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले आगो लगाउने चालकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो। सार्वजनिक यातायातमा विवाद हुँदै गरेको भिडियो आएको भन्दै उहाँले त्यसमा के भएको हो भनेर सरकारसँग जवाफ माग्नुभयो।
5: यो घटना केवल एउटा चालकको उत्तेजना अथवा आवेगको घटना मात्रै होइन, यसले सिँगै सरकारप्रति राज्यप्रति नागरिकको निराशा, लाखौँ बेरोजगार र अस्थायी रोजगारमा रहेका युवाहरूको पीडा अभिव्यक्त गर्छ र श्रमिक र नियमनकारी निकायबीच कति अमर्यादित व्यवहार छ, कति विवाद छ, कानुन कति मिचिएको छ भन्ने कुराको एउटा दृष्टान्त हो यो। त्यसकारणले म सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।
1: रासोपाकी सचेतक क्रान्ति सिखाधिताले पुलिसिङ गर्ने शैलीका सन्दर्भमा ख्याल गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले न्यून तलब र आराम नदिने विषय यसमा जोडिन्छ कि भनेर ख्याल गर्न र चालकलाई दोष देखाएर उम्कने प्रवृत्ति नदोहोर्याउन आग्रह गर्नुभयो।
6: बर्दी लगाएका राष्ट्रसेवक, सुरक्षाकर्मी तथा ट्राफिकहरूप्रति उच्च सम्मान सहित मेरो सामान्य जिज्ञासा छ। हामीलाई सडकमा यात्रु वा चालकहरूसँग कस्तो व्यवहार गर्ने भनी जे सिकाइएको छ त्यसमा गम्भीर समस्या छ कि एकपल्ट घुत लिएर सोचौँ। बदल्नु पर्ने कहाँनिर छ, के छ, बदलौँ, नत्र यस्ता दुःखद घटनाहरूको सिलसिला नरोकिने भयो। सम्माननीय सभामुख महोदय, उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
1: राजोपाकी सांसद आशिका तामाङले ट्राफिक प्रहरीले गरेको कार्यवाही चित्त नबुझे उजुरी दिन सकिने प्रावधान रहेको बताउनुभयो। 500 जरिवाना चित्त बुझेन भनेर 50,000 खर्च गरेर उजुरी दिन सक्ने व्यवहारिक नरहेको भनेर उहाँले यसमा सुधार हुनुपर्नेमा जोड़ दिनुभयो।
7: यदि ट्राफिक या प्रहरीले गरेको काम कारवाही चित्त बुझेन भने 35 दिन भित्र यातायात व्यवस्था विभागका हाकिम महानिर्देशक डिजी कहाँ गई उजुरी दिन मिल्छ। अब भन्नु सभामुख महोदय, दार्चुलाका चालकलाई आफूलाई चिट काटेको चित्त नबुझे उहाँ काठमाडौँ विभागमा आई डिजी साहबलाई भेटेर उजुरी दिन सक्ने सम्भावना कतिको न्यायचित हो त? चालकलाई 500 रुपियाँको जरिवाना चित्त बुझेन भनेर 50,000 खर्च गरी ऊ काठमाडौँ धाउन सक्छ त? त्यसैले सभामुख महोदय, 171 दफाको नियम पुरै हावादारी छ।
1: ट्राफिक प्रहरी संघको विवादपछि हिजो काठमाडौँको त्रिपुरेश्वरमा चालक अर्जुन दोङले आफैले बसमा आगो लगाएका थिए।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा अर्को

0: महीना धुपको हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनो।
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यूहो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा बपाकी समाचार।
4: नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको माफी मिनहास सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीले दिएको माफी मिनहालाई सर्वोच्चले आज सदर गरेको हो। न्यायाधीशहरू सानङ्ग सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफी मिनाहा विरूद्ध परेको रिट निवेदन खारेज गर्दै माफी मिनाहा सर्वोच्चद्वारा सदर गरेको हो। टिकापुर घटनामा ज्यान गुमाएका तत्कालीन नेपाल प्रहरीका वरिष्ठ प्रहरी परीक्षक एसएसपी लक्ष्मण नेउपानेकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। उक्त मुद्दामा राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी लगायतले विपक्षी बनाइएको थियो। 2080 साल जेठ 15 गते गणतन्त्र दिवसका अवसरमा तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले टिकापुर काण्डमा जन्म कैदको सजाय काटिरहेका रेशमलाल चौधरीको बाँकी कैद मिनहा गर्नुभएको थियो। सरकार र राष्ट्रपतिको सो निर्णय असंवैधानिक, गैर कानूनी र पीड़ितको न्याय पाउने मौलिक अधिकार विपरीत रहेको दावी गर्दै कडायत सर्वोच्च पुग्नु भएको हो।
3: जनता समाजवादी पार्टी जसपा नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज प्रदेशसभा सदस्य काफ्लेलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभा सचिवालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। काफ्लेलाई मुख्यमन्त्री नारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको व्हिप उल्लङ्घन गरेको आरोपमा जसपाले कार्यवाही गरेको थियो। लुम्बिनी प्रदेशसभा सचिवालयले गत 24 गते जसपाकी प्रदेशसभा सदस्य काफ्लेलाई पदमुक्त गर्ने सूचना प्रकाशन गरेको थियो। प्रदेशसभा सचिवालयले सूचना निकालेर पदमुक्त भएको जानकारी पाएपछि काफ्लेले सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको थियो।
4: सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई 24 घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। आज सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले सरकारका नाममा आदेश दिएको हो। दाहालसँगै अनुसन्धानको मिसिल पनि पेश गर्न भनिएको छ। अमेरिकी पत्रिका ग्रे जोनको रिपोर्टलाई लिएर सरकारले असोज 4 गते दाहाललाई पक्राउ गरेको थियो। दाहालको रिहाईको माग गर्दै उनकी छोरी डेनिका दाहालले हिजो सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसमाथि सुनवाई गर्दै सर्वोच्चले पक्राउ गर्नुको कारण देखाउन पनि आदेश दिएको छ।
3: बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण देशभर वर्षाको गतिविधि बढ्ने भएको छ। भारी वर्षाको पूर्वानुमानपछि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महासंघ पुगेर गृहमन्त्री सुदन गुरुङ र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान एवं नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे विस्तृत जानकारी लिनुभएको छ। आगामी शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिए पनि विभागका मौसमविदहरूले मन्त्री लाई ब्रिफिङ गर्दै भोलिदेखि नै देशका धेरैजसो स्थानमा पानी पर्ने क्रम बढ्ने जानकारी गराएका छन्। मौसम विज्ञान विभागले सम्भावित जोखिमबाट बस्न पूर्व तयारी अपनाउन आग्रह गरेको छ। अबको वर्षालाई मनसुनको करिब अन्त्य मानिएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। यसबाट कति मानिस प्रभावित हुन्छन् भन्ने यकिन तथ्याङ्क भने सरकारसँग छैन। यद्यपि विपद प्रतिकारका लागि सरकारले सबै तयारी गरिरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी गराउनु भयो।
5: अब यो ठाउँको लागि यो भनेर स्पेसिफिक भन्दा नि हामीले जुन मनसुन तयारी भनेर हामीले जुन एउटा राष्ट्रिय कार्ययोजना बनायौँ त्यो बेलादेखि नै हाम्रो मेकानिजमहरू रेडी अवस्थामा हुनुहुन्छ। अहिले हामीले सूचना दिएर सबैलाई एक्टिभ राखिसकेको अवस्था छ। तपाईँले अब विपद आएपछि मात्र गर्नुहुन्छ भन्नुभयो, मैले यसलाई उतार्ने अवस्थामा छैन। किनभने हामीले पूर्व तयारीको लागि पनि अनि त्यसपछि अर्ली एक्सनका लागि पनि हामीले धेरै कामहरू गरेका छौँ।
3: प्रवक्ता महतका अनुसार यो वर्षा पनि अत्यन्त जोखिमपूर्ण मानिएको छ। उहाँले तोकिएका स्थानका सर्वसाधारणलाई नियमित जानकारी लिनका लागि आधिकारिक सूचना हेर्न भन्नुभएको छ।
5: सबैभन्दा पहिला त यहाँले हाम्रो आधिकारिक निकाय त्यसपछि विश्वासिलो माध्यम सञ्चार माध्यमहरूबाट अपडेट गरेका सूचनाहरू नियमित रूपमा हेर्ने बुझ्ने र आफ्नो समुदायमा आफ्नो नजिकाहरूमा चाहिँ सर्कुलर गर्ने परिवारमा पनि थाहा दिने गर्नुपर्छ भन्दा पहिलो कुरो र जुन जस्तो सूचनाले जे जे गर्नु के नगर्नु भनिएको छ त्यही विषयलाई पनि ध्यान दिनु पर्यो भने अर्को विषय चाहिँ आफू कुन जोखिममा छु बाढीको पहिरोको यो विशेष गरी मनसुनको भनेको चाहिँ डुबान बाढी पहिरो लगायतका जोखिम बढी हुने भएको भएर आफू बसोबास स्थान आफू रहने स्थान कस्तो ठाउँमा छु कुन जोखिममा छु भन्ने पनि हामीले कुरोमा अनुमान गर्नुपर्ने हुन्छ र त्यही अनुसार सुरक्षित ठाउँ बस्नुपर्ने र केही गरी आफूलाई समस्या परिहाल्यो भने हामीले 1234 नम्बर जुन छ टोल फ्री नम्बर विपद उद्धारको लागि त्यहाँ पनि गर्ने र अब मनसुन सम्बन्धी बाढी सम्बन्धी जानकारी लिन 1155 पनि सम्पर्क गर्न सक्नुहुन्छ।
3: जल तथा मौसम विज्ञान विभागका मौसमवेद डेभिड ढकाललाई हामीले अबको वर्षा कति जोखिमपूर्ण छ र कुन कुन क्षेत्र बढी प्रभावित हुन्छन् भनी सोधेका छौँ।
6: मौसम पूर्वानुमान महाशाखाले यो विशेष आफूले सार्वजनिक गरेको छ जस अन्तर्गत असोज 9 गतेदेखि असोज 11 गतेसम्मको लागि चाहिँ वर्षा गतिविधि अलिकति बढ्ने जस्तो देखिन्छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिन्छ भने एक दुई स्थानमा अति भारी वर्षा पनि सम्भावना देखिएको छ भने मधेस कोशी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित कतै कतै हावासहित पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिन्छ भने कर्णाली प्रदेशको पनि थोरै स्थानहरूमा
3: मौसमविद ढकालले भोटेकोशी सहित कमजोर भूभाग र सहरी तथा तराई क्षेत्रमा पहाडको वर्षासँगै बाढी पहिरो र भूचेर डुबानको चेतावनी दिनुभएको छ। विभागले जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन भनेको छ। जोखिममा रहेका प्रदेशहरूले पनि सूचना जारी गर्न थालेका छन्। बागमती प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै आगामी शुक्रबारदेखि आइतबारसम्म प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।
4: भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि बनास्लो हिमाल आरोहणका लागि गएका आरोही बीच बाटोबाटै धमाधम फर्किन थालेका छन्। दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम फर्किन थालेका मनास्लो हिमाल नजिक रहेको चुम्नुब्री गाउँपालिका एक सामा गाउँका वडाध्यक्ष कर्मा छिवाङ लामाले जानकारी दिनुभयो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको परपर्द नाम मार्बल।
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि चाहिएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: अथवा डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार भटेकोशी नदीमा आएको बाढीबाट प्रभावित र अन्यत्र जग्गा नभएका परिवारलाई पुनर्स्थापना गर्न 277 कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनर्स्थापनाका लागि सम्भावित जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्रालयमा पेश गरेको हो समितिका अनुसार पहिचान गरिएका 277 कित्ता जग्गाको कुल क्षेत्रफल 3279 रोपनी 2 पैसा रहेको छ जिल्लागत रूपमा रसुवामा 177 कित्ता नुवाकोटमा 94 कित्ता र धादिङमा 6 कित्ता जग्गा पहिचान गरिएको छ
3: सरकारले देशभरका सामुदायिक तथा सरकारी विद्यालयका शिक्षकलाई राजनीतिक गतिविधिमा लाग्न पूर्ण रूपमा रोक लगाउँदै निगरानी बढाएको छ शिक्षा तथा खेलकुद मन्त्रालयले सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्राचार गर्दै दलगत राजनीतिमा सक्रिय शिक्षकमाथि कडा निगरानी राख्न र कानून बमोजिम कार्यवाही गर्न निर्देशन दिएको हो
4: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकामा सड़क ठेक्कामा अनियमितता भएको ठहर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 जना विरूद्ध मुद्दा दायर गरेको छ आर्थिक वर्ष 2078-79 नगरपालिकाको वडा नम्बर 6 स्थित हरिया पानी पालङ माझ फाल हुँदै रुकुम जोड्ने मोटर बाटो निर्माण ठेक्कामा सार्वजनिक खरिद ऐन विपरीत मिले महतो गरी 73,963 रुपियाँ नोक्सानी पुर्याएको अख्तियारको निष्कर्ष छ अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल इन्जिनियर कर्णबहादुर कार्की ठेकेदार दीपचन्द्र रोकाय लगायत 8 जना प्रतिवादीबाट जनहित 73,61,000 रुपियाँ भन्दा बढी बिगो असुल गरी कैद र जरिवाना सजायको माग दावी गरेको छ
3: आगामी यामका लागि रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट 10 अर्ब बराबरको स्रोत सहमति भएको छ कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढाइएको बताउनु भएको छ स्रोत सहमति प्राप्त भएसँगै सो रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने सरकारको तयारी छ
4: रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी स्याप्रुबेसी सडक खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ सडक विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालन भइसकेको छ सडक विभागका महानिर्देशक डाक्टर विजय जैसीले गल्छी स्याप्रुबेसीसम्मको सडक दशैंसम्ममा यातायात सञ्चालन गर्ने गरी काम भइरहेको बताउनु भएको छ
3: नेप्से परिसूचक आज 7.06 अङ्कले बढेको छ त्यससँगै परिसूचक नेप्से 2654 बिन्दुमा कायम भएको हो आज बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ यसअघि 6.74 अर्ब कारोबार भएकोमा आज 7.04 अर्ब रुपियाँको कारोबार भएको छ आज 137 कम्पनीको सेयर मूल्य बढ्दा 131 कम्पनीको सेयर मूल्य घटेको छ भने 11 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार चिनिया राष्ट्रपति सी चिनफिङ भोलि अमेरिका जाँदै हुनुहुन्छ सीको विमान वासिङटन नजिकैको जोइन्ट बेस एन्ड्रियोजमा अवतरण हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर स्वागत गर्नुहुने भएको छ यसअघि विदेशी नेताहरूलाई उहाँले व्हाइट हाउसमै भेट्ने गर्नुभएको थियो गत मे महिनामा ट्रम्पले बेजिङ भ्रमण गर्दा सी उहाँको स्वागतमा विमानस्थल पुग्नु भएको थिएन उपराष्ट्रपति हान चेङले ट्रम्पको स्वागत गर्नुभएको थियो यद्यपि भव्य कार्ड अफ अनर र ठूलो संख्यामा बालबालिकाहरूले झण्डा हल्लाएर उहाँको स्वागत गरेका थिए बिहिबार सीको भ्रमणको मुख्य दिन हुनेछ ट्रम्प र प्रथम महिला मेलानियाले सी र उहाँकी पत्नी पिङ लुआनलाई व्हाइट हाउसमा स्वागत गर्नुहुनेछ ट्रम्प र सीले रोज गार्डनमा गार्ड अफ अनर लिएपछि उहाँहरूबीच द्विपक्षीय वार्ता हुनेछ ट्रम्प र सी वार्तामा बसेका बेला मेलानिया र पेङ अलग्गै समारोहमा सहभागी हुनुहुनेछ बिहिबार नै ट्रम्प दम्पतिले सी दम्पतिलाई राजकीय भोज पनि दिनुहुनेछ
3: नेपाल परिवेशमा अब खेल समाचार। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधि भारतले जितेको छ। यो जितसँगै विश्व एसियाली खेलकुदको पदक तालिकामा भारतले स्वर्णको खाता खोलेको छ। जारी एसियाडमा भारतले यसअघि रजत र काँस्य मात्र जितेको थियो। भारतले आज भएको फाइनल खेलमा बलियो प्रतिद्वन्दी श्रीलङ्कालाई 147 रनको अन्तरले हराउँदै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 216 रन बनाएको थियो। 217 रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्का भने 69 रनमै समेटिन पुग्यो। पराजित श्रीलङ्काले रजत पदकमा चित्त बुझाउनु परेको छ। जारी एसियन गेम्समा श्रीलङ्काले भित्र्याएको यो नै पहिलो पदक हो। यता नेपाली राष्ट्रिय महिला भलिबल टोलीले विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा 12 स्थानमा रहेर यात्रा टुङ्ग्याएको छ। 11 स्थानका लागि आज भएको खेलमा नेपाल मङ्गोलियासँग 3-0 सोझो सेटमा पराजित भएको हो। नेपाल मङ्गोलियासँग 23-25, 17-25 र 13-25 पराजित भएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। उच्च स्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई।
3: रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर। भरत दाहालको रिटमा कारण देखाउ आदेश। लुम्बिनी प्रदेश सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णयमाथि रोक।
4: आगामी 3 दिन भारी वर्षाको चेतावनी। सतर्कता अपनाउन विभागको आग्रह।
3: चिनिया राष्ट्रपति सी भोलि अमेरिका प्रस्थान गर्दै ट्रम्पले विमानस्थलमै पुगेर सीको स्वागत गर्ने।
4: र एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटमा भारतलाई स्वर्ण, महिला भलिबलमा नेपाल 12 स्थानमा सीमित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइसराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
2: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घन्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5189-53।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: निष्पक्ष नविपक्ष सधै निष्पक्ष
1: सुदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: एबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसङ्घ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क तर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
1: बढे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली निम्नचापीय प्रणाली मात्रै भयो, त्यो हामीले चाहिँ मन्थन गर्दैछौँ।
0: र श्रीलङ्काको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढीको जोखिम बढाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डडेलोको सम्भावना बढाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्युयोर्कमा राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे।
4: 3 years ago in the mountains of Nepal
3: 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढाई चढाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिसियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढिरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलङ्कामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इन्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डडेलो सुरु भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढी बाल बालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डडेलोले इन्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिङ्गापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप चोलीलाई दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्युयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटे कोशी बाढीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। एक रिपोर्ट। नेपालले हालै भोगेको विनाशकारी बाढीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
1: उक्त सम्बोधनमा मूलत 4 विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भोरे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, तीको विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
0: अधिकारीहरूका अनुसार भोटे कोशी त्रिशुली क्षेत्रमा आएको बाढीपछि नेपालले लस एन्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
5: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्प्रिहेन्सन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ, हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना नेसनल डकुमेन्टहरू छन्। आशावादी हुने ठाउँ देख्छु।
0: भोटे कोशी त्रिशुली बाढीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीति तर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकारी आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाडीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्था बारे सोधेका छौँ।
6: सुरुमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन, त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन होइन, खालि शक्तिशाली निम्न जातीय प्रणाली मात्रै भयो, त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले त मोनिटरिङ गर्दैछौँ, अहिले समुद्रमै छ त्यो होइन। 7 गते राति र 8 गतेको बिहानको बिचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ, तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेका छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ होइन, तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
0: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
6: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ, अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने,
0: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
6: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
0: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
6: अहिले भर्खरै पनि हाम्रो गृह मन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि, अनि हामीले कमान्ड पोस्टमा एनडिआरएम समयमा त भोटे कोशीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेछौँ।
0: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ, उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने संक्षेपमा भनिदिनुहोस् न।
6: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो 3 दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किँदाखेरि बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेरिमा हुन पनि अनुरोध छ, र केही जिज्ञासा भएमा 1551 कल गर्नु पनि अनुरोध।
0: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौं कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चुलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
7: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुसी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका 5 की नारायणी चौलागाई।
8: छिटो पकाउनु नि सकिने, बिस्तारै पकाउनु पनि सकिने, कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ, त्यो एक त कार्यबोझ घट्या छ, अर्को स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको छ।
7: जुम्लाको पातरासी गाउँपालिका कि अर्को स्थानीय बासिन्दा माया देवी बोहरा।
9: गाउँघरको दिदी बहिनी एकदम खुसी भएको छ, समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
7: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चुलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
10: हामीले यो विद्युतीय चुलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 4600 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ। त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
7: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चुलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्ण माया उपाध्याय, बीबीसी जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 ज्यान गएको थियो र 500 भन्दा बढी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन्, जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। 3 गिर्जाघर र 3 विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलङ्कामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढी कसुरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलङ्काका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलङ्काको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलङ्काको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीडितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्क प्रस्थान। राष्ट्रसङ्घ महासभामा जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्व सामु प्रस्तुत गर्न प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बैठकमा सांसदहरूको सुझाव। बटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी स्याप्रोवेशी सड़क खण्डमा यही असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने तयारी र प्राकृतिक जलवायु चक्र एल निनोका कारण सन् 2027 खाद्य संकट बढ्न सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी। समाचार अब विस्तारमा। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई बिहिबार सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री शिशिर खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ। यसपटक राष्ट्रसङ्घमा सहभागी हुन लागेको नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन जानुहुने भएपछि कार्यभाग प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नुभएको थियो। सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फिर्ता हुने तालिका छ। प्रतिनिधि सभाको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन भएको छ। सम्झौतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सामुद्रिक सम्पदाबाट नेपाललाई फाइदा पुग्ने गरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणलाई सरकार उच्च प्राथमिकतामा राखेको बताउनुभयो। छलफलमा सांसदहरूले सामुद्रिक सम्पदालाई देशको समृद्धि र दिगो विकासका लक्ष्यसँग जोड्नुपर्ने बताउनुभयो। आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि बैठकमा सांसदहरूले राष्ट्रसङ्घको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्व सामु प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभयो। सांसदहरूले काठमाडौँको त्रिपुरेश्वरमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको र बसमा भएको आगजनीका विषयमा सत्य तथ्य बाहिर ल्याउन अविलम्ब न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभयो। सांसदहरूले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न विभिन्न जिल्लामा फैलिएका स्क्रब, टाइफस, डेङ्गी लगायतका संक्रामक रोग नियन्त्रणका लागि पहल गर्न, राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द नियन्त्रणको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल र पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल बीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल र पोर्चुगल बीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षबाट खुसी व्यक्त गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिनुभएको थियो। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिब्बा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकतामा जोड दिनुभएको थियो। रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी स्याप्रोबेसी सडक खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सडक विभागले जनाएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालन भइसकेको छ। सडक विभागका महानिर्देशक डाक्टर विजय जैशीले गल्छी स्याप्रोबेसीसम्मको सडक दशैंसम्म यातायात सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कोल्पो खोलामा अस्थायी मर्मत सकिएर यातायात सञ्चालन भइसकेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मौसम पूर्वानुमान एवं भोलिदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने विषयमा जानकारी लिनुभएको छ। मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले भोलिदेखि वर्षाको गतिविधि बढ्ने जनाएको थियो। बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन आज मन्त्रीद्वय मौसम विज्ञान विभाग पुग्नु भएको हो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा पुस्तकालय नीतिका विषयमा छलफल भएको छ। बैठकमा पुस्तकालय नीतिको मस्यौदा निर्माण समितिमा रहेर काम गर्दै आउनुभएकी संविधान सभा सदस्य तथा पुस्तकालय विज्ञान विज्ञ लीला लेइचेले पठन संस्कृतिको विकासका लागि बन्न लागेको नयाँ कानूनमा पुस्तकालयलाई सबै समुदायको भाषाको पहुँच योग्य बनाउनु पर्नेमा जोड दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
1: भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा आपूर्ति गर्न तयारी अघि बढाउनु भएको छ। आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट 10 अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको छ। स्रोत सहमति प्राप्त भएसँगै सो रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले कला र भाषा साहित्यको प्रवर्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनु भएको छ। नेपाल साहित्यिक पत्रकार संघका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री डाक्टर तिमिल सिन्हाले साहित्यिक पत्रकारिता नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित हुने पत्र पत्रिकाले सम्बन्धित समुदायको भाषा संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने बताउनुभयो। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल सहित 7 जना र 1 कम्पनी विरुद्ध 73,61,000 रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरू विरुद्ध आर्थिक वर्ष 2078-79 त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नम्बर 6 हरिया पानी पालङ माज फल हुँदै रुकुमसम्म सडक योजनाको ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावलीको व्यवस्था विपरीत काम रकम कबुल गर्नेलाई अनुतीर्ण गरी बढी रकम कबुल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। नगरपालिकाका प्रशासकीय अधिकृत हीरा चन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीम बहादुर थापा, एमआईएस अपरेटर सरिश चन्द्र विष्ट विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ। यसै गरी सो नगरपालिका वडा नम्बर 6 स्थित हरियापानी पालुङ माझफाल हुँदै रुकुमसम्म सडक निर्माण कार्यको खरिद प्रक्रिया मूल्याङ्कनमा संलग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिर कुमार गुरुङ, छल निर्माण सेवा प्रणाली दुनै डोल्पा र उक्त निर्माण सेवाका प्रोपराइटर दीपचन्द्र रोकाया विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। हुलाक कार्यालय भन्ना साथ चिठी पत्र आदान प्रदान गर्ने कार्यालयको रूपमा मात्रै बुझाइ हुने गरेकोमा पछिल्लो समय यसको सेवा विस्तार हुँदै गएको छ। हुलाक सेवा क्रमशः राष्ट्रिय कुरियर सेवाका रूपमा विकास हुँदै गएपछि सेवाग्राहीले थप सुविधा पाउन थालेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
4: हुलाक मार्फत राहदानी घरमै पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। बैतडीमा मात्रै एक महिनाको अवधिमा 300 भन्दा बढी सेवाग्राहीले हुलाक मार्फत राहदानी घरमै प्राप्त गरेका छन्। राहदानी घरमै लिन चाहने सेवाग्राहीको संख्या बढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूले जानकारी दिनुभयो।
5: बढ्दै गएको छ, उहाँहरूले घरमै भौगोलिक हिसाबले पनि अब टाढा आउन जानलाई अप्ठ्यारो, त्यसले गर्दाखेरि अहिले राहदानीको घरमै रिसिभ गर्ने प्राप्त गर्ने गरी चाहिँ सेवाग्राही बढ्नु भएको।
4: हुलाक कार्यालयले पनि सम्बन्धित निकायसँग चरणबद्ध रूपमा समन्वय गरी सेवा प्रवाहलाई छिटो छरितो बनाउँदै गएको जनाएको छ। हुलाक मार्फत प्रदान हुने सेवालाई थप व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज सेवा दिने प्रयास भइरहेको हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाश सिंह कार्कीले बताउनु भयो।
6: जिल्ला कुरियर सर्भिसको रूपमा विकास गर्दै भन्ने सरकारको सहयोगी कार्यसूची अन्तर्गत सत्तारीको बुदान्त उल्लेख गरिरहेको छ। त्यसै सन्दर्भमा प्रत्येक पालिका हुलाक कार्यालयसित हाम्रो आन्तरिक ग्रान्ट भुगानको सम्झौता भएर गाडीसित कनेक्टिभिटीलाई जोडिरहेछ। जिल्लामा विगतको तुलनामा लगभग बढेको छ देखिन्छ।
4: हुलाक सेवालाई थप प्रभावकारी बनाउन ग्रामीण क्षेत्रसम्म यसको पहुँच विस्तार गर्नुपर्ने स्थानीयको माग छ। स्थानीय स्तरमै कार्यालय स्थापना तथा गाउँघरबाटै सहज रूपमा सेवा लिन सक्ने व्यवस्था गर्नुपर्ने मेलौली नगरपालिका 3 स्थानीय तथा शिक्षक समेत रहनुभएका रमेश दत्त बाघ बताउनुहुन्छ।
7: हुलाक सेवालाई निरन्तरता दिनुपर्छ, हुलाक सेवालाई घर घरसम्म पुर्याउनु पर्छ र हुलाक सेवाको जुन विस्तार छ यो विस्तार स्थानीय तहसम्म पुग्यो भने अझै पनि नेपालमा विश्वासिलो एउटा संचार हस्तान्तरण गर्ने सूचनाहरू दिने बलियो हुन्थ्यो भन्ने मैले आफूले पनि महसुस गरेका छु।
4: हुलाक सेवा राष्ट्रिय कुरियर सेवाको रूपमा विकास हुँदै गएसँगै सेवाग्राहीको संख्या पनि बढ्दै गएको देखिन्छ। विशेष गरी राहदानी घरमै प्राप्त गर्न चाहने सेवाग्राहीको संख्या बढ्दो छ। यसै गरी सरकारले हुलाक मार्फत बोलपत्रका कागजात प्राप्त गर्ने तथा दाखिला गर्न सकिने व्यवस्था पनि गरेको छ। यसले परम्परागत चिठी पत्र आदान प्रदानको भूमिकाबाट हुलाक सेवालाई थप आधुनिक र बहुउपयोगी बनाउँदै लगेको देखिन्छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्ने अनुमानसँगै एसियाका विभिन्न भागमा खडेरी गम्भीर बन्ने तथा पानीको अभाव र डढेलोको जोखिम बढ्ने देखिएको छ। यसको असर धान, पामतेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्वभर खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी दिइएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार एल निनोका कारण सन् 2027 अन्त्यसम्म कम्तीमा 4.90 करोड मानिस थप तीव्र खाद्य असुरक्षामा पर्न सक्छन्। मध्य अमेरिका र दक्षिणी अफ्रिकाका साथै पूर्वी अफ्रिका तथा दक्षिण र दक्षिण पूर्वी एसिया पनि प्रभावित हुने चेतावनी दिइएको छ। एल निनो प्रशान्त महासागरको समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी हुने प्राकृतिक जलवायु चक्र हो। यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी, उष्ण लहर, बाढी लगायत चरम मौसमी घटना निम्त्याउने गर्छ। यस वर्ष एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने र यसको प्रभाव सन् 2027 रहन सक्ने अनुमान गरिएको छ। इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्ध थप कडा बनाउने तयारी भइरहेका बेला चीनले सो कदमको विरोध गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानी एयरलाइन्सलाई विश्वभर सञ्चालन गर्न कठिन हुने चेतावनी दिएको भोलिपल्ट चीनले अमेरिकी कदमलाई अवैध एकपक्षीय प्रतिबन्ध भनेको छ। चीनी विदेश मन्त्रालयका प्रवक्ता गुओ जिया कुनले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले विरोध गर्दै आएको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: देशभरका सहकारी संस्थाहरूले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सिईओको आफ्नो वा आफन्तका घरमा कार्यालय राख्न नपाउने भएका छन्। राष्ट्रिय सहकारी प्राधिकरणले एक निर्देशन जारी गर्दै सहकारीका लागि सोही संस्थाका उच्च अधिकारीले आफ्नो वा आफन्तको घर भाडामा लिन रोक लगाएको छ। संस्था सञ्चालक प्रमुख कार्यकारी तथा निजको परिवारका नाम रहेको घर भाडामा लिई कार्यालय सञ्चालन गर्न पाइने छैन प्राधिकरणको निर्देशनमा भनिएको छ। निर्देशन विपरीत कार्यालय सञ्चालन भएको भए 6 महिना भित्र हटाइसक्नु पर्ने व्यवस्था प्राधिकरणले निर्देशन मार्फत गरेको छ। त्यसै गरी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता वा उद्देश्य परिवर्तन गर्न पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। प्रस्तावित सहकारी संस्थाका नाममा समान प्रकृतिको अन्य कुनै सहकारी संस्थाको सदस्य नभएको भनी सो घोषणा समेत गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सञ्चालन सम्बन्धी जारी गरिएको नियामकीय मापदण्ड 2083 संशोधन गर्दै प्रस्तावित कार्यक्षेत्रमा भौगोलिक रूपमा निरन्तरता कायम भएको हुनुपर्ने व्यवस्था थप गरिएको छ। बिरगंज अनुसार कार्यालयले चालू आर्थिक वर्ष 2083-84 दुई महिनामा 42,24,00,00,000 बढी राजस्व संकलन गरेको छ। भन्सार विभागले आइसिपी बिरगंज भन्सारलाई दुई महिनाका लागि 43,34,00,00,000 राजस्व उठाउने लक्ष्य तोकेको थियो। अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा साउन र भदौ महिनामा 1,10,00,00,000 कम राजस्व वसुली भएको आइसिपी भन्सार बिरगंजका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो। आउँ महिनामा बिरगंज भन्सारले 18,72,00,00,000 भन्दा बढी राजस्व वसुली गरेको थियो भने भदौ महिनामा 23,46,00,00,000 राजस्व वसुली गरेको छ। कार्यालयका अनुसार साउन र भदौ महिनामा कुल राजस्व संकलनको 97.4% राजस्व वसुली भएको छ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। परिषदले एक सूचना जारी गर्दै क्यान्सर पाइल्स जस्ता विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्य भएको प्रति सूचना मार्फत सचेत गराएको हो। परिषदले त्यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकोले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको छ। परिषदले कानून विपरीत त्यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र गतिविधि बन्द गर्न गराउन अनुरोध गरेको छ। परिषदले जारी गरेको सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने समेत परिषदले सूचना मार्फत जनाएको छ। यो साताको पहिलो कारोबार दिन शेयर बजारको परिसूचक नेप्से 7.06 अङ्कले बढेको छ। यो वृद्धिपछि नेप्से परिसूचक मंगलबार 2,654 अङ्कमा कायम भएको छ। अघिल्लो दिन 6,74,00,00,000 कारोबार भएको बजारमा मंगलबार 7,04,00,00,000 कारोबार भएको छ। मुस्ताङको मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रमा आइतबारदेखि स्याउ टिप्ने र खाने उत्सव चलेको छ। मुस्ताङमा कृषि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले असोज 3 गतेदेखि असोज 15 गतेसम्म स्याउ टिपेर खाने उत्सव सञ्चालन गरेको केन्द्रका प्रमुख प्रकाश पन्थले बताउनुभयो।
0: अब खेल समाचार अजय बमबाट।
9: पदकको आशा गरिएको नेपालले जापानको नायोगा आइचीमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा थाइल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ। मंगलबार भएको समूह बीको खेलमा नेपालले थाइल्यान्डलाई 46-43 अङ्कले पराजित गरेको हो। थाइल्यान्डमाथिको जितसँगै नेपालले महिला कबड्डीमा महत्वपूर्ण सफलता हात पारेको छ। पदकको आशा गरिएका नेपाली बक्सर चन्द्र बहादुर थापा मगर पहिलो चरणबाटै बाहिरिएका छन्। 55 केजीको बाउटमा चन्द्र भारतका मन्देक बाम जादुमणि सिंहसँग पराजित भए। चन्द्रले 5-0 नतिजामा हार बिहोरेका हुन्। टेबल टेनिसको मिक्स डबल्समा इभान थापा र रुबिन महर्जनको जोडीले पाकिस्तानी टोलीलाई हराएको छ। इभान र रुबिनले मुहम्मद खान र कल्सुम खानको चुनौतीलाई 3-0 पन्छाएका हुन्। जितसँगै टोलीले अन्तिम 32 यात्रा तय गरेका छन्। उता संयोग कपाली र नमिता श्रेष्ठको जोडी भने पहिलो चरणमै रोकिएको छ। यो जोडीलाई मंगोलियाले हराएको हो। अब इभान र रुबिले बुधबार हङकङको टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। नेपाली महिला भलिबल टोलीले 12 स्थानमा रहेर आफ्नो यात्रालाई अन्त्य गरेको छ। 11 स्थानको प्लेअफमा नेपालले मंगोलियासँग 3-0 सोझो सेटमा पराजय बेहोर्यो। महिला टिम कातामा नेपाल क्वार्टर फाइनल नै पराजित भएको छ। क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 अङ्कले पराजित भएको हो। नेपालका लागि टिम कातामा सानुमाया थिङ, मेगा लिम्बु र आलिसा राष्ट्रकोटी मगरले प्रतिस्पर्धा गरेका थिए। भियतनामसँग पराजित भएसँगै नेपालको महिला टिम कातामा पदकको यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ। बक्सिङ 51 केजी प्रतिस्पर्धामा नेपाली रमिसा श्रेष्ठ भियतनामकी एन ग्वेन थिटामसँग 5-0 पराजित भइन्। त्यसै गरी पौडी महिलातर्फ 100 मिटर फ्रिस्टाइलमा नेपालकी आर्य महर्जन हिट चरणबाटै आउट भइन्।
0: अब मौसम। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको पहाडी भूभाग तथा मधेस प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्क प्रस्थान। राष्ट्रसंघ महासभामा जलवायु न्याय, हिमाल संरक्षण, विपद व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्व सामु प्रस्तुत गर्न प्रधानमन्त्रीलाई प्रतिनिधि सभा बैठकमा सांसदहरूको सुझाव। भटेको सिबाडीबाट क्षतिग्रस्त गल्छी स्याप्रवेशी सड़क खण्डमा यही असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने तयारी र प्राकृतिक जलवायु चक्र एल निनोका कारण सन् 2027 खाद्य संकट बढ्न सक्ने विश्व खाद्य कार्यक्रमको चेतावनी। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5189-53। कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656-493-74-9510-61-356-356
1: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू

0: बजार माड़ी, फोन 056-50-10-60।
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
2: होइन,
1: भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
3: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

Swadesh FM, Tirana Pithuplo, 2 MHz.

0: 벅치어 더 비벅치어 서데이 니스 벅치어
1: 소디스 FM 트리아노비토 블루 2 메가헤르츠.

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट्टाडा तलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है।

0: Só daí de Spot Shop.
1: Sua DSFM, Tirana Petroplô, do Inega Hertz.

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो।

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: गीतोपदेशको क्रममा भगवान श्री कृष्ण अर्जुनलाई उपदेश बक्सिन्छ जे भान भावय पानिन ते देवा भावयन्तु वः परस्परं भावयन्त श्रेय परम वाप्स्यथ भन्नुहुन्छ। यज्ञद्वारा सन्तुष्ट भएका देवताहरूले तिनीहरूलाई पनि सन्तुष्ट पारिदिन्छन्। तिमीले भगवानको यजन गर, भगवानले तिमीलाई अदृश्य रूपले परमात्मालाई परमात्माले तिमीलाई धेरै धेरै कुराहरू दिलाइदिनुहुन्छ। देवताको र तिम्रो बिचमा पारस्परिक सम्बन्ध प्रेम राख, त्यसरी सम्बन्ध प्रेम गऱ्यौ भने तिमीलाई परमात्माले सहयोग पुर्याउँछन्। देउताको भावना तिमीले गर, तिम्रो भावना देउताले गर्नुहुन्छ। देवताहरू सांसारिक कार्यका लागि अधिकार प्राप्त प्रशासक हुन्। हरेक प्राणीलाई शरीर तथा आत्मा धारण गर्नका लागि आवश्यक पर्ने हावा, प्रकाश, पानी त्यस्तै अन्य वरदानहरू दिने अधिकार देवताका अधीनमा छन्। परमात्माले हाम्रो बाँच्नको लागि आकाश दिनुभयो। जब हामीले खुला आकाश पायौँ, हामी खुला हावामा खुला आकाशमा हिँडिरहेका छौँ, कतै बन्धन छैन। परमात्माले हामीलाई अति आवश्यकीय वस्तु हावा दिनुभयो, जुन हावाले हामी सास फेर्न पाइराखेका छौँ। त्यो हावा भित्र पुग्छ फोक्सोमा, त्यहाँका दूषित वस्तुहरूलाई बाहिर निकाल्छ, बाहिरको अक्सिजन लिएर गएर भित्र परिपुष्ट पारिदिन्छ। यसरी परमात्माले प्राणीहरूप्रति माया गरेर हावा दिनुभयो। यदि एकछिन मात्रै पनि हावा हुँदैन अरे भने सबै प्राणी मर्ने छन्। सबै प्राणीको दया परवश भएर भगवान्ले हावा दिनुभयो। यो हावा यस्तो छ, कहिल्यै पनि विश्राम गर्दैन, चलिरहन्छ रातो दिन। हामी विश्राम गर्छौँ, थकेला विश्राम गर्छौँ, रातभरि हामी विश्राम गर्छौँ, तर हावाले विश्राम गर्दैन। भगवान्ले हामीलाई सूर्य दिनुभयो, त्यो घामले हामीलाई यो संसारमा ताप दिएर सारा वस्तुहरूलाई पकाइदिने, वनस्पति अन्नहरू पकाइदिने र सारालाई प्रकाश गरिदिने, ताप दिने कामहरू गरिराखेको छ। यसरी परमात्माले अत्यन्त दयावश भएर हामीलाई बस्ने ठाउँ पृथ्वी दिनुभएको छ। यही पृथ्वीमा कोही जलचर भएका छन्, कोही नवचर भएका छन्। यी सारा जलचर प्राणीहरू, नवचर प्राणीहरू, थलचर प्राणीहरू आफ्नो आफ्नो कर्महरू गरिराखेका छन्। यिनले हामीले देख्छ पानीभित्र के खाएर बाँच्या होलान् जस्तो लाग्छ, तर उनीहरूको व्यवस्था ईश्वरले गरिदिएको छ। आकाशमा बस्ने प्राणीहरू, हावा लागेको छ, असिना परेको छ, पानी परेको छ, सन्तान जोगाउनु छ, आफ्नो जीवन जोगाउनु छ, तैपनि उनीहरू सन्तुष्टि छन्। यसरी आफ्नो जीवन बिताइराखेका छन् यिनले पनि। यिनीहरूले पनि त्यो परमात्माको चिन्तन गरिराखेका छन्, त्यही सत्वमा बसिराख कर्म छोडेका छैनन्। ती पन्छीहरूले आफ्नो सन्तान जन्माउने प्रक्रियाहरू गरेर अनि आफ्नो जीवन सफल पारिराखेका छन्। माछाहरू पानीमा फुल पारेर छोडिदिन्छन्, अनि त्यही पानीमा आफै आफ सन्तान जन्मिन्छन्, अनि आफ्नो जीवन उनीहरूले फेरि सफल पारेका छन्। कोही पन्छीहरू बालुवामा गएर फुल पारेर छोडिदिन्छन्। फुल आफै फुट्छ, बालुवामा ती बच्चाहरूले के खाएका होलन्। ईश्वरले सबै कुराको बन्दोबस्त मिलाएको हुँदा चिन्ता गर्नुपर्ने कुराहरू यहाँ केही पनि छैन। त्यस कारणले भगवान् भन्नुहुन्छ त्र्यम्बकम् यजामहे। यसरी भगवान्का पाँचवटा मुख छन्, अब तेज वायु आकाश र पृथ्वी, यसलाई पञ्चवक्त्रम् भनिकन यसरी भगवान् शिवजीलाई हामी प्रार्थना गर्छौँ। भगवान् शिवजीलाई त्रिनेत्रम् पनि भन्छ। बेलपत्रका तिनवटा पातहरू हामीले चढाउने गरेको छ, तिनवटा पात भएको त्यो तिनवटा पातलाई सत्व रज र तम भनेर प्रकृतिका तिनवटा गुणलाई हामी त्यहाँ पुकार गरेर चढाउँछ। सत्व रज र तम, त्यस्तै गरेर जाग्रत स्वप्न सुसुप्ति भनिकन ती तिनवटा पातलाई नामाकरण गरेर भगवान् शिवजीको शिवलिङ्गमाथि हामी चढाउने गरेका छौँ। त्यस्तै गरेर भगवान् शिवजीले जन्मस्थिति र प्रलय गराउनुहुन्छ। यो तिनवटा कर्म गर्ने भएको हुनाले भगवान्लाई त्रिनेश्रम भनिकन यसरी हामी हाम्रो धर्मशास्त्रमा यसरी राखिएको हामीले पाउँछौँ। त्यसरी परमात्मा शिव, शिवको अर्थ हुन्छ सत्य। सबैभित्र बसेको परमात्मा पनि सत्य हो। सबैभित्र त्यो परमात्मालाई, शिवलाई सच्चिदानन्द रूप शिवोहम शिवोहम भन्छ। सचित र आनन्द रूप भएको हुँदा परमात्मा शिव शिवजीलाई सच्चिदानन्द रूप शिवोहम शिवोहम भनेर यसरी भगवान्लाई हामी प्रार्थना गर्छौँ। त्यो परमात्मा शिव सत्य वस्तु हो। यही शिवको आदेशले गरिकन चन्द्र सूर्यहरू विश्राम गर्दैनन्, चलिरहन्छन्। रातो दिन पानी बगिराखेको छ, कहाँ गएर जम्मा भएको छ होला, हामीलाई अचम्म लाग्छ। रातो दिन सूर्य घुमिराखेका छन्, चन्द्रमा ग्रहहरू घुमिराखेका छन्, नदी नाला प्रवाहित भइराखेका छन्, वायु प्रवाहित भइराखेको छ। कसको आज्ञाले, कसो हुकुमले यसो गरेको होला, अचम्म लाग्छ। कसले चलाएको होला यो, कसको आदेश होला, कसको आदेश मानेर हावा घुमिराखेको होला। यसलाई हाम्रो धर्मशास्त्रमा सङ्केत गरेको छ। यो पृथ्वीको डल्लो लगायतका अनगिन्ती ग्रहहरूलाई कसले यो शून्य आकाशमा झानेर राख्या होला, अचम्म लाग्दो कुराहरू छ। यो ठोस पदार्थ तल खस्छ, पृथ्वीतिर खस्छ, पृथ्वीमा गुरुत्वाकर्षण हुन्छ, तर ती कति वस्तुहरू पृथ्वीमा नखसिकन माथि नै लड्किरहेका छन्। यो धान्ने काम कसले गर्यो, सबै विचलित हुने हो भने पृथ्वीका सारा प्रक्रियाहरू रुष्ट के अरे अवरोध भइहाल्छन्। त्यसो भएको हुँदा परमात्माले भन्नुभएको छ, सत्येन धारेते पृथ्वी, सत्येन तपते रवि, सत्येन वासि वायुश्च सर्वं सत्य प्रतिष्ठितम्। त्यही सत्यमा सम्पूर्ण बसेको छ, त्यही सत्य वस्तुले सूर्यलाई धानेको छ, त्यही सत्य वस्तुले पृथ्वीलाई धानिराखेको छ, त्यही सत्य वस्तुले यो वायुलाई घुमाइराखेको छ। एकछिन पनि विश्राम गर्दैनन्। विश्राम गरे भने सारा संसारको व्यवस्था तुरुन्तै नष्ट हुन्छ। त्यो व्यवस्था नष्ट नहोस् भनिकन परमात्माले यसरी यी हाम्रो प्राणीहरूलाई आवश्यक पर्ने वस्तुहरू यसरी दिइरहनु भएको छ। यसरी दिनुभएको परमात्मालाई हामी चाहिँ इष्ट देवता भनिकन हामीले यहाँ अनि इष्ट इष्टान भोगान हि बोदेवा दास्यन्ते यज्ञ भाविता। हाम्रो भावनाले गरिकन तिनीहरूले हामीलाई चाहिँ परमात्माले यसरी प्राणीहरूप्रति माया गरेर परमात्माले हामीलाई भोग दिनुहुन्छ, हामीलाई मोक्ष दिलाइदिनुहुन्छ। त्यस्तो मोक्ष दिलाइदिने परमात्मा।

0: आज विक्रम सम्वत 2083 साल असोज 7 गते बुधबार भाद्र शुक्ल द्वादशी 23 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: साइडलाइन कूटनीतिमा चुक्दै नेपाल, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा, नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै, बाढी पीडितलाई नयाँ शहरमा सार्ने तयारी, एमाले बैठकमा अधिकांशले राखे नेतृत्व परिवर्तनको माग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको सिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको शुभ समाचार।
0: विभिन्न प्रकृतिका व्यावसायिक सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रुपियाँ आमदानी गरेका छन्। रोजगारीका लागि बाहिरी नै पर्ने बाध्यात्मक परिस्थितिका बीच पनि कतिपयले विदेशमा माग रहेका सेवा उपलब्ध गराएर नेपालमै रहेर विदेशी मुद्रा भित्राइरहेका हुन्। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै नेपालीले विभिन्न 5 प्रकृतिका सेवा बेचेर 6 अर्ब 81 करोड 64 लाख आमदानी गरेका छन्। नेपालीले खास गरी अनुसन्धान र विकास, व्यावसायिक र व्यवस्थापन परामर्श लगायतका सेवा बिक्री गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। यसबाहेक प्राविधिक, व्यापार सम्बन्धी र अन्य व्यवसाय सेवा, श्रव्य दृश्यसँग सम्बन्धित सेवा, अन्य व्यक्तिगत, सांस्कृतिक र मनोरञ्जनात्मक सेवा बिक्री गरी नेपालीको आमदानी मध्यम देखिन्छ। साउनमा सबैभन्दा धेरै व्यावसायिक र व्यवस्थापन परामर्श सेवा प्रदान गरेर नेपालीले 3 अर्ब 18 करोड रुपियाँ आमदानी गरेका छन्। त्यसपछि प्राविधिक, व्यापारसँग सम्बन्धित र अन्य व्यवसाय सेवा बिक्री मार्फत 2 अर्ब 36 करोड रुपियाँ आमदानी भएको तथ्याङ्कले देखाएको छ। उल्लेखित सेवा उपलब्ध गराएर गत वर्ष साउनमा नेपालीले 5 अर्ब 70 करोड रुपियाँ बराबरको विदेशी मुद्रा भित्रिआएका थिए। यस वर्ष साउनमा थप 1 अर्ब 11 करोड रुपियाँ बढी आमदानी गरेको तथ्याङ्कले देखाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पुसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टमा राष्ट्रसंघको 81 औं महासभा साइडलाइन कूटनीतिमा चुक्दै नेपाल शीर्षकमा खबर छापिएको छ। विश्वका ठूला सम्मेलन र महासभाहरूमा औपचारिक भाषण र फोटो सेसनमा सबैको ध्यान केन्द्रित भए पनि विश्वव्यापी कूटनीतिको वास्तविक गति भने मूल सभाभन्दा बाहिर अर्थात साइडलाइन भेटवार्ताहरूमा तय हुने गर्दछ। बहुपक्षीय मञ्चहरूमा औपचारिक प्रतिबद्धताहरू जनाइए पनि संवेदनशील राष्ट्रिय हित, द्विपक्षीय तनाव र रणनीतिक मुद्दाहरू सल्टाउन साइडलाइन कूटनीति अर्थात अनौपचारिक भेटवार्ता नै प्रभावकारी माध्यम मानिन्छ। कूटनीतिक विश्लेषकहरूका अनुसार G7 वा संयुक्त राष्ट्रसंघ महासभा जस्ता ठूला मञ्चहरू औपचारिक घोषणा पत्र जारी गर्ने माध्यम मात्र हुन्। वास्तविक कूटनीतिमा कसले कोसँग भेट्यो वा कसलाई भेट्न अस्वीकार गर्यो भन्ने कुराले ठूलो अर्थ राख्छ। जस्तै G7 सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की एउटै कार्यक्रममा सहभागी भए पनि उनीहरू बीच कुनै अलग्गै द्विपक्षीय साइडलाइन भेटवार्ता भएन। यसको विपरीत अमेरिकी टोलीले कतार, संयुक्त अरब इमिरेट्स, UAE र इजिप्टका नेताहरूसँगको साइडलाइन छलफललाई प्राथमिकता दियो। यस्ता अनौपचारिक भेटवार्ताहरूले ब्युरोक्रेटिक रेड टेपलाई पन्छाएर सिधा व्यावहारिक र द्रुत सम्झौताहरू गर्न मद्दत पुर्याउँछ। भुटेकोशी बाढीपछि नेपालले भोगेको जलवायु तथा विपदको ठूलो क्षति र पुनर्निर्माणको एजेन्डा बोकेर प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन उडेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको छोटो भ्रमणका कारण महासभाको औपचारिक सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको पूर्व निर्धारित शिष्टाचार भेट बाहेक अन्य कुनै प्रमुखहरूसँग कुनै द्विपक्षीय वा साइडलाइन वार्ता भने तय गरिएको छैन। अन्नपूर्ण पोस्टमा यो खबरसँगै अर्को खबर छापिएको छ, प्रधानमन्त्रीले तोडे VVIP विदाईको परम्परा। शीर्षकमा प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक विदाईको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको गार्ड अफ अनरदेखि उच्च पदस्थ अधिकारीको लामबद्ध विदाईसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उडे। सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति प्रधानमन्त्रीको स्वागत र सम्मानमा उभिने गरेका थिए, तर प्रधानमन्त्री बालेन शाह कुनै औपचारिक स्वागत र सम्मान बिनै अमेरिका प्रस्थान गरेका छन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर, राष्ट्रसंघको 81 महासभा साइडलाइन, कूटनीतिमा चुक्दै नेपाल शीर्षकको खबरसँगै प्रधानमन्त्रीले तोडे VVIP विदाईको परम्परा उपशीर्षकमा यी खबरहरू छापिएका हुन्।
0: अध्यादेशबाट हटाइए 1500 भन्दा बढी पदाधिकारी, नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा आजको मध्याह दैनिकमा मुख्य खबर छापिएको छ। सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक 2083 ल्याएको छ। यसको उद्देश्य सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 खारेज गरेका प्रावधान जगाउनु हो। यो अध्यादेश 2083 साल 19 गते जारी भएको थियो, जसले एकै पटक 1500 भन्दा बढी सार्वजनिक पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। मंगलबार सोही अध्यादेशले खारेज गरेका व्यवस्था जगाउने गरी प्रधानमन्त्री बालेन्द्र शाहले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 ल्याएका हुन्। उनले विधेयकमै लेखेका छन्, अध्यादेश निष्क्रिय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साबिकको व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएको हो। यो कार्यकारी शक्तिको प्रयोगमाथिको प्रश्न हो, कानूनलाई राजनीतिक स्वार्थप्रतिको माध्यम बनाइएको उदाहरण पनि हो। अघिल्लो सरकारका पालामा नियुक्त भएका विभिन्न बोर्ड, संस्थान, प्राधिकरण र परिषदका 1500 भन्दा बढी पदाधिकारीलाई एकैपटक पदमुक्त गर्न सरकारले अध्यादेशको सहारा लियो, तर नयाँ मान्छे नियुक्त गर्ने उद्देश्यले सरकारले तिनी पुराना कानुनी व्यवस्था बिउताउन खोजेको छ। अध्यादेशको उद्देश्य कानुन सुधार नभएर पदमा रहेकालाई विस्थापित गर्ने उद्देश्य मात्रै राखेको देखिएको छ। यसले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको दुरुपयोग भएको संविधानकै व्यवस्थाले देखाउँछ। आजको मध्याह दैनिकमा छापिएको छ, नयाँ ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा।
2: भोटेकोशी बाढीबाट 17,000 बालबालिका प्रभावित शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। भोटेकोशी बाढीबाट 15 महिनाका शिशुदेखि 18 वर्ष मुनिका करिब 17,000 बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार होल्डिङ सेन्टरहरूमा 1,233 जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या 40 घटेर 12 आएको छ। दोस्रो चरणको विस्तृत स्क्रिनिङका क्रममा 509 बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा र जिल्लामा 75 जना, नुवाकोटमा 214 र काठमाडौँमा 220 गरी कुल 134 जनाले अभिभावक गुमाएको पाइएको छ। जसमध्ये 18 जनाले आमा बुबा दुवै, 50 जनाले बुबा मात्र र 52 जनाले आमा मात्र गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रममा रहेको परिषदको भनाइ छ।
0: यस्तै प्रसंग आजको मध्याह्न दैनिकमा लेखिएको छ। बाढी प्रभावितलाई नयाँ सहरमा सार्ने तयारी शीर्षकमा समाचार छ। सरकारले भदौ दस गते भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट पूर्ण क्षति भएका तथा उच्च जोखिममा रहेका बस्तीहरूलाई पुरानै स्थानमा पुनर्स्थापना नगर्ने भएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर नयाँ सहर तथा एकीकृत बस्ती विकास गर्ने योजना पनि अगाडि बढाइएको हो। बाढी गएको 27 दिनपछि सरकारले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक बसोबास नभएका प्रभावित परिवारको पुनर्स्थापनाका लागि 277 कित्ता जग्गा पहिचान गरेको छ। यसैबीच बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। बङ्गालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अण्डमान सागर र आसपासमा विकसित भएको भू न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण नेपालमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमप्रति सचेत रहन महाशाखाले आग्रह गरेको छ। विशेष गरी असोज 9 गतेदेखि 11 गतेसम्म बङ्गालको खाडीबाट विकसित प्रणालीको प्रभाव नेपालमा बढ्ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना रहेको मौसमविद मीन कुमार अर्यालले बताएका छन्। उनका अनुसार बुधबारदेखि नै मध्यम खालको वर्षा सुरु हुन सक्छ। मुख्य प्रभाव पार्ने वर्षाको विशेष मौसम बुलेटिन 9 देखि 11 गतेसम्मका लागि जारी गरिनेछ। अर्यालले भने, हालसम्म यो प्रणाली चक्रवातमा परिणत भइसकेको छैन, त्यसैले यसको नामकरण भएको छैन र न्यूनचापीय क्षेत्रका रूपमा पनि अगाडि बढिरहेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली न्यूनचापीय क्षेत्रबाट थप विकसित भई गहिरो मौसमी प्रणालीमा परिणत हुन सक्ने र दक्षिण ओडिसा उत्तरान्त प्रान्तको तटीय क्षेत्र मार्फत पुग्न सक्ने प्रक्षेपण गरिएको छ। आजको मध्याह्न दैनिकमा खबर छापिएको छ। शुक्रबारदेखि भारी वर्षाको सम्भावना, बाढी प्रभावितलाई नयाँ सहरमा सार्ने तयारी।
2: नागरिक दैनिकले बाढी पुगेका ठाउँमा नयाँ घर नबन्ने शीर्षकमा यस्तै प्रकृतिको खबर छापेको छ। 1200 परिवारका लागि स्थायी घर बनाउनु पर्ने भन्दै खबरमा भनिएको छ, भदौ 10 गते भोटेकोशीमा आएको बाढीको बहाव पुगेको क्षेत्रभित्र पक्की भवन तथा स्थायी आवास बनाउन नमिल्ने गरी प्रस्ताव तयार पारिएको छ। शहरी विकास तथा भवन निर्माण विभागले यस्तो प्रस्ताव तयार पारेको हो। त्यस दिन बाढीको बहावले ठाउँ ठाउँमा विभिन्न तह पार गरेको थियो। बाढीको उच्च तहका कारण ठूलो मानवीय र भौतिक क्षति भएको विज्ञहरूले जनाएका छन्। नदीको सतहभन्दा रसुवा गढीमा 170 देखि 180 मिटरसम्म, घट्टे खोलामा 200 मिटर र टिमुरेमा 70 मिटरसम्म सतह पार गरेको भवन विभागका इन्जिनियरहरूले गरेको आन्तरिक अध्ययनमा जनाइएको छ। उनीहरूका अनुसार लिङलिङ र स्याप्रुमा 200-200 मिटर, हाकु बेसीमा 220 मिटर, मैलुङ र उत्तर गयामा 250-250 मिटरसम्म बाढी पुगेको जनाइएको छ। विस्थापित राख्न 3200 रोपनी पहिचान। खबरमा अगाडि भनिएको छ, भोटेकोशी बाढी पीड़ितलाई सुरक्षित स्थानमा बसोबास गराउन 3200 रोपनी जग्गा पहिचान भएको छ। बाढी पीड़ितका लागि सुरक्षित जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो। उक्त समितिले स्थानीय तहका पदाधिकारीहरूसँग समेत छलफल गरी जग्गा पहिचान गरेको थियो। समितिले मंगलबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।
0: नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटिको बैठकमा पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल भएको छ। ललितपुरको भन्नी मण्डल स्थित रामबाग महलमा सोमबारदेखि जारी बैठक मंगलबारसम्म आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच देखिएको चरम दूरी र